श्री खत्रीले गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीलाई पूर्णखोपको प्रमाणपत्र हस्तान्तरण गरेसँगै गाउँपालिका यस वर्ष पनि पूर्णखोप सुनिश्चित भएको रघुगंगा गाउँपालिकाका खोप समन्वय समितिका सदस्य सचिव एवं गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द प्रसाद जयसवालको भनाइ छ। कार्यक्रममा जिल्लाका पालिकाहरूमध्ये चौथो स्थानमा गाउँपालिकाले आफूलाई पूर्णखोपको घोषणा गरेको जिल्ला खोप समन्वय समितिका संयोजक डिल कुमारी खत्रीको भनाइ छ। अन्तर्राष्ट्रिय समाचार चीनले वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको अमेरिकी कृषि उत्पादनहरू किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच बेजिङमा भएको शिखर सम्मेलनपछि चीनले वर्षेनी अमेरिकाबाट अर्बको कृषि उत्पादनहरू किन्ने प्रतिबद्धता जनाएको व्हाइट हाउसलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। व्हाइट हाउसका अनुसार चीनले सन् 2026-2027 र 2028मा कम्तीमा 17 अर्ब डलरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि गएको अक्टोबर दक्षिण कोरियामा ट्रम्प र सी बीच भएको शिखर सम्मेलनका क्रममा चीनले कम्तीमा 8 करोड़ 70 लाख मेट्रिक टन अमेरिकी बटरमास खरिद गर्ने प्रतिबद्धता गरेको थियो। खेल समाचार आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 विकेट हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका कप्तान रोहित पौडेलले नट आउट, 74 इशान पाण्डेले 55 रन बनाए। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलका पाण्डेको यो पहिलो अर्धशतक हो। तेस्रो विकेटका लागि रोहित र इशानले 104 रनको साझेदारी गरे। स्कटल्याण्डका मार्क वाटले 2 विकेट दिए। यसअघि कीर्तिपुरको त्रिविकेट रंगशालामा स्थितिर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। स्कटल्याण्डका ब्रान्डन म्याको मुलेनले 73, माइकल इंग्लिसले 51 रन बनाए। नेपालका ललित राजवंशीले 4, दीपक सन्दीप लामी छानेले 3 विकेट दिए। यो जितसँगै नेपाल लीग दुई तालिकामा 27 खेलमा 22 अङ्कसहित 5 स्थानमा उलेको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अङ्कसहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अङ्कसहित दोस्रो स्थानमा छ। कीर्तिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। सर्वोच्च प्रशासनले निवेदन दर्ता नगरेको विरोधमा बारले लालठिन बालेर विरोध गर्ने। समस्याग्रस्त सहकारीका आवश्यकतालाई पैसा फिर्ता दिन शुरू। विद्यादेवी भट्टराईलाई पार्टी सदस्यता दिने एमालेको निर्णय। विरोधपछि गैर आवश्यक 36 चिकित्सकको लाइसेन्स खारेज स्थगित गर्ने निर्णय। शुक्ला गण्डकी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा। शुक्ला गण्डकीमा एक हप्ते रेडियो भाषा कक्षा कार्यक्रम शुरू। चीनले अमेरिकासँग वार्षिक कम्तीमा 17 अर्ब डलरको कृषि उत्पादनहरू किन्ने र स्कटल्याण्डलाई हराउँदै नेपाल लीग दुईको 5 स्थानमा उक्लियो।

0: अवस्था लाटिन्जेलसम्म समय साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। लाटिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143378 इमेल NEWSSHUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पनि कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ।
14: अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
17: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर शोरूम दिलीगौडा तनहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965709604। मोबाइल नम्बर 9840761268।
17: 9850602068।
19: प्रसन्न, होमवर्क देखाउ त।
20: हस् टीचर।
19: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
20: टीचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज

0: 8335384 र 9855-67988।
1: हाम्रो मोबाइल पसल धुलेगौडामा
2: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9855-56996।
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
4: तर महँगो होला नि?
3: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
5: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
6: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
5: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
6: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144111। मोबाइल 9855-22938 र 9808-22938।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाओ, कस्तो राम्रो गहना, कहाँ पाउँछ?
9: 97.6
10: शुक्ला गण्डकी एफएम 97.6।
11: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 6 बज्यो।
12: सुझाव प्रभावकारी कार्यान्वयन गर्न सकेमा विद्यार्थीको बाध्यात्मक वैदेशिक पलायन कम हुन सक्ने।
13: सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रमलाई ठूलो संख्यामा विद्यार्थीहरूलाई यही टिकाउन सम्भव छ।
14: कंगो र युगाण्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित। विश्व स्वास्थ्य संगठनको टोली प्रभावित क्षेत्र बुनियामा।
12: र नेपाल विश्वकप क्रिकेट लीग 2 को 5 स्थानमा उक्लियो सन्दीपको विश्व कीर्तिमान। आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदराबाद प्ले अफमा।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: एयरटेल अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त

0: बेचरको पानी लागिसकेको छ, बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
1: काया कैरनमा अब खबरको सिलसिला। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरपीठ गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। संवैधानिक परिषदले सिफारिश गरेका भावी प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा छ, तर कायम मुकायम प्रधान न्यायाधीश मल्लले आफूलाई नै प्रधान न्यायाधीश बनाउनु पर्ने मागसहित दायर रिट तत्काल दर्ता गरेर आजका लागि पेशी तोक्न लिखित आदेश दिएपछि न्यायालयदेखि व्यवस्थापिका सम्म तरंगित भएको छ। मल्लको आदेशपछि मुद्दा दर्ता गर्ने प्रशासनिक निकायको नेतृत्वमा रहेका मुख्य रजिष्ट्रार र रजिष्ट्रार कार्यालय छलेर निस्किए। यता प्रतिनिधि सभा बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले मल्लको आदेश सर्वोच्चको प्रशासनिक प्रक्रियामाथिको हस्तक्षेप भन्दै विरोध समेत जनाएका छन्। वरिष्ठतम न्यायाधीश मल्ललाई प्रधान न्यायाधीश सिफारिश गर्नुपर्ने मागसहित वैशाख 25 आएका तीनवटा रिट निवेदन सर्वोच्चले दर्पित गरेको थियो। विरूद्ध निवेदकहरू वैशाख 28 निवेदन लिएर आएका थिए, तर दर्ता भएको थिएन। यही गुनासो लिएर निवेदकहरूले हिजो बिहानै कायम मुकायम प्रधान न्यायाधीश मल्ललाई भेटेका थिए। त्यसपछि मल्लले सर्वोच्च प्रशासनलाई हिजो दिउँसो 1 बजेभित्र निवेदन दर्ता गरी आज मंगलबारका लागि पेशी तोक्न आदेश दिनुभएको थियो। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलले प्रधान न्यायाधीश सिफारिशको निर्णय विरूद्ध रिट दर्पीटका विषयबारे आफूले कुनै टिप्पणी गर्न नचाहेको बताउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता र सूचना अधिकारीबाट जानकारी लिनुहोला, उहाँले भन्नुभएको छ। प्रधान न्यायाधीशमा सिफारिश डाक्टर मनोज कुमार शर्मा विरूद्धका रिट दर्ता गर्नु भन्ने कायम मुकायम प्रधान न्यायाधीश मल्लको लिखित आदेशलाई लिएर संसद बैठकमा पनि सवाल जवाब उठेको छ। रासोपाका सांसदद्वय यज्ञमणि नेउपाने र समीक्षा बासकोटाले मल्लको आदेशलाई न्यायालयको प्रशासनिक अधिकारमाथिको हस्तक्षेप भन्दै प्रश्न उठाउनु भएको हो, तर सत्तारूढ़ दलका सांसदको यो प्रश्नलाई विपक्षी एमाले न्यायपालिकामाथि संविधान विपरीत भएको हस्तक्षेप भन्दै प्रतिवाद गरेको छ। यसैबीच प्रधान न्यायाधीशमा सिफारिश सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले न्यायालयमा अन्यल बढ़ेकाले शीघ्र सुनवाई हुन लागेको बताउनुभयो। सभापति श्रेष्ठका अनुसार आज बिहान 8 बजे शर्मा विरूद्ध का उजुरी खोलिनेछ, सांसदहरूलाई वितरण गरिनेछ, 7:45 उजुरीकर्तासँग छलफल गरिनेछ। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा 16 उजुरी परेका छन्। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिश गरेको थियो। अब सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ। आजका विभिन्न पत्र पत्रिकाले खबर छापेका छन्, हामीले कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
2: सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया पैसिफिक समूह एपीजीले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको छ। ग्रेडलिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपीजीले यस्तो चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजीजी समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ। अर्थात नेपालसँग अब 4 महिना भन्दा कम समय बाँकी छ। एपीजीको जेठको 4-6 सपोर्ट बैठक काठमाण्डुमा जारी छ। काठमाण्डु आइपुगेको एपीजीको उच्चस्तरीय प्रतिनिधि मण्डलले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीसँग छलफल गरेको थियो। त्यही गम्भीरतालाई प्रतिविम्बित गर्दै एपीजीले यस पटक आफ्नो उपकार्यकारी सचिव डेभिड सेनन नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल पठाएको हो। सन् 2002 एपीजी सचिवालयमा कार्यरत सेनन हाल आफ्नो 24 पारस्परिक मूल्यांकनको नेतृत्व गरिरहनु भएको छ र विश्वका सबैभन्दा अनुभवी एफएटीएफ मूल्यांकनकर्ता मध्ये एक मानिनुहुन्छ। एक वरिष्ठ अधिकारीको प्रत्यक्ष उपस्थिति नै नेपालको अवस्थाको गम्भीरताको संकेत हो। ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी शीर्षकको खबर कान्तिपुरमा छ।
1: समस्याग्रस्त सहकारी संस्थामा अल्पत्र परेको बचत रकम फिर्ता प्रक्रिया शुरू भएको छ। सहकारी व्यवस्थापन समितिका अनुसार हिजो साना बचतकर्तालाई प्राथमिकतामा राख्दै पहिलो चरणको रकम फिर्ता शुरू गरिएको हो। पहिलो दिन तीनवटा सहकारीका 378 जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएको समितिका अध्यक्ष डिल्लीराज आचार्यले बताउनुभयो। तीमध्ये कान्तिपुर सहकारीका 215 जना, शिवशिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना बचतकर्ता रहेका छन्। तीन सहकारीका 378 जना साना बचतकर्तालाई गरिएको बचत फिर्ता रकम 13,79,216 रूपियाँ रहेको छ। समितिका अध्यक्ष आचार्यका अनुसार प्रारम्भिक चरणमा कम रकम बचत गर्ने साना बचतकर्तालाई प्राथमिकतामा राखिएको छ। अब बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गर्ने तयारी छ। 5 लाख रूपियाँ भन्दा कम बचत गर्नेलाई साना बचतकर्ता र 5 लाख रूपियाँ भन्दा धेरै रकम बचत गर्नेलाई ठूला बचतकर्ताका रूपमा वर्गमा राखिएको छ। पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणको बचत रकम फिर्ता प्रक्रिया शुरू गरिनेछ।
2: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पुनरागमन हुने भएको छ। भण्डारीको सदस्यताका विषयमा विभाजित एमालेको हिजो गुण्डुमा बसेको सचिवालय बैठकले पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। अध्यक्ष ओलीले बैठकमा भण्डारीले सदस्यता नवीकरण गर्ने निवेदन आएको बताउनु भएको थियो। एमाले सचिव पद्मा कुमारी अर्यालले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता खुल्ला गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। दुईपटक राष्ट्र प्रमुख भइसकेको भण्डारी पदबाट बाहिरिएसँगै राजनीतिमा सक्रिय हुनुभएको थिएन। उहाँले व्यापी अभियान पनि सञ्चालन गर्नुभयो। विद्या भण्डारीले 2082 साल असार 14 गते जननेता मदन भण्डारीको 74 जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमबाट आफू सक्रिय राजनीतिमा फर्केको घोषणा गर्नुभएको थियो।
1: कायाकैरनमा विद्यार्थीलाई पढ़ाईसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने बारे विज्ञ संघको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576114 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: अब तो एनिवर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुले गौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
10: ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश, सर्वोच्च प्रशासनद्वारा अवज्ञा, सर्वोच्च र कार्यपालिका आमने सामने, संसदमा पनि उठ्यो प्रश्न, प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज, ग्रेलिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू, पूर्व राष्ट्रपति भण्डारीलाई एमाले दियो पार्टी सदस्यको निरन्तरता लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। अहिले धेरै विद्यार्थीहरू पढ़ाईसँगै काम गर्ने अवसर खोज्न थालेका छन्। पहिले स्नातकोत्तर पछि मात्र जागिर खोज्ने प्रवृत्ति भए पनि अहिले विद्यार्थीहरू गुणस्तरीय शिक्षासँगै इन्टर्नशीप, जब प्लेसमेन्ट र उद्योगसँग जोड़िने अवसर दिने कलेज रोज्न थालेका छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै केही क्याम्पसहरूले विद्यार्थीलाई पढ़ाईसँगै काम गर्ने वातावरण सृजनासँगै विद्यार्थीलाई व्यावहारिक अनुभव र रोजगारका अवसर प्रदान गर्दै आएका छन्। यसले विद्यार्थीलाई व्यावहारिक सिप, कामको अनुभव र आर्थिक सहयोग मात्र नभई नेपालमै भविष्य देख्ने आत्मविश्वास समेत दिन थालेको छ। यसै विषयमा साथी महेश गेवालीले शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गर्नुभएको छ।
12: यो एकदमै राम्रो प्रयास हो, वास्तवमा यसको सराहना गर्नुपर्छ। त्यहाँभित्रका चुनौतीहरू त होलान्, तर जुन कलेजहरूले अब काठमाडौँका अथवा बाहिरका पनि गइराखेका होलान्, कलेजहरूले जुन प्रयास गर्नुभएको छ यो त एकदमै सराहनीय छ। यो त युवाहरूको चासोको, लगभग सबै युवाहरूको चासोको सम्बोधन हुन्छ। यसले
13: फेरि नेपालका अन्य विद्यालय तथा क्याम्पसहरूमा पनि अब यस्तो मोडल लागू गर्न चाहिँ कतिको सम्भव छ?
12: जब अनुसन्धानमूलक कामहरू विश्वविद्यालय डिपार्टमेन्ट आफैले गर्न थाल्छ, तिनै अनुसन्धानहरूमा त्यहाँका विद्यार्थीहरूलाई गणकको रूपमा प्रयोग गर्न सकिन्छ, तथ्याङ्क संकलकको रूपमा प्रयोग गर्न सकिन्छ। अनि विद्यार्थीहरूले त्यहीँभित्र परियोजनाकै पैसा हुन्छ, परियोजनाकै काम पाउँछन् अनि पैसा पनि हुन्छ। फन्डिङ सहितका थेसिसहरूमा रिसर्चमा लागिरहेका विद्यार्थीहरूको लागि र त्यस्ता परियोजनाहरू सञ्चालन गरेका युनिभर्सिटीहरूले विद्यार्थीलाई त्यहीँ रोजगारी दिन सक्छन्, पढ्दा पढ्दै पनि यो सम्भव छ। कलेजहरू अथवा युनिभर्सिटीहरूले पनि अर्को के चाहिँ गर्न सक्ने हुन्छ भने, रोजगारीको लागि सहजीकरण गरिदिन त सक्छन्, अथवा निजी क्षेत्रसँग सहकार्य गरेर, विदेशका युनिभर्सिटीहरूसँग सहकार्य गरेर त्यहाँ कामको वातावरणहरू बनाइदिन सक्छन्। 11-12 अथवा ब्याचलर सकेपछि अथवा ब्याचलर चलिरहँदा उहाँहरूले एउटा छुट्टै सेल स्थापना गरेर रोजगारीका अवसर भएका ठाउँहरूमा रिफर गर्न सक्ने, होइन, रोजगारीसँग सम्बन्धित सिपहरू सिकाइदिने, पार्टनरसिप डेभलप गर्दै जाने, कतिपय एनजिओहरूसँग, प्राइभेट कम्पनीसँग, ब्याङ्कहरूसँग, आइटीका कम्पनीहरूसँग, है डेभलपमेन्ट अर्गनाइजेसनहरूसँग, लोकल गभर्मेन्टसँग, उनीहरूसँग यो इन्डस्ट्रीको पार्टनरसिप गर्न सक्ने, ताकि विद्यार्थी हाम्रो विद्यार्थीहरू छन्, ह्युमन रिसोर्स हामीसँग छ, तपाईँहरूलाई के चाहिन्छ लैजानुहोस् है यस्तो छ है भन्ने नै सम्पर्क राखिदिने, सम्पर्क गराइदिने यस्ता कामहरू कलेज युनिभर्सिटीहरूले गर्न सक्छन्।
13: विद्यार्थीलाई विशेष गरी देशमै टिकाउन चाहिँ अहिलेका भनौँ न भर्खरै हामीले जे कुराकानी गर्यो त्यस्ता कार्यक्रम चाहिँ कतिको प्रभावकारी हुन सक्छन्?
12: म यहीँ बसेर यहीँ गर्थेँ भनेर चाहनेहरूको लागि त्यस्तोलाई त हामीले रोक्न टिकाउन सक्छौँ नि त। उद्यमशीलता सिकाउन सकिन्छ, अनि त्यस पछाडि मार्केटसँग उनीहरूको उद्यमशीलतालाई लिङ्क गराइदिन सकिन्छ, सहजीकरण गर्ने यस्तो कामहरू गर्न सक्यो भने जो थाहा नपाएर सिप नसिकेर विदेश हिँड्नु परेको, यतिकै यहाँ त केही रहन्छ मैले केही पाइनँ भनेर हिँड्नु परेकाहरू हुन्, उनीहरूलाई त टिकाउन सकिन्छ। सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रमलाई अब अहिलेको त ठूलो संख्यामा विद्यार्थीहरूलाई यहीँ टिकाउन सम्भव छ।
13: अब यो अभ्यास सफल बनाउन विशेष गरी अभिभावकदेखि लिएर शिक्षक भनौ, विद्यालय, निजी क्षेत्र, उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ यसमा? सँगसँगै सरकारको त छँदैछ,
12: सरकारले गर्ने भनेको नीति कार्यविधिहरू बनाइदिने, कलेज युनिभर्सिटीहरूले त्यो खालको वातावरण तयार गर्ने हो। विद्यार्थी भाइ बहिनीहरूले कलेज युनिभर्सिटी सक्ने बित्तिकै धेरै ठूलो इन्कमको, धेरै सुविधाजनक रोजगारीको अपेक्षा गर्नु हुँदैन, जिरोबाट सुरु गर्नुपर्छ। त्यसको लागि तयार हुनु पर्यो, मानसिक रूपले तयार हुनु पर्यो।
1: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बराल। पढ़ाईसँगै रोजगारीको अवसर र सम्भावना तथा आवश्यक नीतिगत व्यवस्थाबारे बरालसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: चिसापानी आउनुस् आउनुस् यता हो यता यता यता
15: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
14: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
15: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
16: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
14: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
17: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
18: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
18: हाम्रा विशेषताहरू
17: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
18: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
17: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
18: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
17: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 98562625।
2: अब बाँकी खबर। विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फेरि एकपटक नेपाली सुरक्षाकर्मीको बहादुरीको नयाँ अध्याय लेखिएको छ। सशस्त्र प्रहरी बलको इतिहासमै पहिलो पटक दुई महिला कर्मचारीले सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका हुन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाका अनुसार सहायक हवलदार अनिता कार्कीले आइतबार बिहान 10:20 र सहायक निरीक्षक निम दिक्की शेर्पाले बिहान 11:55 जाँदा सफलतापूर्वक सगरमाथाको शिखर चुम्नु भएको हो। सहप्रवक्ता थापाले विज्ञप्ति जारी गर्दै यो ऐतिहासिक उपलब्धिले संगठनभित्र महिलाहरूको सहभागिता, क्षमता र नेतृत्वलाई थप प्रेरणा र प्रोत्साहन मिलेको बताउनु भएको छ। यसैबीच पर्यटन विभाग र नेपाल पर्वतारोहण संघको आधिकारिक द हिमालयन डेटाबेसको अभिलेख अनुसार अहिलेसम्म नेपालका 3 सुरक्षा निकाय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 147 सुरक्षाकर्मी सगरमाथाको चुचुरोमा पुगेका छन्। सशस्त्र प्रहरी बलले हिमाल आरोहणलाई केवल शौकका रूपमा मात्र नभई उच्च हिमाली खोज तथा उद्धार क्षमता बढ़ाउने रणनीतिका रूपमा लिएको छ।
1: अब विदेशको खबर। कंगो र छिमेकी युगाण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। 300 भन्दा धेरै शंकास्पद संक्रमित समेत रहेका छन्। यो प्रकोप अहिले कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको अवस्थामा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले उल्लेख गरेको छ। साथै संगठनले अरू देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ। संगठनले कंगोको राजधानी किन्सासामा र समेत इबोला संक्रमण भेटिएको प्रयोगशालाबाट पुष्टि भएको जनाएको छ। पूर्वी कंगोको ठूलो शहर गोमामा सबैभन्दा पहिला इबोला संक्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ। विश्व स्वास्थ्य संगठनको आपतकाल घोषणाले अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दबाव सिर्जना गर्ने अपेक्षा गरिएको छ। अफ्रिकाको विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालय बाट 35 विशेषज्ञको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको छ। टोलीसँगै 7 आपतकालीन औषधि तथा स्वास्थ्य सामग्री पनि पठाइएको छ।
2: अब खेल सम्बन्धी खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 गुमाएर भेट्टायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमाएको थियो। जीतसँगै नेपाल लीग 2 तालिकामा 27 खेलमा 22 अंकसहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अंकसहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। नेपालले जेठ 8 अमेरिकासँग खेल्नेछ। हिजोको खेलमा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 सन्दीप एक दिवसीय अन्तर्राष्ट्रिय मा सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाड़ी बनेका हुन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका हुन्। उनले अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कलाई पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए।
1: खेलकै अर्को खबरमा, आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराएको छ। हिजो भएको खेलमा हैदराबाद 5 विजयी भयो। जीतसँगै हैदराबादसँगै गुजरात टाइटन्स पनि प्ले अफमा पुगेको छ। चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले 7 गुमाएर 180 रन बनाएको थियो। चेन्नईले दिएको 181 रनको लक्ष्य पछ्याएको हैदराबादले 19 ओभरमा 5 गुमाएर लक्ष्य भेटायो। हैदराबादका ईशान किशनले 70 रन बनाए। आईपीएल क्रिकेटको अंक तालिकामा हैदराबाद 13 खेलमा 16 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने चेन्नई 13 खेलमा 12 अंकका साथ तालिकाको 6 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ।
2: इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरिएकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सृजना भएको अन्योल प्रति क्षमा मागेको हो। अर्ती र ओखती धेरै चाहिँदैन।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा, सर्वोच्च र कार्यपालिका आम्ने सामने, संसदमा पनि उठ्यो प्रश्न।
1: ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू।
2: विद्यार्थीलाई पढ़ाईसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने विज्ञको सुझाव, प्रभावकारी कार्यान्वयन गर्न सकेमा विद्यार्थीको बाध्यात्मक वैदेशिक पलायन कम हुन सक्ने।
1: कंगो र युगाण्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित। विश्व स्वास्थ्य संगठनको टोली प्रभावित क्षेत्र बुनियामा।
2: र नेपाल विश्वकप क्रिकेट लीग टूको 5 स्थानमा उक्लियो सन्दीपको विश्व कीर्तिमान। आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदराबाद प्ले अफमा।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले पार्टी सदस्यतामा निरन्तरता दिएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एमालेको पार्टी कार्यालय छ। पूर्व राष्ट्रपति भण्डारी जस्तै देखिने व्यक्ति बैठकमा सहभागी हुँदै हुनुहुन्छ। पार्टीका एकजना नेता जस्ता देखिने व्यक्तिले अर्को एकजनालाई भन्दैछन्, अबदेखि उहाँलाई पूर्व राष्ट्रपतिज्यू भनेर मानमर्दन नगर्नु, बडो इज्जतका साथ सदस्यज्यू भन्नुभयो भन्नु बुझ्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको।
2: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
2: यो दुलेगुडामा तरकारी पसलको आधैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ता बन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ता बन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: होइन हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 7, मोबाइल नम्बर 98 4 60 61 268 68
8: 98 5 60 60 268।
11: हाम्रो मोबाइल पसल दुलेगौंडामा
12: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
11: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
1: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ता बन्दीमा पाइन्छ।
11: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98 5 60 56 996।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्लिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढुङ्गा।
15: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
16: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा।
15: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 98562938 र 98028222938।
17: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
17: पुराना गरगहनासँग नयाँ साथ फेर,
18: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी 2 गौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562068099।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
20: होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461394378, 98171996902।
21: कता हिँडेको आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463231।
23: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
24: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
23: हो त नि, अब चाहिँ राम्रो भयो।
25: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ,
23: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
26: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड
0: डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
27: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
26: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो मुद्दाको रिट दरपिट भएका रिटहरू या के अरे अन्य रिटहरू आछन् भने पनि छिटो छिटो न्याय प्रशासन गर्नको लागि, न्याय सम्पादन गर्नको लागि भन्न मिल्छ, तर उहाँ आफै नै त्यसमा मुसिनु भएको छ। न्यायाधीश, प्रधान न्यायाधीश आफै नै त्यसमा मुसिनु भएको छ। त्यसमा त कन्फ्लिक्ट अफ इन्ट्रेस्टका विषय पनि होला नि त। आफ्नै विषयमा आफैलाई नै ल छिटो छिटो रिट दर्ता गर भन्न मिल्छ, त्यो पनि बेन्चबाट होइन, च्याम्बरबाट। यो हामीले के थाहा पाउनु पर्यो भने, मैले बेन्च र च्याम्बर किन भनिरहेको छु भन्दा, च्याम्बर भनेको उहाँको व्यक्तिगत बस्ने च्याम्बर हो, होइन। बेन्च भनेको चाहिँ जहाँनेरि फैसला निरूपण गर्ने, आदेश दिने ठाउँ चाहिँ बेन्च हो। सो बेन्च नबसिकन उहाँले आफ्नो व्यक्तिगत च्याम्बरबाट चाहिँ त्यो दिनु ठिक होइन। र न्यायालयका विषयमा हामी विचाराधीन मुद्दामा उठाउनु हुँदैन भन्ने विषयमा हामी एकदमै क्लियर छौँ। शक्ति पृथकीकरणको सिद्धान्तमा पनि हामी क्लियर छौँ, होइन। तर कहिलेकाहीँ न्यायालयले बिर्सेर राजनीति गर्न खोज्यो भने न्यायालयलाई पनि के सम्झाइदिनु पर्छ भन्दाखेरि, तपाईँहरू न्यायमूर्ति हो, तपाईँहरू राजनीति गर्ने व्यक्ति पनि होइन, तपाईँहरूको प्रमुख धर्म भनेको न्याय सम्पादन गर्ने हो, होइन, प्रमुख जिम्मेवारी न्याय सम्पादनै हो, भनेपछि त्यो सम्झाइदिनु पर्छ। हामीले जस्ट सम्झाइदिएको मात्र हो।
4: अब यो न्यायपालिका र कार्यपालिका बीचको कोल्ड वार, होइन, यो त सुरु भयो नि त। अब यसले त पक्कै पनि राम्रो गर्दैन, यसलाई राम्रोसँग हामीले अहिले नियाल्ने हो भने न्यायपालिका र कार्यपालिका आमने सामने भएको जस्तो, सर्वोच्चमा स्याडो बक्सिङ पनि सुरु भएको जस्तो देखिन्छ नि त।
3: होइन, यसलाई तपाईँहरूले त्यसरी व्याख्या नगर्नु भए पनि हुन्छ, किनभने थियोरी अफ सेपरेसन अफ पावरले के भन्छ भन्दा, यी तीन न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले आफ्नो आफ्नो ढंगले काम गर्ने हो, तर कहीँ कतै कमी कमजोरी भएछ भने चेक एन्ड ब्यालेन्स चाहिँ गर्न मिल्छ। सो चेक एन्ड ब्यालेन्सको सिद्धान्त अनुसारले भनौँ न, केही गलत हुन लागेको छ भने न्यायपालिकाले पनि सरकारलाई ल है यो गलत हुन लागेको छ, तपाईँहरू यो सच्चिनुहोस् भन्ने हो, होइन। त्यस्तै गरेर सांसदले पनि, व्यवस्थापकले पनि, तपाईँहरू काहीँ गलत हुन लाग्नु भएको छ भने यो चाहिँ गलत हुन लाग्छ है, तपाईँहरू पनि यहाँनिर सचिनुहोस् भनेर भन्ने हो। यसलाई कोल्ड वार या केही वार होइन, यो चाहिँ संस्थाहरूलाई बलियो बनाउने प्रक्रिया मध्येको एक प्रक्रिया नै हो। यसमा हामीले
4: सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष अहिले
3: होइन, यो सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष अहिले मात्र होइन, जब सर्वोच्च अदालतमा आफै दलीयकरण भयो, दलीय राजनीतिक भागवण्डामा न्यायाधीशहरू नियुक्ति हुन थाले, त्यहाँदेखिको हो यो। हामीले अहिले आएर टुङ्गोमा लागेको या अहिले चाहिँ यो उत्कर्षमा पुगेको भन्ने नै होइन। जुन दिन सर्वोच्च अदालतमा दलीय आवरणमा न्यायाधीशहरूको नियुक्ति हुन थाल्यो, त्यही दिनै सर्वोच्चमाथि हस्तक्षेप हुन थालेको हो। भलै यो विषय आज हामीले उठाइराखेका छौँ, तर यो विषय 10 वर्ष 15 वर्ष अगाडि उठ्नुपर्ने थियो र त्यतिखेरै शुद्धिकरण गर्नुपर्ने थियो र बारकै रिपोर्टमा आउँछ, त्यस पछाडि गएर न्याय उसकै परिषदकै रिपोर्टमा पटक पटक आउँछ। सर्वोच्च अदालतमाथि हुने गरेका भ्रष्टाचारका विषयहरू आउँछन्, के अरे न्यायाधीश नियुक्तिका प्रति, न्यायाधीश नियुक्तिको बेलामा हुने दलीय आबद्धताहरू मिसिएर आउँछन्। हामीले भनेको के हो भने, राजनीति गर्ने निश्चित छलो छ, राजनीति गर्नेले राजनीति नै गर्न पर्यो, बाँकी अन्य काम गर्ने व्यक्तिहरूले आफ्नो जिम्मेवारी पूरा गर्न पर्यो। र राजनीतिमा दलीयकरण भयो र भ्रष्टाचार भयो भनेर त मैले भनिरहेको छैन कि, त्यो चाहिँ
4: कंग्रेस एमालेका मान्छेहरू चाहिँ त्यहाँ नियुक्त हुन्थे भन्ने आउँथ्यो, अब आज चाहिँ अध्यादेशै जारी गराएर तीनजनाले नै नियुक्त गर्न पाउने गरी, निर्णय गर्न पाउने गरी चाहिँ अहिलेको तत्कालीन सरकार अर्थात प्रधानमन्त्री बालेन्द्र शाहजीले होइन संवैधानिक परिषदबाट त्यो गराउनु भयो। अब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमै झुकाव राख्ने मान्छेहरू त आउने होला न्यायालयमा भन्ने त छ नि त, होइन आलोचना।
3: राष्ट्रिय स्वतन्त्र पार्टीमा झुकाव राख्ने उहाँहरू त हामी आउनुभन्दा पहिला नै न्यायाधीश भएर सम्पादन गरिरहनु भएको थियो र उहाँहरूको सिफारिस आउँदाखेरि 6 जनाको सिफारिस आयो र सिफारिस आउँदाखेरि सिफारिस जो पनि सक्षम छ भनेर सिफारिस आइसकेपछि त उहाँहरू मध्ये कसैलाई पनि छान्न मिल्यो नि त। सिफारिस तपाईँले छजना गरेर होइन अनि त्यो एकजनालाई नै बनाउनु पर्छ भन्ने विषय त कतिको जायज हुन सक्छ होइन। त्यो हो भने हामी त के रेडी छौँ भने ल यो वरिष्ठतमको विषयलाई नै तोकेर जाने हो भने ल ठिक छ त बहस गरौँ संविधान संशोधन गरौँ तोकेर जाउँ जस्तो सिफारिस आउँछ एकजनाको मात्र सिफारिस गरौँ। हामी क्लियर के कुरामा हो भन्दाखेरि यो हामीले बनाएको नीति नियम पनि होइन, हामीले पहिले बनेका नीति नियमलाई पालना मात्र गरेको। तपाईँले सिफारिस चाहिँ सक्षम छ रिकमेन्डेसन गर्ने ठाउँमा तपाईँ हुनुहुन्छ र तपाईँ चाहिँ पाँचजनामा जसलाई बनाए पनि हुन्छ भनेर रिकमेन्डेसन गर्नुहुन्छ अनि त्यो रिकमेन्डेसनको आधारमा ए र बी नभएर सी या डी भयो भने चाहिँ होइन ए र बी नै हुनुपर्छ भन्ने विषय त जायज भएन नि त। त्यही भएर यो नचाहिँदो भनौँ न छलफलमा हामी गइराखेका छौँ। जे कानुन सम्बद्ध छ त्यही नै प्रक्रिया अगाडि बढेको हो र अर्को विषय भनेको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले अहिले गर्न खोजेको कति मात्र हो भनेदेखि जहाँ जहाँ दलीय हस्तक्षेप छ त्यो दलीय हस्तक्षेपलाई चिर्नुपर्छ भनेको हो र यो चिर्नलाई गाह्रो छ। हेर्नुहोस् न्यायालय पनि चोखो छैन, त्यस्तै गरेर अन्य कुनै क्षेत्र पनि चोखो छैन दलीय हस्तक्षेपले। अब त्यसलाई चिर्नलाई हामीले अलि कडै काम गर्नुपर्ने हुन्छ, त्यसका लागि हामी तयार छौँ।
4: जाँदा जाँदै समस्या बास्कोटाजी तपाईँ प्रश्न वक्ता हो, आज प्रधानमन्त्री हो देशमा सोपिस मात्रै हो कि उहाँले पनि केही काम गर्नुपर्छ, संसदमा आउनुपर्छ, जवाबदेही त देखाउनुपर्छ।
3: होइन, प्रधानमन्त्री अस्ति नीति तथा कार्यक्रमको विषयमा मात्र के अरे संसद भवनमा नआउनु भएको थियो भन्दा पहिलाको हेर्नुभयो भने पहिला पहिलाको मन्त्रीज्यूहरू प्रधानमन्त्रीज्यूहरू एकछिन बसेर जाने हुनुहुन्थ्यो। पहिलो सदन सुरुवात हुँदाखेरि उहाँ घन्टौँ बसेर जानुभएको छ र प्रधानमन्त्री सोपिस होइन, उहाँ चाहिँ काम गर्न इच्छुक व्यक्ति हुनुहुन्छ कि उहाँ चाहिँ टार्गेटै राखेर अहिलेसम्म तपाईँले कुनै प्रधानमन्त्री देख्नुभएको थिएन होला जो प्रधानमन्त्री बिहान 8 बजीदेखि सिंहदरबार आएर काममै तल्लिन्छ, बालबाटारबाट शासन प्रशासन चलाएको छैन, शासन प्रशासन चलाउने ठाउँ सिंहदरबार हो, सिंहदरबारमै बसेर उहाँले शासन प्रशासन चलाइरहनु भएको छ र अहिले हामी केही टिओआर अब टिओ मन्त्रीलाई टिओआर दिएर प्रधानमन्त्री आफै केही टिओआर राखेर कामै गर्न खोज्ने प्रधानमन्त्री चाहिँ पहिलो हो। यद्यपि उहाँ कम बोल्नुहुन्छ होइन, कम बोल्नु भनेको चाहिँ गलतै हुनु भन्ने त होइन नि त।
4: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
3: हजुर हस्, धन्यवाद।
4: उहाँ हुनुहुन्थ्यो कानून समिति सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटा। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौं।
5: कता हिँड्नुभयो छोरालाई लिएर?
6: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
5: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
6: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
5: दुलेगौडा बजारमै छ नि, तनहुँ सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
7: फोन 0654140056, मोबाइल 98563712 र 98660

0: भावी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: जोको बैठकबाट चाहिँ पार्टीको यो निर्वाचन पराजयको समीक्षा गर्ने एउटा कार्यदल सँगै पनि बनाएको पनि छ, त्यसको प्रतिवेदन पनि आउला, त्यसपछि फेरि पार्टीको बैठक पनि बस्ला। समयक्रममा हामीले सबै कुराको निष्कर्ष सार के हो त भने पार्टीले कहीँ न कहीँ आफूलाई अलिकति सच्याएर अगाडि बढ्नुपर्छ भन्ने शिक्षा दिएको छ। त्यसो भएको हुनाले चाहिँ अब नेकपा एमाले आफूलाई व्यवस्थित भएर सके जति एकताबद्ध बनाएर हिजो विभिन्न कारणले असन्तुष्ट रहनुभएका नेता कार्यकर्ताहरूलाई पनि पार्टीमा मूलधारमा ल्याएर अगाडि बढ्ने संकल्प चाहिँ हिजोबाट गरेको छ।
4: अब ओह्रालो यात्रा शुरू भइसके पछाडि त बुद्धि पलाउँदो रहेछ नि त, होइन?
3: एक हिसाबले भन्दाखेरि मान्छेहरूले नेकपा एमालेमा नेता कार्यकर्ताहरू बाहिरिएको, कतिपय काम गर्ने इच्छुक भएका मान्छेहरू पनि अब चाहिँ विभिन्न भूमिकाका कारणले काम नपाएको जस्ता असन्तुष्टिहरू हुन्छ। राजनीतिमा यस्ता समस्याहरू सदाबहार हुन्, सबै पार्टीमा त्यो देखिन्छन्। तर पनि सके जति पार्टीलाई एकताबद्ध बनाएर एक ठाउँ उभ्याएर सबै नेता कार्यकर्ताहरूलाई काम दिएर काममा लगाएर मात्रै पार्टीलाई एकताबद्ध बलियो र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने कुरा त पार्टीहरूले गर्नै पर्यो। तर जे भए पनि हिजोको निर्णयले पार्टीलाई थप उत्साहित बनाएको छ र त्यसले खासै ठूलो चाहिँ पार्टीमा त्यति नकारात्मक असर गर्ला जस्तो लाग्दैन।
4: होइन, उत्साहित त बनाइ त हालेका छन् त, किनभने शंकर पोखरेलजी र विष्णु पौडेललाई साइजमा ल्याउनु पर्ने थियो नि त।
3: अब चर्चाहरू त्यस्ता पनि छन्, तर के भए पनि
4: उहाँहरू पनि त राम्रै उम्लिनु भएको थियो, होइन? पार्टी अध्यक्षलाई अप्ठ्यारो पर्दा सानाटामा हुँदा हस्पिटलाइज हुँदाखेरि चाहिँ शंकर पोखरेलजी र विष्णु पौडेलजीको दोहोरी त फेसबुकमा राम्रैसँग देखिया हो नि त, कार्यकर्ताले बुझ्या छन्।
3: अलिकति मिडियाहरूमा त्यस खालका कुराहरू पनि आएका हुन्, तर उहाँहरूले चाहिँ पार्टी बाहिर मिडियामा बाहिर कहीँ पनि कुनै पनि कुराहरू अभिव्यक्ति दिनुभएको थिएन। पार्टी अध्यक्ष स्वयंसँग उहाँहरूको के छलफल भयो त्यो हामीलाई थाहा भएन, तर जेसुकै भए पनि बाहिर यस्ता कुराहरू आएका थिए। अब चुनावमा पराजय भइसकेपछि स्वाभाविक रूपमा यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ कि भन्ने प्रकारका अनेकन विकल्पहरूमा छलफल गर्ने कुरा त स्वाभाविकै हो, त्यसलाई हामीले अन्यथा मान्नु पनि हुँदैन। तर अब यहाँ कसैले कसैलाई साइजमा ल्याउने या कसैले कसैलाई चाहिँ फेरि उत्साहित गर्ने कुरा भन्दा पनि पार्टीलाई एकताबद्ध बनाएर अब थप चुनौतीहरूको सामना गर्ने, एक वर्षपछि स्थानीय चुनाव हुन गइरहेको छ, झनै डेढ वर्षपछि चाहिँ प्रदेश सभाको चुनाव हुन्छ, यो चुनावमा प्रतिस्पर्धी बनाउने, चुनावमा चाहिँ हिजोको भन्दा राम्रो परिणाम ल्याउनका लागि सबै खाले प्रयत्न गर्ने कुरा त आफ्नो ठाउँमा छँदैछ। सँगसँगै अब पार्टीले कैयौं हाम्रा पेसागत र व्यावसायिक या चाहिँ जनसंगठनहरू छन् ती संगठनहरूलाई तिनै क्षेत्रका जनताको नेता बनाउने कुरा, विद्यार्थीहरूलाई विद्यार्थीको नेता बनाउने, युवाहरूलाई युवाको नेता बनाउने र तत्तत् क्षेत्रका मान्छेहरूको आम जनताको मुद्दाहरू उठाएर नेताको रूपमा स्थापित गर्ने ती प्रयासहरू पनि अब क्रमशः चाहिँ हुँदै जान्छन्। त्यसकारण ती समग्रतामा नेकपा एमालेलाई अब थप मजबुत र बलियो बनाउनका लागि अरू पनि थुप्रै मान्छेहरू बाहिरिनु भएको छ, पार्टीमा काम गर्ने अवसर पाइएन भन्नुभएको छ भने उहाँहरूको हकमा पनि अब पार्टीले चाहिँ पुनर्विचार गर्छ र कसैले पनि उपेक्षित हुनु नपरोस् एमालेमा भन्ने कुरालाई चाहिँ पार्टीले ध्यान दिन्छ।
4: होइन, तपाईँलाई थाहा छ अहिलेको अवस्थामा जुन ढंगले विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएको छ, अब उहाँको नेतृत्वमा चाहिँ नेकपा एमाले अगाडि बढाउनुपर्छ भन्ने आवाज शुरू भइसकेको छ क्या भट्टाईजी?
3: नेतृत्वको सन्दर्भको कुरो अहिले चर्चामा छैन, किनभने भर्खरै हामीले महाधिवेशन सम्पन्न गरेका छौं, महाधिवेशन सम्पन्न गरेको चाहिँ धेरै समय बितेको छैन। यस्तो बेलामा चाहिँ अब नेतृत्व के गर्ने भन्ने कुरा चाहिँ, कुनै पनि जिम्मेवार पदहरू खाली छैनन्, कसैले राजीनामा दिनुभयो भने राजीनामा भएको ठाउँ पूर्ति गरौंला, नत्र भने अब अहिले नै त्यो नेतृत्वको यताउति हुने त कुनै सम्भावना देखिँदैन। तर समयक्रममा अब पार्टीलाई तलदेखि माथिसम्म कसरी कसरी व्यवस्थित गर्ने, कसरी जनताका मुद्दामा केन्द्रित गर्ने, कसरी पार्टीलाई चाहिँ आन्तरिक रूपमा एकताबद्ध बनाउने, र जसरी भए पनि पार्टीलाई हिजोको जस्तो चाहिँ एउटा जनआधारित पार्टी, जनताको मुद्दाहरू उठाउने लोकप्रिय पार्टीको रूपमा स्थापित गर्ने कुरामा हामी सबै अब बलियो भएर लाग्छौँ। भर्खरै पनि म तपाईँले धेरैचोटि प्रयत्न गर्नुभएको थियो, म खोटाङ गएँ, खोटाङ गएर चाहिँ लामो बसाईमा झन्डै एक हप्ताको बसाईमा म धेरै गाउँहरू जनताहरूका बीचमा गएँ, कुराकानी व्यक्तिगत रूपमा पनि गरेँ। हाम्रो पार्टी पंक्ति, हाम्रो जनमत बिग्रेको छैन, अलिअलि जनताहरू हामीसँग रिसाएका हुन्, हामीले गरेका कैयौं क्रियाकलापहरू जतिखेर पनि जहिले पनि गर्ने यो केन्द्रीय तहको गठबन्धनको कुराहरू मन परेन जनतालाई। स्थानीय तहमा हाम्रा काम गरिरहेका जनप्रतिनिधिहरूसँग अलिअलि जनताको असन्तुष्टि, अब सबै मागहरू पूरा गर्न सम्भव पनि हुँदैन, तर पनि मान्छेको अपेक्षाहरू धेरै, त्यसै गरी हामीले चाहिँ लगातार एउटै अनुहार, लगातार एउटै पार्टी देखिरहँदा जनतालाई एकचोटि हेरौँ न त कस्तो बनाउँदा रहेछन् भनेर एउटा शंकाको सुविधा दिएको हो कि जस्तो देखिरहेछ। तर निर्वाचितहरू आइसकेपछि जनताले जे अपेक्षा गरेका थिए, यति छिटै मान्छेमा चाहिँ यो सरकारप्रति चाहिँ निराशा बढ्दै गएको हामीले पाएका छौँ। अब त्यो
4: निराशाप्रति आशाका किरणहरू झल्किरहेका छन् नि अहिले।
3: आशा त देखिएन खेमजी, किनभने सुकुमवासीहरूको समस्या समाधान गर्न उहाँहरूले जे जस्ता तरिकाहरू अपनाउनु भयो, त्यो तरिका चाहिँ यो महानगरको मेयर हुँदा देखाएको स्टन्ट जस्तै प्रकारले उहाँहरूले गर्नुभयो। 3 लाखको संख्यामा त नेपालमा एक टुक्रो जमिन नभएका, कहीँ बासको व्यवस्था नभएका सुकुमवासीहरू हुनुहुन्छ, साँच्चीकै सुकुमवासीहरू। कतिपय हुकुमवासीहरू पनि होलान्, सम्पत्ति, निजी सम्पत्ति भएका मान्छेहरू पनि सहर बजारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका होलान्, नभएका होइनन् झन्नै। त्यो संख्या अव्यवस्थित बसोबासी भन्नु, त्यसलाई अव्यवस्थित बसोबासीको संख्या 9 लाख छ। अब यदि 3 लाख चाहिँ साँच्चीकै सुकुमवासीहरू जसको कहीँ एक टुक्रा जमिन छैन, अलिकति चाहिँ सानो एउटा चाहिँ आफ्नो घर बनाएर बसौँ भन्दा एक टुक्रो जमिन नभएका मान्छेलाई चाहिँ व्यवस्थित तरिकाले त्यसको अनुसन्धान गरेर, अध्ययन गरेर अनि वैकल्पिक व्यवस्था गरेर गर्न सकेको भए राम्रो हुन्थ्यो। आम रूपमा जनता अहिले चाहिँ सुकुमवासीहरूप्रति जे जस्तो व्यवहार सरकारले अप्नायो, रवि लामिछाने आफैले पनि चुनाव अगाडि भोट माग्दाखेरि चाहिँ यदि सुकुमवासी बस्तीमा डोजर चल्यो भने म छाती थाप्न आउँछु भनेर त बोल्नुभएकै छ।
4: होइन, छाती त फेरि पनि थाप्ने भन्नुभएको छ उहाँले। खगेन्द्र सुनारजीले नि अस्ति छाती थाप्नुहुन्छ मेरो सभापतिले भन्नुभएको छ संसदमा,
3: भन्नुभएको छ। तर भत्काउने कुरा त जारी नै थियो, अहिले सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर अहिले कहीँ स्थगित भएको होला। तर मलाई लाग्छ उहाँको उद्देश्य भनेको चाहिँ गरिबी हटाउने होइन, गरीब हटाउने हो। पहिला काठमाडौँमा पनि उहाँले तरकारी बेच्दै गरेका, फलफूल बेच्दै गरेका, फुटपाथमा सानो नाङ्ले पसल गरेर भए पनि आफ्नो बालबच्चा पढाइरहेका गरीबहरूलाई हटाउनु भयो।
4: उहाँहरूले चाहिँ उहाँहरूको भनाइ चाहिँ फरक हो, तपाईँहरूले बुझ्नु भएन कि जस्तो लाग्यो मलाई चाहिँ। छाती चाहिँ डोजर चलाउन बन्द गर्नेहरूका अगाडि गएर छाती थाप्ने बन्द खोज्नु भएको क्या?
3: यदि उहाँले त्यो बोल्नु भएको छ भने त्यो बजाइदिनु होला खेमजी, तपाईँको रेडियोमा टेलिभिजनमा पनि तपाईँ हुनुहुन्छ, कहीँ न कहीँ उहाँ
4: सुकुमवासीहरूको बिल्ली बार छ क्या, बिचल्ली छ होइन। अब त्यहाँ होल्डिङ सेन्टरमा जान पाइएको छैन होइन, कपी डकुमेन्टहरू छैन, डकुमेन्टहरू पुरिएका छन्, समस्या छ क्या, यसको तयारी भएन भन्ने कुरामा त हामी खबरदारी गरिरहेको
3: छौँ। आम जनताको असन्तुष्टि त्यो चाहिँ बाहिर मैले भर्खरै जिल्ला जाँदाखेरि पनि प्राप्त गरेँ। सँगसँगै मान्छेहरूमा अहिले विकास निर्माणका सन्दर्भमा, अरू कामका सन्दर्भमा जे जस्ता

0: 98028 13 424 र 98560 14 150
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 60554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ पर्नु भएको छ। प्रहरीले उहाँलाई वीरगंजबाट हिजो पक्राउ गरेको हो। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक रहेका प्रसाई हिजो पर्सा पुग्नु भएको थियो। आज उहाँको अभियानको कार्यक्रम तय थियो। प्रहरीले कार्यक्रमको पूर्व सन्ध्यामा प्रसाईलाई पक्राउ गरेको जनाइएको छ। प्रधान न्यायाधीश सिफारिशको विषयलाई लिएर सर्वोच्च अदालतमा विवाद सिर्जना भएको छ। संवैधानिक परिषदले परम्परा विपरीत प्रधान न्यायाधीशमा नाम सिफारिश गरेपछि त्यसको असर सर्वोच्चमा देखा पर्न थालेको हो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको आदेशलाई सोमबार अदालतका कर्मचारीले समेत टेरेनन्। संवैधानिक परिषदको प्रधान न्यायाधीश सिफारिश विरूद्ध दायर दर्पित निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिनुभएको थियो, तर रिटको पेशी दर्ता गर्न छाडेर कर्मचारीले कार्यकक्ष नै छोडेर हिँडेका थिए। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा कामु प्रधान न्यायाधीश मल्ललाई सिफारिश नगरी चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो। संवैधानिक परिषदको सिफारिश विरूद्ध वैधानिकताको प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिन्हाले बेग्लै बेग्लै रिट दायर गर्नुभएको थियो। उक्त रिट गत वैशाख 25 गते सर्वोच्च प्रशासनले दर्ता अस्वीकार गर्दै सर्वोच्चमा विवाद कामु प्रधान न्यायाधीशको आदेश कर्मचारीले सोमबार दर्पित गरेको रिट थियो। रिट निवेदक त्रिपाठीले कामु प्रधान न्यायाधीश मल्ललाई ध्यानाकर्षण गराएपछि दर्पित विरूद्ध निवेदन सोमबार 1 बजेसम्म दर्ता गरेर मंगलबारलाई पेशी राख्न आदेश भएको थियो, तर कामु प्रधान न्यायाधीश मल्लले रिट दर्ताका लागि लिखित आदेश दिए पनि आदेश कार्यान्वयन नभएको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभयो। प्रस्तावित प्रधान न्यायाधीशसँग सम्बन्धित मुद्दामा न्यायिक परीक्षण नै रोक्ने प्रयास स्वतन्त्रता न्यायपालिकामाथिको हस्तक्षेप भएको उहाँको भनाइ छ। वरिष्ठ अधिवक्ता त्रिपाठीले नेपाल बार एसोसिएशन, कानूनी समुदाय, संचार माध्यम र नागरिक समाज सबैलाई विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो। भारतमा सन् 1973 न्यायाधीशहरूको वरिष्ठता मेचिएको घटनामा देशव्यापी कानून आन्दोलन भएको उदाहरण दिँदै उहाँले नेपालमा पनि न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि आवाज उठाउनुपर्ने उल्लेख गर्नुभएको छ। सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्सको एसिया पेसिफिक समूह एपीजीले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपीजीले यस्तो चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजीजी समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ। अर्थात नेपालसँग अब 4 महिनाभन्दा कम समय

0: बाँकी छ। एपीजीको चारदेखि छ जेठको सपोर्ट बैठक काठमाडौँमा जारी छ। आइतबार काठमाडौँ आइपुगेको एपीजीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेको थियो। त्यही गम्भीरतालाई प्रतिविम्बित गर्दै एपीजीले यस पटक आफ्ना उप कार्यकारी सचिव डेभिड स्यासनन नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल पठाएको हो। सन् 2002 एपीजी सचिवालयमा कार्यरत स्यासनन हाल आफ्नो 24 औं पारस्परिक मूल्यांकनको नेतृत्व गरिरहनु भएको छ र विश्वका सबभन्दा अनुभवी एफएटीएफ मूल्यांकनकर्ता मध्ये एक मानिनुहुन्छ। एक वरिष्ठ अधिकारीको प्रत्यक्ष उपस्थिति नै नेपालको अवस्थाको गम्भीरताको संकेत हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, कानून मन्त्रालय, महानिर्देशक कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायत निकायका अधिकारीहरूसँग भएको छलफलमा एपीजीका अधिकारीले नेपालको प्रगतिप्रति गहिरो असन्तुष्टि व्यक्त गरेको एक सहभागीले नाम नबताउने शर्तमा कान्तिपुरलाई जानकारी दिएका छन्। नेपाली कांग्रेसका सचेतक निष्कल राईले वर्तमान सरकारले निजी क्षेत्रमाथि आतंक सिर्जना गरेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरिएको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सचेतक राईले यस्तो आरोप लगाउनु भएको हो। सरकारको नीतिगत प्रतिबद्धता र व्यवहारबीच ठूलो खाडल देखिएको टिप्पणी गर्नुभयो। सरकारले एकातिर नयाँ चरणको आर्थिक सुधार र निजी क्षेत्रको मनोबल उकास्ने दावी गर्ने तर अर्कातिर प्रतिष्ठित उद्योगी व्यवसायहरूलाई बिना कारण धरपकड गरेर त्रसित बनाउने काम गरिएको बताउनुभयो। अर्थमन्त्री स्वर्णिम वाग्लेको विज्ञता र अन्तर्राष्ट्रिय अनुभवको प्रशंसा गर्दै सचेतक राईले अर्थमन्त्रीका सुधारात्मक योजनाहरू प्रधानमन्त्री कार्यालय र सरकारको गृह प्रशासनका कारण कार्यान्वयन हुन नसकेको आशंका व्यक्त गर्नुभयो। पूँजी पलायनको जोखिम बढ़दै गएको प्रति सचेत गराउँदै राईले निजी क्षेत्रलाई समुन्नतको इन्जनको रूपमा स्वीकार गर्न सरकारलाई आग्रह गर्नुभयो। सचेतक राईले छलफलका क्रममा आफ्नो गृह जिल्लाको चिया निर्यातको समस्या पनि उठाउनु भएको छ। गण्डकी सरकार आगामी आर्थिक वर्ष 83-84 बजेट निर्माणमा जुटेको छ। नीति तथा योजना आयोग र प्रदेशको अर्थ मन्त्रालयले विज्ञ र सांसदहरूसँग बजेट निर्माणबारे सुझाव संकलन गरिएको छ। आर्थिक मामिला मन्त्रालयले आगामी वर्षका लागि 28,70,56,00,000 रूपियाँको बजेट सिलिङ निर्धारण गरेको छ। पछिल्लो समय प्रदेश सरकारको बजेटको आकार निरन्तर खुम्चिएको छ। आर्थिक वर्ष 80-81 झण्डै 33 अर्ब रहेको बजेट आगामी वर्ष 28 अर्बमा झर्ने आकलन गरिएको छ। छलफलमा सहभागी सांसदहरूले बजेटलाई यथार्थपरक बनाउन सुझाएका छन्। यसअघिका वर्षहरूमा यथार्थ बजेट नहुँदा योजना कार्यान्वयनमा समेत समस्या परेको उनीहरूको तर्क छ। सार्वजनिक लेखा समितिकै बैठकमा पनि बजेटको आकार र कार्यान्वयनबारे प्रश्न उठेको थियो। लेखा समितिका सभापति सुधीर कुमार पौडेल प्रदेशको वास्तविक बजेट क्षमता 22-23 अर्ब रूपियाँ मात्र रहेको भन्दै त्यसभन्दा बढ़ी बजेट आकार बढ़ाउनका लागि मात्र ल्याइएको बताउनुहुन्छ। हरेक वर्षको बजेटमा राखेर पनि सरकारले आन्तरिक ऋण उठाउन सकेको छैन। सांसदहरूले ऋण लिने कानून प्रदेशसँग नभएकोले यसलाई बजेट शीर्षकबाटै हटाउनुपर्ने सुझाव दिएका छन्। पूर्व मन्त्री एवं सांसद वेद बहादुर गुरूङले पनि बजेटलाई यथार्थ धरातलमा उभिएर तयार गर्नुपर्ने बताउनुभयो। गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसद दलले प्रदेशसभा सदस्य टीका कुमारी बस्यालाई दलको सचेतक मनोनयन गरेको छ। मुख्यमन्त्री समेत रहनुभएका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रनाथ पाण्डेले दलको विधान 2074 धारा 11 उपधारा 2 बमोजिम बस्याललाई सोमबार सचेतक मनोनयन गर्नुभएको हो। यसअघिका दलका सचेतक रहनुभएका प्रकाश पराल प्रमुख सचेतकमा नियुक्त भएपछि उक्त पद खाली थियो। यसअघिका प्रमुख सचेतक नन्द प्रसाद नेउपाने ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बन्नुभएको छ। प्रदेश सरकारको नेतृत्व गरिएको कांग्रेसले संसदीय गतिविधिलाई प्रभावकारी बनाउन बस्यालाई सचेतकको जिम्मेवारी दिएको हो। सचेतकले संसदीय दलभित्र समन्वय बैठक व्यवस्थापन तथा दलका सांसदलाई पार्टी निर्णय अनुसार परिचालन गर्ने जिम्मेवारी हुन्छ। लमजुङकी स्थायी बासिन्दा बस्याल प्रदेशसभामा समानुपातिकबाट चुनिनु भएको हो। गण्डकी प्रदेशमा नेपाली कांग्रेसका 27 प्रदेशसभा सदस्य छन्। यहाँ नेपाली कांग्रेस र नेकपा एमाले 2/3 सहित प्रदेश सरकार चलाइरहेका छन्। प्रदेशमा एमालेका 22 प्रदेशसभा सदस्य छन्। शुक्लागण्डकी नगरपालिकालाई पुनः खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। सोमबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले पुनः खोप सुनिश्चित पालिका घोषणा गर्नुभयो। नगरपालिकामा जन्मेदेखि 15 महिनासम्मका लक्षित 542 जनालाई खोप लगाइएपछि सो घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख डीबी थापाले जानकारी दिनुभयो। उहाँका अनुसार 4 जना बच्चाहरूलाई खोजेर ल्याएर खोप लगाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रदेश स्वास्थ्य कार्यालय तनहुँका शंकर बाबु अधिकारीले नगर उपप्रमुख हुम्बहादुर विकराजुलाई पुनः खोप पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको जनाइएको छ। नगर उपप्रमुख विकले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बस्ने प्रतिरोधात्मक क्षमता बढ़ने भएकोले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने उल्लेख गर्नुभयो। पोखरा महानगरपालिका 12 स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा विगत 3 दशकदेखि रहेका अस्थायी संरचना हटाइएको छ। विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका 53 व्यावसायिक टहराहरू पूर्ण रूपमा खाली गरिएको हो। यसअघि विद्यालय प्रशासनले पटक पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायीले अटेर गर्दै आएका थिए। सोही विषयमा विवाद बढ़ेपछि व्यवसायले अदालतमा मुद्दा दायर गरेका थिए, तर अदालतले विद्यालयको पक्षमा फैसला गरेपछि विद्यालयले पुनः 15 दिने सूचना जारी गरेको थियो। सो सूचनाको म्याद सकिन लाग्दा पोखरा महानगरपालिका प्रमुख र व्यवसायबीच भएको छलफलपछि टहरा हटाउन जेठ 4 गतिसम्मको अन्तिम समयसीमा तोकिएको थियो। सोही सहमति अनुसार व्यवसायले आफ्ना सामान सुरक्षित रूपमा स्थानान्तरण गर्दै टहराहरू खाली गरेका हुन्। लामो समयदेखि विद्यालयको जग्गामा रहेका संरचना हटेसँगै उक्त जग्गा अब विद्यालयको पुनः स्वामित्व र उपयोगमा आएको छ। तनहुँको ब्यास नगरपालिका 3 र देउराली नगर र रेसिङ गाउँपालिका 1 झापुटार जोड्ने सेती मादी नदीमाथिको निर्माणाधीन मोटरवेल पुलको कामले पछिल्लो समय तीव्रता पाएको छ। लामो समयदेखि ढिलाइ हुँदै आएको निर्माण कार्यले गति लिएपछि स्थानीय बासिन्दामा खुशी छाएको छ। रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठका अनुसार पुल निर्माण ढिलाइप्रति स्थानीयले निरन्तर चासो र दवाब दिँदै आएका थिए। हाल कामले गति लिएपछि स्थानीयमा सकारात्मक भावना देखिएको उहाँले बताउनुभयो। पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इन्जिनियर सुषमा पाण्डेका अनुसार आयोजनाको भौतिक प्रगति करिब 70% सम्पन्न भएको छ। निर्माणमा ढिलाइ भइरहेको ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएपछि हाल जडान कार्य तीव्र रूपमा अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। पाण्डेका अनुसार पुलका लागि आवश्यक सबै स्टील पार्ट्स निर्माण स्थलमा आइपुगेका छन्। यसअघि जग र पिलरको काम सम्पन्न भइसके पनि सामग्री अभावका कारण जडान कार्य रोकिएको थियो। अहिले निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण परिचालन गरी जडान कार्यलाई तीव्रता दिएको छ। गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा रहेको 155 मिटर लामो स्टील ट्रस पुल दक्षिण तनहुँको लाइफ लाइन मानिन्छ। 2077 मक्सिर 19 गते सम्झौता भएको यस आयोजनाको कुल लागत 32,40,27,000 रूपियाँ रहेको छ। पुल सञ्चालनमा आएपछि रिसिङ गाउँपालिका सहित दक्षिण तनहुँका बासिन्दालाई सदरमुकाम दमौली आउन सहज हुने अपेक्षा गरिएको छ। तनहुँको शुक्ला गण्डकीमा 1 हप्ते रेडियो भाषा कक्षा कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकीले सो तालिम आयोजन गरेको हो। आदिवासी जनजातिको भाषा र संस्कृतिको प्रचार प्रसार संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजित तालिमको शुक्ला गण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी शिशिर पौडेलले उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले भाषा संस्कृति संरक्षण र विविधताका लागि कतिपय मुलुकले विभिन्न देशबाट नागरिकहरू लगेर राख्ने गरेको बताउनुभयो। उहाँले भाषा र संस्कृति संरक्षणका लागि स्थानीय तहसँगै सम्बन्धित समुदायको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। समन्वय परिषद सल्लाहकार एवं कार्यपालिका सदस्य खिमबहादुर कुमारले तालिम पश्चात आफ्नै मातृभाषामा रेडियो कार्यक्रम सञ्चालन गर्नु पहिलो प्रयास भएको उल्लेख गर्नुभयो। नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका सचिव एवं कार्यपालिका सदस्य विमल जीशी, परिषदका पूर्व अध्यक्ष तुलसी कुमारी श्रेष्ठ, समन्वय परिषदको उपाध्यक्ष सुरेन्द्र तामाङ, अरिदेव नेवापुच सेवा कोषका अध्यक्ष बेलबहादुर श्रेष्ठ, नेपाल मगर संघ शुक्ला गण्डकीका उपाध्यक्ष गंगा थापा लगायतले बोल्नु भएको थियो। नेवार भाषा कार्यक्रम प्रस्तुता ज्ञाननारायण श्रेष्ठ, कुमाल भाषाकी मार्टिना कुमाल, गुरूङ भाषा कार्यक्रम प्रस्तुता प्रतिभा गुरूङ र मगर भाषाकी सविता झेडी मगर लगायतले आफ्नो अनुभव सुनाउनु भएको थियो। समन्वय परिषदका अध्यक्ष कुल कुमार कुमारको अध्यक्षता भएको कार्यक्रम सञ्चालन सचिव बिर्सना श्रेष्ठले गर्नुभएको थियो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप अन्तर्गतको यूसीओ मनाङले 2083 वैशाखमा 301 जनालाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ। शिवालिनीमा 275 जना स्थानीय तथा नेपाली नागरिक र 26 जना विदेशी पर्यटक रहेका छन्। उपचार सेवा लिने स्थानीय तथा नेपाली मध्ये 135 जना पुरूष र 140 जना महिला रहेका छन्। त्यसैगरी विदेशी बिरामी मध्ये 14 जना पुरूष र 12 जना महिला रहेको यूसीओ मनाङले जनाएको छ। उच्च हिमाली तथा पर्यटकीय क्षेत्र मनाङमा वैशाख महिनाभरि देखिएका प्रमुख स्वास्थ्य समस्यामा एक्युट माउन्टेन सिकनेस, टाउको दुख्ने समस्या तथा रुगाखोकी प्रमुख रहेका छन्। तनहुँको व्यास नगरपालिका 10 दुम्सीमा निर्माण सम्पन्न भएको नगर स्तरीय अस्पतालमा 2.5 करोड़ भन्दा बढ़ी लगानी भएको छ। व्यास नगरपालिकाले निर्माण गरेको नगर स्तरीय अस्पताल भवनमा हालसम्म 2.64 करोड़ रूपियाँ लगानी भएको हो। सदरमुकाम दमोलीमा गण्डकी प्रदेश सरकार मार्फतको प्रदेश अस्पताल दमोली रहेकोमा नगरपालिकाले सदरमुकाम भन्दा 5 किलोमिटर पर नगर स्तरीय अस्पताल निर्माण गरेको हो। आर्थिक वर्ष 77-78 यहाँ नगर स्तरीय अस्पताल निर्माणको काम शुरू भएको थियो। नगर स्तरीय अस्पतालबाट 16 वडाका साथै व्यास नगरपालिका 5, 6, 7, 8, 9, 11 का विभिन्न भागका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो। नेग्ली मुस्ताङ भागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसम मार्फत फलफूल बालीको रोग किरा नियन्त्रणमा विषादीको विकल्पमा जैविक झोल प्रयोग गर्न थालिएको छ। स्थानीय जड़ीबुटी र घाँसको मिश्रणबाट तयार पारेको जैविक झोललाई परियोजनाले इपिफाइटिक लेप्टिक एसिड बाइक ब्याक्टेरिया नामाकरण गरेको छ। परियोजनाका प्रमुख भरतराज गौतमले कार्यालयको स्याउ बगैँचामा गत वर्ष परीक्षण गरिएको जैविक झोल यसपालिदेखि मुस्ताङका किसानको स्याउ बगैँचामा प्रयोग गर्न थालिएको जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार। कंगो र छिमेकी युगण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको रूपमा चासो सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। 300 जना भन्दा बढ़ी शंकास्पद संक्रमित छन्। यो प्रकोप अहिले कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको अवस्था नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। साथै संगठनले अन्य देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ। संगठनले कंगोको राजधानी किन्सासामा समेत इबोला संक्रमण भेटिएको प्रयोगशालाबाट पुष्टि भएको जनाएको छ। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई हराएको छ। हिजो भई खेलमा हैदराबाद 5 विकेटले विजय भयो। जीतसँगै हैदराबादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ। चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले 7 विकेट गुमाएर 180 रन बनाएको थियो। चेन्नईले दिएको 181 रनको लक्ष्य पछ्याएको हैदराबादले 19 ओभरमा 5 विकेट गुमाएर भेटायो। हैदराबादका ईशान किशनले 70 रन बनाउनुभयो। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
4: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
3: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नु भएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
4: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
3: दुलेगौडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
5: फोन 0065414056, मोबाइल 98565312 र 98660615।
6: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
5: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स सिटीबीटीद्वारा मान्यता प्राप्त, एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
7: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
8: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भिका संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
7: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखा को लागी संपर्क 98067-13425।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
11: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन,
15: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलांग, डाइनिंग टेबल का साथ ही संपूर्ण फर्निचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
16: विगत लामो समय देखि दुलेगुडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गंडकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिक आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
17: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0065414194, मोबाइल 98560-20630।
14: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
18: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
19: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड, हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपड़ा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
7: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
5: मोबाइल 98560-55-77।
20: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
21: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्,
0: फिस्टेल आईभीएफ एण्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
21: यही जित 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 98678168।
1: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
22: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
1: पढाइ हुने विषयहरू
22: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
1: फारम बुझाउने अन्तिम मिति
22: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
1: अन्य जानकारीको लागि
22: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061582798 र 5835077। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
23: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
24: किन आमा, के भएर?
23: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
24: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563439952 र 98076।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
6: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
7: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
6: सम्पर्क
7: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
6: फोन नम्बर 0615 78 053 र 525 515।
8: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर।
11: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
12: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
13: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
12: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
13: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
14: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
15: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
16: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
17: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
16: त्यसो नभने मरी म पनि अब नातिकेर घरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
17: हामी कहाँ आकर्षक डिजाइन का तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
18: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
9: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
18: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9852033878, 9841656558।
19: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
20: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
21: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
19: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया, फोन 0765414142, मोबाइल 9560231128 र 9462614726।
22: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
23: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
24: सम्पर्क 0654142121, मोबाइल 9856035921।
23: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
25: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
26: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
25: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी।
26: हाम्रा विशेषताहरू
25: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
26: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
25: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
26: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
25: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0765174479 र 9856062565।

0: तपाईको आजको राशिफल
1: शुक्लागण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
2: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
2: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
4: नमस्कार, कार्यक्रम सुखद बिहानीमा हरु सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रस्ताउने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल जेठ महिनाको 5 गते सोमबार, ईस्वी सम्वत 2026 मे 19 तारिक, सकस सम्मत 1948, नेपाल सम्मत 1146। सूर्यदेव बिहान 5:14 भवन साँझ 6:48 हुनेछ। आज अर्धुक ज्येष्ठ शुक्ल पक्षको तृतीय तिथि। कार्यक्रम स्वागत गरौं। आज दिनभरि प्रस्ताउने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:25 समय भक्ति गीत संगीतहरू, 5:25 5:50 शुक्लागण्डकी समाचार, 6:00 36 कायाकरण, 7:00 नेपाली भवन, 7:00 शुक्लागण्डकी समाचार, 7:45 संगीतहरू, 7:45 9:00 शुक्लागण्डकी सरकार, 9:00 प्रदर्शन नेपाल खबर, 9:10 गाम्बेसीको भागका, 10:10 शुक्लागण्डकी समाचार, 10:12 शुक्लागण्डकी, 12:15 नेपाल खबर, 12:15 विभिन्न पब्लिक संगीतहरू, 1:00 लोकगीत संगीत, 2:00-3:00 सैनिक संगीतहरू, 3:00 प्रदर्शन नेपाल खबर, 3:15-4:00 फिल्मी संगीत, 4:00-5:00 संगीतहरू, 5:15 शुक्लागण्डकी समाचार, 5:15-6:00 लोकसोतारी, 6:00-7:00 नेपाल दर्पण, 7:30-7:00 गर्दाशी संगीतहरू, 7:30-7:00 शुक्लागण्डकी समाचार, 7:30-8:00 मिनगी संगीतहरू, 8:00-8:30 शुक्लागण्डकी सरकारको पुनप्रसारण, 8:30-9:00 बीबीसी नेपाली सेवाको साँझ पख, 9:00 संस्कृति सम्वेक, 10:30 शुक्लागण्डकी समाचार, राति 10:00 शुक्लागण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात दुनियाँ पाल रहेको छ। तपाईँहरूको राष्ट्रपलको राष्ट्रपल श्राद्ध गरौं मेष राशिबाट। मेष राशि नयाँ काम प्रारम्भ गर्ने समय समय नदेखिको फाइदा दिलाउनेछ भने पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले जिताएको कामहरू सम्पादन हुनेछ। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ भने छोटो समयमा पनि केही प्रतिफल पाइनेछ। तर विश्वास दिलाएर स्रोत फुकाउनेहरूले धोका दिन सक्छन्। गोपनीयताका लागि अलि सनाको रहनुहोला। अध्ययनमा प्रगति हुनेछ भने लेखनमा निखारता आउनेछ। सुख समाचारले उत्साह जगाउनेछ। आमदानीका स्रोतहरू बन्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ भने मेहनतले सम्मानित स्थान दिलाउनेछ। भोलिको प्रभावले काममा फाइदा दिलाउनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने धन तथा ज्ञानको भण्डार बढ्नेछ। मेहनत गर्नुहोला। मिथुन राशिमा महाशय काकेको सकेको रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ भने मेहनतको परिणामले आत्मविश्वास बढ़ाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगहरूको साथले काम उत्साह जगाउनेछ। विश्वस्त व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहारहरू प्राप्त हुन सक्छ। अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम बढ़ाउँदै रहनेछन् भने पछिका लागि बसाउने समय छ। कर्कट राशि पछिका लागि खर्च हुनुपर्ने समय रहेको हुँदा धेरै रकमहरू जोग गर्नु पर्ला। शोकले विलासी वस्तुहरूमा खर्च गराउनेछ भने उठ्नुपर्ने रकम तत्काल उठाउँदा लामोसम्म घाटा हुन सक्छ। आफन्तबाट टाढ्नु पर्यो भने टाढाका साथीभाइसँग सम्पर्क बन्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्ने छ भने दिगो योजनाका लागि ऋण कर्जा लिनुपर्ने हुन सक्छ। मिथुन राशि सेरासुनरमा अक्षरमा मेमो मेमो टाटी टुटे कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको मुख तक्ने बानीहरू पछि पर्नेछ। अनि आमदानीका विभिन्न स्रोतहरू देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ भने पछिका लागि गरिएको मेहनत र लगानीले फाइदा दिनेछ। व्यापार साझेदारी या सट्टापट्टामा लाभ हुनेछ। सञ्चयतर्फ खर्च नपर्यो भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कन्या राशि गर्ने राशिमा अक्षय टोप पिपु सहरू पुरानो कामको चर्चा हुनेछ भने नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाट लिन उत्साह जगाउनेछ। पर्यटन गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हात लागि हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रदर्शित कामहरूले लोकप्रियता हासिल गर्न सक्नेछ। विशिष्ट व्यक्तिहरूसँग नजिकिनेछन् भने अरूलाई प्रभावित पारेर कामहरू बढाउन सकिनेछ। तुलराशि तुलराशिमा अक्षय रुटे काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मेहनत भविष्यमा राम्रो प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजनाहरू कार्यान्वयन गर्न सकिनेछ भने सामाजिक दायित्व बढ्नेछ। अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि प्रयत्न गर्दा पछि फाइदा हुने कामहरू सम्पादन गर्न सकिनेछ। वृश्चिक राशि वृश्चिक राशिमा अक्षर तो नानी नो नै नयाइयो। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मेहनत परे पनि समयमा काम नबन्न सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् भने शुभचिन्तकहरूमा समेत प्रतिपक्षीको प्रभावमा आउन सक्नेछन्। अन्तरिक सूचना बाहिरिन सक्छ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। रोकिएका कामहरूमा दोहोरेर परिणत गर्नुपर्नेछ। वृद्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। धनुराशि धनराशिमा अक्षर एयो भविको दफा दबी छोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ भने प्रेम र मित्रताको बन्धन कसिनेछ। परिजनको साथी उत्साह जगाउनेछ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार बेचमा राम्रै फाइदा हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। आलस्य गर्नले काममा विलम्ब हुन सक्छ। अरूको भर पर्दा लाभ उठाउन नसकिएला। मकर राशि माक्ष भोज जेको गागी प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। स्रोत साधना जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ होला। पर्यटन गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् भने मयोग्य फाइदा उठाउन सकिनेछ। तर ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। कुम्भ राशि कुम्भ राशिमा चाहिँ गुगेको सासी सुसे सोधा समयमा आफ्नो हक दावी गर्न नसक्दा कामको मात्र लाभांश प्राप्त हुनेछ। धेरै मेहनतले मात्र जिताएको कामहरू सम्पादन हुनेछन्। पहिलेका कमजोरी सुधार गर्न सकिनेछ भने सम्पादित कामबाट थोरै भए पनि धन लाभ हुनेछ। आमदानीका स्रोतहरू बढ्नुका साथै दिगो फाइदा हुने काम सम्झौता गर्ने समय छ। तत्काल ठूलो उपलब्धि नभए पनि फाइदाको स्रोत फैलाउन सकिनेछ। अन्तिममा मिन्दासमा आक्षेपी परिस्थिति अनुसार निर्णय लिन नसक्दा काम दोहोऱ्याउन पर्याउन सक्छ। सुधारहरूसँग समझदारी बढ्नाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। वेतनमा दिएको वचनले समस्या निम्ताउन सक्छन्। महत्वपूर्ण योजनाहरू तत्काल सार्वजनिक गर्नुहोला। आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउनेछन्। संस्थाको धन प्राप्त हुनेछ भने गराइसी अब कुरा गर्न सकिनेछ। राशिफलमा जस्तो भने तपाईँ बाँकी भन्दा गर्नु विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि शुभ तपाईँहरूको आजको राशिफल पछि नपाल रहेको सम्बन्धको शुभकामना।

आज मिति 2083 साल जेठ महिनाको 5 गते सोमबार आज जन्मदिन परेको छ शुक्ला गण्डकी नगरपालिका नम्बर 3 का वडा अध्यक्ष सचिन भुजेलको जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको हार्दिक मनोमय शुभकामना व्यक्त गर्दछु। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मनोमय शुभकामना व्यक्त गर्दछु। हाम्रो पर्यटकबाट व्यक्तिगत हार्दिक मनोमय शुभकामना व्यक्त गर्दछु। तपाईँले चलेका र तपाईँले इच्छाएका काम गर्नुहोस्। तपाईँलाई जन्मदिनको हार्दिक मनोमय शुभकामना।

उहाँलाई आज तपाईँ दशले जन्मदिन परेको छ। तपाईँ दशले जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँले आदेश लेखेर तपाईँले चाहेको काम कुरा पाओस्, तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एकतर्फ पनि आफ्नो इष्टमित दाजुभाइ साथीसँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हाम्रो यस कार्यक्रममा प्रसन्न गर्न चाहनुहुन्छ भने तपाईँ हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सुशान्ति पाउनुभयो भने हामीले यस कार्यक्रममा प्रसन्न गर्ने गर्दछौँ। बिहानका 7 बजे तपाईँलाई 5 तारिकको समयमा तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सुशान्ति पाउनुभयो भने हामीले यस कार्यक्रममा प्रसन्न गर्ने गर्दछौँ।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो?
6: दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
6: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
5: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840081457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
11: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625239।
10: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटानिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटानिक गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
16: सुन, होमवर्क देखाउ त।
17: हस् टिचर।
16: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
17: टिचर। मेरो मानेले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ। अरे म होमवर्क यही कपीमा गर्छु।
16: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
18: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, ट्राइट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर

0: तहका पाठ्य पुस्तक स्टेशनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0564144484 मोबाइल 9856033484 र 9856067988।
1: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840954543।
2: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तिरगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. सिक्ला गण्डकी चार पुरे गोडा वाकिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852384 किलोमिटर र 9852383
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
4: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 मोबाइल 98 5 60 22 938 र 98 0 28 22 938
6: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेसन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ

0: हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
2: कहाँ छ पुन मोबाइल?
1: यही दुईवटामा तरकारी पसलको आदैमा छ।
0: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
0: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
6: आईटी क्षेत्र भनिसकेपछि त्यसलाई बोर्डरले काम गर्नको लागि छेक्दैन भन्ने कुराहरू पनि छन्, अनि आफू जस्तो युवाहरू अनि थुप्रै गइरहनु भएको छ, कोही प्लस टू पास गरेर गइरहनु भएको छ, कोही स्नातक, कोही स्नातकोत्तर गर्न गइरहनु भएको छ, उहाँहरूलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ?
7: उहाँहरूलाई पनि अब सबभन्दा त स्किल चाहिँ फोकस गर्नु भन्छु। अहिले त झन् एआई यताउता आएको छ होइन, अब तिनीहरूसँग आफूले कसरी कोप गर्ने भन्ने कुरा पनि हुन्छ, एड पनि हुनु पर्यो त्यसमा, अनि अब एआईले रिप्लेस गर्छ भनेर आएको छ, रिप्लेस नहुनको लागि केही स्किल सिक्नु पर्ला होइन। अल्टिमेटली अब जस्तै लो लेभल जबमा पनि त अहिले धेरै एडभान्समेन्ट आइसक्यो नि त होइन, जस्तै अब ल भाँडा माझ्ने काम गर्छु भन्न त नो अफेन्स, अब त्यही छ नि त गर्ने त होइन, भाँडा माझ्ने काम गर्छु भन्न, अब भाँडा माझ्ने काम पनि सर्टेन टाइम पछाडि त केही न केही एडभान्समेन्ट आउँछ होला, कति समय चाहिँ मान्छेले आइरहेको छ त, तर अब त्यो नहुँदाखेरि अरू के गर्ने त भन्ने कुराको लागि चाहिँ आफू रेडी हुनु पर्यो भन्ने लाग्छ मलाई चाहिँ। अब स्किल्स अल्टिमेटली स्किल्स चाहिँ म्याटर गर्छ,
6: र सँगसँगै जुन क्याम्पसहरूले जुन अवसरको कुराहरू पनि केही क्याम्पसहरूले दिइरहेका छन्, धेरै क्याम्पसहरूमा यो कुराहरू भेटिँदैन, एउटा पठन पाठन मात्रै हुन्छ र गर्नुपर्ने आवश्यकता पश्चिमा देशहरूमा पनि यस्तै प्र्याक्टिसहरू भइरहेको अभ्यासहरू भइरहेका छन्। अब जुन शिक्षा नीति भनौँ अब त्यसलाई सुधार गर्ने प्रक्रियामा छ भन्ने कुराहरू पनि सुनिन्छ, कस्तो हुनुपर्छ जसले चाहिँ जति पनि विद्यार्थीहरूको संख्या छ विदेश पलायन हुने त्यसलाई चाहिँ स्वदेशमा रोक्न सकियोस्, के गर्नुपर्छ?
7: पहिलो कुरा त अहिले यो काम गर्दै पढ्दै भन्ने नीति ल्याउनु लागेको छ नि, त्यही नै भन्छ होला, काम गर्दै पढ्दै पढ्दै कमाउँदै पढ्दै कमाउँदै भन्ने नीति जुन छ त्यसलाई चाहिँ अलि राम्रोसँग गर्न सक्यो भने होइन, धेरै पैसा चाहियो नि विद्यार्थीलाई, आफूलाई पालिन घरमा नमाग्नु नपरोस् न, मलाई खाजा खानु पर्यो भने घरमा माग्नु नपरोस्, लुगा लाउनु पर्यो घरमा माग्नु नपरोस्, त्यति मात्रै भयो भने पनि विद्यार्थीहरू धेरै नै यहीँ बस्छन्। अहिले अब प्लस सक्यो अनि विदेश जाने घरमा अवश्य हेर्दाखेरि अवस्था राम्रो छैन भने त माग्न पनि मन लाग्दैन, बरु विदेश जानिदिन्छु भन्ने सोच आइहाल्छ अटोमेटिकली है। अब त्यो भएर चाहिँ पढ्दै कमाउँदै गर्न सक्ने धेरै चाहियो होइन, 20-25 हजार रुपियाँ महिनाको स्टुडेन्टले आनन्दले बिहान क्लास जान्छु, दिउँसो यसो खाजा साजा खाएर ल 12 बजी अफिस गएर 4-5 बजीसम्म काम गर्दाखेरि त्यो पैसा आयो भने प्रायः मान्छेहरू विदेश जाँदैनन् देखेको चाहिँ। अब एउटा चाहिँ के छ भने एउटा ट्रेन जस्तो भएर गइरहेको छ, साथी गयो म पनि जान्छु, अथवा छिमेकी गयो म पनि जान्छु, छिमेकीमा गएर चाहिँ 2-4 वर्षमा घर बनायो म पनि जान्छु घर बनाउँछु भन्ने चलन त छ। ट्रेनलाई पनि अब एकैचोटि त त्यो रोक्न सकिँदैन, अब त्यसरी नै विकास गर्दै अब पढ्दै कमाउँदै जुनवाला आएको छ, त्यही अनुसार राम्रोसँग त्यसलाई इम्प्लिमेन्ट गर्न सक्यो भने चाहिँ अल्टिमेटली होला भन्ने लाग्छ मलाई चाहिँ।
6: विशेष गरी जुन यो स्कुलिङको समय हुन्छ, स्कुल पढ्ने बेला हुन्छ, त्यसमा नै उहाँहरूको मेन्टालिटीलाई अलिकति डाइभर्ट गर्न सकियो भने होइन, क्याप्चर गर्न सकियो भने उहाँहरूलाई तपाईँ जस्तै अवसर दिन सकियो भने चाहिँ रोक्न सकिन्छ।
7: होइन म पनि प्लस टू सकेर त बाहिर जानु तयारी गरेँ हो, आइएलएस गरेँ, अनि फेरि मलाई जान मन लागेन, त्यो कोभिड आयो अनि त्यस पछाडि कोभिडको फर्स्ट वेभ आयो अनि घरमा यताउता फेरि भए पछाडि मैले होइन जाँदिनँ भन्ने लागेर मैले यहाँ जोइन गरेँ, यहाँ जोइन गरेको अहिले चाहिँ मैले डिसेम्बर राम्रो लिएको जस्तो लागिरहेको छ कि बाहिरको साथीहरूको अवस्था हेर्छु अनि कमाइरहेको छौँ कमाउनु, तर कोही बेला केही पनि थाहा छैन, अब कतिसम्म त्यही काम गरिरहने त भन्ने कुरा पनि उनीहरू गर्छन्, तर ठिक गरिस् नआएर पनि भन्छन्। अहिले पनि कहिले कहिले चाहिँ कक्को भाउ नि हुन्थ्यो कि जस्तो लाग्छ, तर फेरि सोच्छु होइन ठिकै गरेछु नगरे एटलिस्ट त्यहाँनिर राम्रोसँग त बसिरहेको छु, अफिस जान्छु राम्रोसँग काम गर्छु आउँछु खान्छु राम्रोसँग देश नै बसिरहेको छु घर परिवारसँग बसिरहेको छु भन्ने लाग्छ।
6: हुन्छ अभिषेक जी, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
7: यस धन्यवाद।
8: उहाँ हुनुहुन्थ्यो काठमाडौँको दिल्ली बजारको सफ्टवेयरिका क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दै त्यही क्याम्पसमा काम गर्ने झापा बिर्ता मोडका अभिषेक बिमली। अब सनवे कलेज मैतीदेवीमा बीएससी अन कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स पढ़िरहेकी काठमाडौँ उमाकुण्डकी अनुसा घिमिरेसँग क्याम्पसले उपलब्ध गराउने रोजगारीको अवसर र त्यसको फाइदा बारेको कुराकानी सुनौ।
9: म अहिले सनवे कलेज मैतीदेवीमा बीएससी अन कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेको छु।
6: अनि कस्तो हुँदैछ पढाई?
9: म अहिले सेकेन्ड सेमेस्टरमा छु र पढाइ राम्रो चलिरहेको छ।
6: तपाईँ विद्यार्थी पनि हुनुहुन्छ होइन, अनि विद्यार्थी सँगसँगै तपाईँले कलेजमै रहेर केही समय काम पनि गर्नुभयो होइन, कस्तो काम गर्नुभयो?
9: मैले चाहिँ कलेजमा कन्टेन्ट क्रिएटर भएर काम गरेको थिएँ, 3 महिनाको लागि गरेको थिएँ।
6: के गर्नुपर्ने थियो त्यसमा, त्यो काम चाहिँ कसरी पाउनु भयो?
9: त्यो काम चाहिँ अब हाम्रो सेमेस्टर 2 नोभेम्बरदेखि सुरु भएको थियो, ठ्याक्कै चाहिँ 2 नोभेम्बरदेखि हाम्रो सेमेस्टर सुरु भएको हो, र म चाहिँ धेरै अगाडि म जेडदेखि नै यही कलेजसँग कनेक्टेड थिएँ कि, सो 1 वर्ष जति भइसक्यो म यही कलेज आउनु थालेको। कलेजमा के प्रोग्राम भइरहन्थ्यो अनि एडमिसन गर्नुभन्दा धेरै अगाडिदेखि नै म चाहिँ यही कलेजमा आउने भनेर इन्ट्रेस्टेड भएको भएर म चाहिँ आइरहेको थिएँ। सो मलाई चाहिँ कलेजमा कलेजको फ्याकल्टीले चिनिसकेको थियो मजाले, अनि उहाँहरूले चाहिँ अनलाइन नै इन्टरभ्यू लिइसकेको थियो।
6: काम चाहिँ तपाईँले कसरी पाउनुभयो? मुख्य विषय भनेको कामको भयो, तपाईँ एडमिसन पनि हुनुभयो होइन, कन्टेन्ट क्रिएसनको काम गरे भन्नु भन्नुभयो होइन, कसरी पाउनुभयो? इन्टरभ्यूबाटै पाउनुभयो कि कसरी?
9: म त्यसमा नै इन्ट्रेस्टेड थिएँ, हाम्रोमा चाहिँ भ्याकेन्सी खोलेको थियो, कलेजमा नै भ्याकेन्सी खोलेको थियो, यो फिल्डमा चाहिँ पोजिसनहरू खाली छ इन्टर्न गर्ने भए भनेर, अनि तल चाहिँ गुगल फर्म थियो, अनि गुगल फर्ममा चाहिँ इन्ट्रेस्टेडहरूले चाहिँ भर्न मिल्ने थियो, अन्त मैले त्यसमा नै मैले चाहिँ कन्टेन्ट क्रिएसनमा भरेको थिएँ। अनि त्यसपछि मलाई मिटिङ सेट गर्नु भनेर गुगल क्यालेन्डर त्यही लिङ्कहरू पठाइसकेको थियो, अनि मैले त्यसमा नै आफ्नो मिटिङ सेट गरेँ, अनि त्यसपछि घरबाट नै इन्टरभ्यू दिएँ, अनि त्यताबाट नै म सेलेक्ट भएँ भनेर 2-3 दिनपछि मेरो आएको थियो। अनि 2 नोभेम्बरदेखि हाम्रो फर्स्ट सेमेस्टर सुरु भएको, 2 नोभेम्बरदेखि नै मैले जब गरिरहेको थिएँ। त्यसरी मैले ब्याचलरमा फर्स्ट डेदेखि नै काम गर्न थालेको थिएँ।
6: पढाइ सँगसँगै काम पनि सँगसँगै गरिरहनु भयो तपाईँले?
9: हजुर।
6: अनि त्यो अरू कोटामा पनि कामको कोटा खोलिरहेको थियो अरू क्षेत्रमा भन्ने कुरा गर्नुभएको थियो, अनि एउटा चाहिँ तपाईँले यो कन्टेन्ट क्रिएसनमा चाहिँ आफू इच्छुक भएको भएर गरे भन्नुभएको थियो, अरू पनि त्यसमा के थियो? जस्तै रिसर्चको थियो होला होइन, अरू कुराहरू चाहिँ के को थियो?
9: रिसर्च त्यो बेला चाहिँ मलाई याद भएन, तर अहिले चाहिँ रिसर्च त थाली छ, र अब आज भोलि पर्सिमा नै रिसर्च इन्टर्नको लागि म आएर हुन्छु भन्ने कुरा मलाई थाहा छ, र मेरो इन्टरभ्यू पनि भइसक्यो, अब नेक्स्ट आउने डिटेलले चाहिँ हायर गर्ने कुरा भयो, त्यही भएर मेरो अलिकति पोस्टपोन भएको हो, नत्र अस्ति नै इन्टरभ्यू भइसक्यो मेरो हुन्छ भनेर मलाई अगाडिबाट भनि पनि सक्नुभयो। ठ्याक्कै कन्टेन्ट क्रिएसन भनेर नै थिएन, काउन्सिलिङ भनेर थियो, काउन्सिलिङ भनेर थियो, अनि काउन्सिलिङ भित्रबाट चाहिँ म्यामहरूले सोद्धा सोद्धै चाहिँ तिमी कन्टेन्ट क्रिएसन यताउति गर्छौ भन्ने थियो, र अर्को चाहिँ कलेजको वेबसाइट म्यानेज गर्ने थियो, त्यसमा मेरै क्लासको तिनजना साथीहरू छन्, र अर्को अहिले चाहिँ रिसर्च इन्टर्नको लागि खाली छ।
6: भनेपछि कलेजले यही भएका विद्यार्थीहरूलाई नै पढाइ सँगसँगै रोजगारीको अवसर पनि दिने गरेको छ।
9: हजुर, जसरी हामी पनि फर्स्ट सेमेस्टरमा नै आउँदा मेरो त झन् फर्स्ट सेमेस्टर फर्स्ट डेदेखि नै म जबमा थिएँ, र ठ्याक्कै 3 महिनापछि चाहिँ मैले कुनै कारणवश छोड्नु परेको थियो, सो मैले नै रिजाइन गराएको थिएँ त्यो चाहिँ, अनि तर मसँग जो टिममा थियो उनीहरूले पनि पछि चाहिँ गरेनन्, मैले चाहिँ छोडेँ। अब यो हामी भयौँ नोभेम्बर 2025 इन्टेक, अब त्यसपछि आए मार्च 2026 इन्टेक, तिनीहरूको लागि चाहिँ अहिले खुलिरहेको छ। अब अहिले म चाहिँ रिसर्च इन्टर्नको लागि जान्छु, तर उनीहरूको लागि चाहिँ अहिले नयाँ अपर्च्युनिटीहरू खुलिरहेको छ।
6: भनेपछि हरेक चोटि नयाँ विद्यार्थीहरू आउँदाखेरि कलेजले नै 3-3 महिना अथवा समय अनुसार होइन आवश्यकता अनुसार विद्यार्थीहरूलाई रोजगारीको बाटो पनि खोलिदिन्छ।
9: नयाँ आएको विद्यार्थीहरूले पनि कलेजमा नै रोजगारी पाउँछन्, र कलेजमा इन्टर्न गर्दाखेरि चाहिँ अब डिरेक्टली हो कि इन्डिरेक्टली नै पनि एकदम बाहिर कुनै प्रोग्रामहरूमा जानको लागि अपर्च्युनिटी अलिकति बढी पाइँदो हो रहेछ। यो चाहिँ किनभने म अस्तितिर 3 महिना थिएँ नि, त्यो बेलामा चाहिँ म साँच्चै एकदमै धेरै प्याक भएको थिएँ कि, अब कतैबाट केही अपर्च्युनिटी आइहाल्यो भने सबैभन्दा पहिला चाहिँ इन्टर्न नै याद आउँदो रहेछन् नि त होइन हाम्रो कलेजलाई पनि, अनि त्यसरी कतै भलन्टियर पठाउनु पर्यो भन्यो भने सबैभन्दा पहिला चाहिँ म नै पर, अनि अब ठ्याक्कै त्यो 3 महिना सकिसकेपछि अलिकति हाम्रो सेमेस्टर ब्रेक भयो, अब त्यो बेला पनि कहिलेकाहीँ कलेजहरू आइरहँदाखेरि चाहिँ अब त्यति बेला चाहिँ प्रोग्राम पनि त्यस्तो भएको थिएन, तर त्यो बेला चाहिँ म अलिकति हराएको पनि थिएँ, र अहिले फेरि यस्तो प्रोग्रामहरू धेरै भइरहेछ, र म सहित अहिले मार्च इन्टेकमा पनि धेरैजनाहरू मसँगै सामेल भइरहेको मैले देखिरहेको हुन्छु।
6: तपाईँले कलेजमा पढिरहँदाखेरि काम पनि गरिरहनु भयो होइन, अनि त्यो काम गरिरहँदाखेरि पछि गएर अहिलेको जुन तपाईँको अनुभव छ नि, यसले चाहिँ बाहिर गएर चाहिँ केही सहयोग आफूलाई होइन करियरको लागि अथवा नयाँ ठाउँमा जागिर पाउनुको लागि प्लस पोइन्टहरू केही हुँदो रहेछ कि हुँदो रहेनछ यसको?
9: यो साँच्चीकै नै हुने रहेछ, किनभने म कन्टेन्ट क्रिएटर भएर काम गर्दाखेरि चाहिँ अब हामी चाहिँ 3 जनाको टिम थियौँ, र डिरेक्टली नभए पनि इन्डिरेक्टली चाहिँ म नै थिएँ त्यो टिमको लिड, अनि सबै यताउति त्यो भिडियो खोज्ने, भिडियो यसरी खोज्ने, गीत खोज्ने, मान्छे खोज्ने, अनि सबै त्यो रेकर्डिङ सबै मैले नै गरेर हुन्थेँ होइन, र त्यसको लागि मलाई डिरेक्टली हेल्प गरेको चाहिँ हाम्रो कलेजको स्टुडियो हेड सरले, हाम्रो मनोज सरले, अनि उहाँले चाहिँ मलाई यसरी आफ्नो इन्स्टाग्राममा, अब मेरो इन्स्टाग्राममा त मैले हेर्ने खालको, मेरै उमेरको मान्छेहरूले हेर्ने खालको फिड नै आउँछ नि त, सो कसरी चाहिँ हामीले राम्रो कन्टेन्ट खोज्ने हाम्रो मोबाइल फोनमा नै, मेरै इन्स्टाग्राम फिडमा नै कसरी चाहिँ यस्तै चाहिँ चाहिने हो, र त्यो भयो कन्टेन्टको लागि। अब मलाई अहिले डिएसएलआर क्यामेरा पनि चलाउन आउँछ, माइकहरू डिएसएलआर त खिच्न अलिकति केही न केही त सिक्नु पर्यो नि त, त्यो 3 महिनाको अवधिमा मैले त्यो पनि जाने, त्यो माइकहरूमा यताउति चलाउन ओर्न, अनि त्यसपछि अनि स्टुडियोमा नै हामीले अलिअलि यस्तो लाइटिङ मिलाएर यसरी खिच्दाखेरि चाहिँ यो कुरा चाहिँ राम्रो हुन्छ, कन्टेन्ट क्रिएसन यसरी चाहिँ राम्रो बन्छ भनेर चाहिँ दादाले नै डिरेक्ट नै गाइड गर्नुभएको थियो। सो डेफिनेटली मलाई बाहिर गएर मैले यही टपिकमा यही पोस्टमा मैले काम गर्नु पर्यो भने मलाई डेफिनेटली हेल्प हुन्छ।
6: एउटा विद्यार्थीलाई चाहिँ जबको भनौँ कामको र पढाइ सँगसँगै आफ्नै कलेजमा पढ्दाखेरिको भनौँ न त्यो अनुभव छ होइन, त्यो चाहिँ कतिको महत्वपूर्ण हो जस्तो लाग्छ? एउटा विद्यार्थी भइकन विद्यार्थीलाई काम चाहिँ कतिको महत्वपूर्ण हो?
9: अब अहिले ब्याचलर्समा आइसकेपछि यो कुरा एकदमै धेरै साँचो कुरा हो, अलिकति ठट्टा गरे जस्तो लाग्ला, तर मेरो साथीले चाहिँ उसले चाहिँ साँच्चीकै नै के भनेको थियो भने, मलाई घरमा पैसा माग्दा लाज लागिसक्यो, साँच्चीकै ऊ यहाँ बसेर भनेको हो कि त्यसले, अनि हामी हाँसेको थियौँ होइन। अनि अब मैले चाहिँ ब्याचलरमा स्टार्ट गर्ने बित्तिकै त पैसा आएन, डेफिनेटली 2 महिना जति चाहिँ मैले घरबाट नै पैसा चलाएको थिएँ, र त्यसपछिदेखि अहिले सायद 5-6 महिना जति भयो, त्यसपछिदेखि मैले घरमा पैसा मागेको छैन, र मैले आफैले लुगा जुत्ताहरू पनि किनिरहेको छु त्यही पैसाले नै, सेयर पनि मैले आफ्नै पैसाले किनिरहेको छु, अनि
10: आइपिओ
9: र मैले आइपिओ पनि अहिले आफ्नै पैसाले नै किनिरहेको छु,
6: नर्मल डे टु डे लाइफमा चाहिँ अलिकति काम चलाउन धेरै सजिलो भएको छ भन्ने बुझ्नु पर्यो होइन.
9: मैले अब त्यति ठुलो खर्च गर्ने भनेको त्यस्तो केही नै हुँदैन. मेरो मेनली हुने भनेको गाडी भाडा र खाजा हो मेरो मेन हुने भनेको. त्योहरू मजाले धानेको छ र मैले अलिकति रमाइलो गरेर घुम्न जाऊँ भने पनि मसँग पैसा हुने नै छ मेरो अहिले. सो गरेको राम्रो.
6: कलेजले यहाँ पढाउने विषयभित्रकै कुराहरूलाई जब अपर्च्युनिटीको रूपमा स्टुडेन्टहरूलाई दिने हो.
9: पढाउने कुरा भन्दा पनि अब हाम्रो चाहिँ रिसर्च अब वेबसाइट पढाउनु हुन्छ र वेबसाइट मेन्टेन गर भनेर स्टुडेन्टहरूलाई छोडेको हुन्छ. त्यसरी नै कन्टेन्ट क्रिएसन त डिरेक्ट परेन तर रिसर्च छ हाम्रोमा. हाम्रोमा रेन इन्क्युबेसन भन्ने छ जुन चाहिँ सन्नको स्टुडेन्टले मात्र होइन बाहिरको स्टुडेन्टहरूले पनि गर्न यसमा चाहिँ अप्लाई गर्न मिल्छ. त्यो चाहिँ रिसर्च ल्याब हो जसमा चाहिँ तपाईँले कुनै स्टार्टअप सोच्नु भएको छ भने सुरुदेखि नै एकदमै धेरै बेसिक तरिकाले चाहिँ तपाईँलाई मेन्टर्नसिपहरू प्रोभाइड गरिन्छ र त्यहीसँग रिलेटेड हाम्रो रिसर्च पनि हुन्छ र त्यसमा रिसर्च इन्टर्नमा चाहिँ स्टुडेन्टहरूलाई हायर गरेको हुन्छ. सो हो कतै न कतै पढाइसँग रिलेटेड कुराहरूलाई नै इन्टर्नसँग रिलेटेड गरिएको हुन्छ.
6: कलेज आफैले नै अवसर दिनु भनेको चाहिँ धेरै राम्रो कुरा हो भनेर बुझ्नु पनि पर्यो अथवा त्यो बुझ्न पनि सकिन्छ.
9: एकदम मजाले नै सकिन्छ. सबै विद्यार्थीहरूलाई अब सबैलाई त केही गरी पनि पुगिँदैन. सबैले त टाइम पनि दिँदैनन् कलेजमा होइन. तर भएको पाएको उसले इफ उसले त्यो काम गर्न सक्छ भने चाहिँ गरेको धेरै नै राम्रो चिनिन्छ पनि. मलाई कलेजमा मेरो क्लासका नै मेरो सेक्सनका नै साथीहरूले चाहिँ मलाई जिस्कारे सिसी भन्नु बोलाउँथ्यो क्या कन्टेन्ट क्रिएटर भनेर. अब त्यो पनि छुट्टै रमाइलो नै भयो नि त.
6: हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई.
9: हस् धन्यवाद.
8: उहाँ हुनुहुन्थ्यो आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेकी काठमाडौँ उमाकुण्डकी अनुषा घिमिरे. क्याम्पसले उपलब्ध गराउने रोजगारीको अवसर र त्यसको फाइदा बारेको अनुभव सुनाउँदै कार्यक्रम देश परदेशको पहिलो भागमा नेपालमै उच्च शिक्षा अध्ययन गर्दै पढ़ाईसँगै रोजगारीको अवसर पाएका विद्यार्थीहरूको अनुभव चुनौती अवसर र नेपालमै सम्भावना देख्ने उनीहरूको दृष्टिकोण बारे कुराकानी सुन्यौं. कार्यक्रमको दोस्रो भागमा नेपालमा शैक्षिक संस्थाहरूमा पढ़ाईसँगै रोजगारीको अवसर लागू गर्ने सम्भावना बारे कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
10: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर.
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त.
12: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स.
13: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ.
14: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ. साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ. हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ.
15: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि.
16: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौरा हेल्थ पोस्टोक
15: प्रोप्राइटर विनोद पोखरेल. मोबाइल नम्बर 9856124474.
17: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
18: पण्डित बहादुर सुन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
19: ओमकार.
18: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
19: ओमकार.
18: अनि घरमा पूजा सामग्री पनि छैन भने
19: ओमकार.
18: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
19: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्. त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन. लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्.
18: विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434.
20: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
21: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
20: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
21: राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा छ।
20: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
21: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
22: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
23: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
22: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
23: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
22: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
24: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्डर सिलाइन्छ।
25: बरेली टेलर्स, दुलेगौडा भिटी बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 9841608029। दमौली शाखाको लागि सम्पर्क 9807613425।
26: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
27: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
26: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
25: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
26: होम डेलिभरीको पनि व्यवस्था छ।
25: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक कनहु। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
28: शुक्ला गण्डकी एफएम 97.6।
29: व्यापार छ भनेदेखि अथवा अरू कुनै पनि गर्न चाहन्छन्, अब कोही कोही चाहिँ अलि केही नगरी पनि बस्नेहरू हुन्छन्, तर हामीले खोजेको के भने अब बाहिर जान चाहनेहरू होस् अथवा यहीँ बसेर जाइरहन चाहनेहरू हुन् अथवा आफ्नै उद्यमशीलता गर्न चाहने हुन् अथवा पारिवारिक पेसालाई निरन्तरता गर्न चाहने हुन्, जोसुकै हुन्, उनीहरूलाई आवश्यक जानकारी दिने र आवश्यक सिपहरू सिकाउने यो आवश्यक छ। अनि कलेज सकिएपछि र यो ब्याचलर सकिएपछि, प्लस टू र ब्याचलर सकिएपछि विद्यार्थीहरूको सबैभन्दा ठुलो चासोको विषय चाहिँ अब केमा इन्गेज हुने, बाहिर जाने कि यहीँ केही काम गर्ने, गर्ने हो भने के गर्ने भन्ने सबै विद्यार्थीको चिन्ता हुन्छ, एकदमै चिन्तित, तर उनीहरूलाई सही गाइडेन्स चाहिँ हुँदैन। कोही साथीको लय लयमा हुन्छन्, कोही अब देखेर कता लाग्छन्, आफ्नो हिसाबले लाग्छन्, पछि म त यो हुन्छु भनेको थिएँ, यस्तो भइयो भन्ने हुन्छ, उनीहरूलाई प्रपर गाइडेन्स हुँदैन। यो मामलामा चाहिँ कलेज सकेका विद्यार्थीहरूलाई लक्षित गरेर रोजगारीसँग सम्बन्धित क्षेत्रमा मार्गनिर्देश गर्ने र रोजगारीमा संलग्न गराउने उपायहरू खोज्ने, यो काम जुन कलेजहरूले अब काठमाडौँका अथवा बाहिरका पनि गरिराखेका होलान्, कलेजहरूले जुन प्रयास गर्नुभएको छ यो त एकदमै सराहनीय छ, यो त युवाहरूको चासोको, लगभग सबै युवाहरूको चासोको सम्बोधन हुन्छ यसले।
6: यसमा पनि केही कलेजहरूले चाहिँ विद्यार्थी भर्ना भइसकेपछि विद्यार्थीको आवश्यकता अनुसार उहाँहरूले केही बनाउन कम्पनीहरूसँग सहकार्य गरेर हुन्छ अथवा आफ्नै क्याम्पसभित्रै केही कामहरू छ भने त्यो अवसर चाहिँ विद्यार्थीलाई कसरी प्रदान गर्न सकिन्छ भनेर त्यस्तो अवसरहरू उपलब्ध गराइरहनु भएको रहेछ। विद्यार्थी पढि पनि रहेको छ एउटै क्याम्पसमा, पढि पनि रहनु भएको छ र सँगसँगै त्यही ठाउँमा के हुन्छ, रिसर्चमा हुन्छ कि इन्टर्नसिपमा हुन्छ कि अथवा त्यही क्याम्पसको माध्यमबाट अरू संघ संस्थाहरूसँगको सहकार्यमा चाहिँ काम गरेर हुन्छ कि, त्यस्तो अवसर पनि उपलब्ध गराइरहनु भएको रहेछ। त्रिभुवन विश्वविद्यालय अथवा अरू विश्वविद्यालयहरूमा पनि रिसर्चको रूपमा इन्टर्नको रूपमा त्यो चाहिँ देखिएको रहेछ। समग्रमा नेपालभरिको कुराकानी गर्दाखेरि नेपालका अन्य विद्यालय तथा क्याम्पसहरूमा पनि अब यस्तो मोडल लागू गर्न चाहिँ कतिको सम्भव छ?
29: युनिभर्सिटीमा त एकदमै सम्भव छ। सम्भव किन छ भने अहिले हाम्रो युनिभर्सिटीहरू शिक्षणमा आधारित युनिभर्सिटीहरू छन् के, पढाउनेलाई नै महत्वपूर्ण ठानिने अनि पढ्ने, पढाएको सिक्ने, सुन्ने, सिक्ने, लेख्ने अनि परीक्षामा परीक्षा दिने, पास हुने, फेल हुने, यस्तै यस्तैमा मात्रै सीमित छ। तर युनिभर्सिटी भनेको खास अनुसन्धानमा आधारित संस्थाहरू। जब अनुसन्धानमा आधारित संस्थाहरूले अथवा युनिभर्सिटीहरूले अनुसन्धानका परियोजनाहरू सिर्जना गर्छन्, अब कहीँबाट अनुसन्धानहरू खोजेर ल्याउने, परियोजनाहरू खोजेर ल्याउने अथवा आफैले सिर्जना गर्ने, फण्ड खोज्ने, यी कामहरू विदेशमा पनि युनिभर्सिटीहरूले गरिराखेका हुन्छन्। विदेशमा प्रायः, हाम्रोमा चाहिँ अलिक शिक्षणमा आधारित भएको हुनाले पाउँछ। जब अनुसन्धानमूलक कामहरू विश्वविद्यालय डिपार्टमेन्ट आफैले गर्न थाल्छ, तिनै अनुसन्धानहरूमा त्यहाँका विद्यार्थीहरूलाई तथ्याङ्क संकलक गणकको रूपमा प्रयोग गर्न सकिन्छ, तथ्याङ्क संकलकको रूपमा प्रयोग गर्न सकिन्छ, डेटा एनालिसिसको एनालिस्टको रूपमा प्रयोग गर्न सकिन्छ, अनि विद्यार्थीहरूले त्यहीँभित्र परियोजनाकै पैसा हुन्छ, परियोजनाकै काम पाउँछन् अनि पैसा पनि हुन्छ। रिसर्चका कामहरू गरिराखेका युनिभर्सिटीहरूले यो काम गर्छन् थेसिस पाएकै, कतिपय अब एकदमै एकाडेमिक खालका त्यो सम्पन्न गर्नको लागि मात्रै गरिएका थेसिसहरू, कतिबाट फण्ड नभएका थेसिसहरू छन् भने त त्यसमा सम्भव हुँदैन। व्यक्ति आफैले गर्ने, सुपरभाइजरले गर्ने हो। फन्डिङ सहितका थेसिसहरूमा रिसर्चमा लागिरहेका विद्यार्थीहरूको लागि र त्यस्ता परियोजनाहरू सञ्चालन गरेका युनिभर्सिटीहरूले विद्यार्थीलाई त्यही रोजगारी दिन सक्छन् पढ्दा पढ्दै पनि, यो सम्भव छ। अब कलेजहरू अथवा युनिभर्सिटीहरूले पनि अर्को के चाहिँ गर्न सक्ने हुन्छ भने, आफैले गर्न नसके भने आफूभित्र रोजगारी दिने हो, युनिभर्सिटीले आफैले रोजगारी दिने भन्ने, युनिभर्सिटी त संस्था होइन, रोजगारी दिने संस्था होइन, कलेजहरू रोजगारी दिने संस्था होइनन्, यी त शिक्षाका केन्द्रहरू हुन्, ज्ञानका केन्द्रहरू हुन्, त्यहाँबाट रोजगारी दिएर सबै सम्भव हुँदै हुँदैन। यद्यपि रोजगारीको लागि सहजीकरण गरिदिन त सक्छन् होइन, रोजगारीको लागि सहजीकरण गर्ने क्रममा इन्टर्नसिपको सहजीकरण गरिदिन सक्छन्। तपाईँले भने चाहिँ अरू कुनै संघ संस्थाहरू, सरकारी निकायहरू अथवा निजी क्षेत्रसँग सहकार्य गरेर, विदेशका युनिभर्सिटीहरूसँग सहकार्य गरेर त्यहाँ कामको वातावरणहरू बनाइदिन सक्छन् होइन। युनिभर्सिटीहरूले अथवा कलेजहरूले एउटा छुट्टै प्लेसमेन्ट सेल, जब प्लेसमेन्ट सेल अथवा सेल अथवा करियर डेभलपमेन्ट सेल भनेर एउटा युनिट खडा गर्ने आफ्नो छुट्टै, किनभने जागिर खोज्ने खुवाउने युनिभर्सिटीभित्रको प्राथमिक विषय चाहिँ होइन, खास शिक्षा, ज्ञान, उत्पादन यस्तो हो। तर रोजगारी एकदमै अब पढिसकेपछि रोजगारी साह्रै महत्वपूर्ण भएको हुनाले त हुनाले उनीहरूलाई त्यहाँ रोजगारीमा पनि समावेश गर्दै जाने, पछाडि पनि पढिसकेपछि पनि रोजगारीमा संलग्न हुन सजिलो होस् भन्ने र सबैको उत्तिकै चासो भएको हुनाले त्यसमा एउटा छुट्टै सेल स्थापना गरेर इन्टर्नसिपका अवसर अनि अब त्यहीँबाट सिभी बनाउन सिकाउने, इन्टरभ्यूहरू फेस गर्न सिकाउने होइन, यस्ता कहाँ कहाँ जागिरहरू खोजे खुलेका हुन्छन् हेर्न सिकाउने, जस्तो भनौँ न jobsnepal.com जानुभयो भने त्यहाँ विज्ञापनहरू के अरे हामीलाई चाहियो, यस्तो यस्तो अवसरहरू के भन्छ विज्ञापन खुल्यो भनेर होइन, यस्ता यस्ता खालका मान्छेहरू चाहियो भनेर लेखेकाहरू हुन्छ, तपाईँहरू त्यहाँ जानुहोस् भनेर यस्ता यस्ता कुरा त सिकाउन सक्छन् नि त है। अनि युवाहरूलाई, विद्यार्थीहरूलाई चाहिँ अब कति सकिन्छ आफ्नै युनिभर्सिटीभित्र रिसर्चका प्रोजेक्टहरूमा अथवा अरू कुनै एकाडेमिक प्रोजेक्टहरूमा पनि लगाउन सकिन्छ। हाम्रा कलेजहरूमा त खास अन्डर ग्रेजुएटहरू कलेजहरूमा त त्यस्तो रिसर्चमै लगाउने भन्ने हुँदैन, युनिभर्सिटीमा हुन्छ। तर अन्डर ग्रेजुएटमा पनि 11-12 अथवा ब्याचलर सकेपछि अथवा ब्याचलर चलिरहँदा उहाँहरूले एउटा छुट्टै सेल स्थापना गरेर रोजगारीका अवसर भएका ठाउँहरूमा रिफर गर्न सक्ने होइन, रोजगारीसँग सम्बन्धित सिपहरू सिकाइदिने है, अनि यो पार्टनरसिप डेभलप गर्दै जाने, कतिपय एनजिओहरूसँग, प्राइभेट कम्पनीसँग, ब्याङ्कहरूसँग, आइटीका कम्पनीहरूसँग है, डेभलपमेन्ट अर्गनाइजेसनहरूसँग, लोकल गभर्मेन्टसँग, उनीहरूसँग यो इन्डस्ट्रीको पार्टनरसिप गर्न सक्ने, ताकि विद्यार्थी हाम्रो विद्यार्थीहरू छन्, ह्युमन रिसोर्स हामीसँग छ, तपाईँहरूलाई के चाहिन्छ लैजानुहोस् है, यस्तो छ है भनिदिने, सम्पर्क राखिदिने, सम्पर्क गराइदिने, यस्ता कामहरू कलेज युनिभर्सिटीहरूले गर्न सक्छन्। यो राम्रो पक्ष हो।
6: अब हामीले भर्खरै गरेका कुराहरूको अभ्यासले चाहिँ विद्यार्थीको मानसिकतामा अथवा सिकाइको कुरा गर्दाखेरि सिपमा चाहिँ त्यो सिप विकासमा चाहिँ कस्तो प्रभाव पर्न सक्छ?
29: यस्तो हुन्छ, सिप विकासमा चाहिँ अब सबै सिपहरू विद्यार्थीले खोजे जस्ता सिपहरू एउटा कलेजले युनिभर्सिटीले प्रदान गरेर सम्भव हुँदैन होइन। तर विद्यार्थीले आफ्ना रुचि हुन्छन्, उनीहरूले एउटा काम सिप सिकेर त्यो एकाडेमिक कोर्सहरू गरिरहँदा पनि सिप सिकेका हुन्छन्, अनि त्यो अनुसारको मेरो सिप अनुसारको अथवा मैले सिके अनुसारको मैले डिग्री हासिल गरे अनुसारको काम पाउन पाएँ भन्ने त्यो अब सबैमा स्वाभाविक हो। अनि युनिभर्सिटीले ती कामहरू उपलब्ध गराइदिने त त्यो सम्भव हुँदैन होइन। त्यत्रो त्यो सेक्टरै होइन युनिभर्सिटी, काम दिने सेक्टर होइन, रिफरल गर्न सक्छन्। अनि सिप सिकाउने ठाउँहरूमा तिमीले गर्न खोजेको कामको लागि यो सिपको आवश्यकता छ, तिमी यो सिप सिक, सिप सिकाउने ठाउँ यहाँ छ भनेर त भनिदिन सक्छन् नि। अनि ट्रेनिङ लिन जब पहिलो विदेश जान्न म यहीँ छ, म एन्टरप्रेनरसिप यो खालको बाँसको भनौँ न बाँसका सामग्रीहरू बनाएर म चाहिँ त्यसैको व्यवसाय गर्न चाहन्छु, त्यसमा उद्यमशीलता हासिल गर्न चाहन्छु भन्ने कसैको रहर छ भनेदेखि त बाँसका सामग्रीहरूसँग सम्बन्धित उद्यमीहरूसँग अथवा पहिले गरिराखेका व्यक्तिहरूसँग उद्योग व्यवसायसँग गएर सम्पर्क गराइदिन सक्छन्। त्यस्ता खालका रिसोर्स पर्सनहरू, त्यस्ता खालका व्यक्तिहरूलाई ल्याएर कलेजमा उनीहरूलाई चाहिँ आफ्ना अनुभवहरू सेयर गराइदिन सक्छन्। यस्ता यस्ता कामहरू चाहिँ कलेजले गर्न सक्छ। अनि सम्बन्धित ठाउँमा कहाँ हो सिप सिक्न पाइने ठाउँ, त्यो ठाउँमा गएर सिप उद्यमशीलता सिकाउने त्यो वातावरण बनाइदिन कलेजले सक्छ।
6: यसलाई चाहिँ यो विद्यार्थीलाई विशेष गरी देशमै टिकाउन चाहिँ अहिलेका भनौँ न भर्खरै हामीले जे कुराकानी गर्यो त्यस्ता कार्यक्रम चाहिँ कतिको प्रभावकारी हुन सक्छन्?
29: यस्तो हुन्छ, अब देशमा टिकाउने भन्ने विषयमा के भने मान्छे विदेश किन जान्छ भन्ने कुराले बढी महत्वपूर्ण, त्यो कारणहरू विदेश जाने कारणहरू हुन्छन् कि विभिन्न कारणहरू छन् भनौँ न। कतिपय विद्यार्थीहरू चाहिँ पढ्नको लागि गइरहेका हुन्छन्, अब त्यसलाई म राम्रो खालको युनिभर्सिटी पाइरहेको छु, मैले खोजे जस्तो विषय पढ्न पाएको छु भने अब म त्यहाँ जान्छु भन्यो भने त्यसलाई देशमा टिकाइरहने भन्ने पनि सोच्नु पर्दैन। राम्रो पढ्न पाउँछ उसले खोजे जस्तो विषय पढ्ने भने जहाँ विश्वको जुनसुकी कुनामा गएर पढे पनि हुन्छ, नेपालभित्रै पढिरहनु पर्ने भन्ने हुँदैन। कामको सिलसिलामा पनि त्यही हो, जहाँ गएर काम गर्न पाउँछु भन्छ उसले देखेको छ राम्रो छ भने गए हुन्छ, तर जहाँ गएर पढे पनि जहाँ गएर काम गरे पनि होइन अनि देशभित्रै गर्छु भन्नेहरूलाई पनि त्यो गर्न चाहेको सेक्टरमा जान चाहेको क्षेत्रमा चाहिँ सहजीकरण गर्न सकिन्छ। गरिबीको कारण अथवा बाध्य भएर जान खोज्नेहरू एक थरी हुन्छन्, उनीहरूलाई अब बाध्यात्मक स्थिति कम गर्न सकिन्छ होइन। कतिपय चाहिँ मानवीय ह्युमन नेचर हुन्छ क्या, मानवीय प्रकृति हुन्छ, आफ्नो वर्तमान अवस्थाप्रति सन्तुष्ट नहुने मानवीय प्रकृति हो। अहिले म जे गरिरहेको छु मलाई मेरो प्रति सन्तुष्ट नभए फेरि अर्को चिज गर्न मन लाग्ने, आफू जहाँ बसेको छ त्यहाँभन्दा अन्त राम्रो लाग्ने होइन, यहीँ पढिरहेको छ भने अर्को देशमा गएर पढ्न मन लाग्ने, यो त मान्छेको ह्युमन नेचर हो। अब यस्ता नेचरहरूमा त किन रोकिरहनु पर्यो, त्यो मानवीय प्रकृति हो। तर म यहीँ बसेर यहीँ गर्थेँ भनेर चाहनेहरूको लागि होइन, त्यस्तोलाई त हामीले रोक्न टिकाउन सक्छौँ नि त। म यहीँ सिप सिक्न सक्ने त्यस्तो व्यक्तिहरूलाई सिप सिकाइदिन सकिन्छ, सिपसँग सम्बन्धित रिफरल सिप सिकाउने ठाउँमा रिफर गर्न सकिन्छ, उद्यमशीलता सिकाउन सकिन्छ, अनि त्यस पछाडि मार्केटसँग उनीहरूको उद्यमशीलतालाई लिङ्क गराइदिन सकिन्छ है। अनि सामान्य भनौँ न सिभी तयार गर्ने, एन्टरप्रेनरसिपको इन्टरभ्यू दिन सक्ने, यस्ता यस्ता कुराहरू गभर्मेन्टमा कहाँ जब खोजिएका हुन्छन्, प्राइभेट सेक्टरमा कहाँ खोलेका हुन्छन्, ती कुराहरू सिकाइदिने, सहजीकरण गर्ने, यस्तो कामहरू गर्न सक्यो भने जो थाहा नपाएर सिप नसिकेर होइन विदेश हिँड्नु परेको, यतिकै यहाँ त केही रहन्छ मैले केही पाइनँ भनेर हिँड्नु परेकाहरू हुन्, उनीहरूलाई त टिकाउन सकिन्छ। एउटा कुरा सत्य कुरा के चाहिँ हो भने हाम्रा ग्रेजुएटहरू डिग्री नभएको कारण उनीहरू स्ट्रगल गरिरहनु पर्ने होइन, त्यस्तो छैन। वास्तवमा उनीहरूसँग त्यो कामको अनुभव, प्रोफेसनल नेटवर्क अनि बजार लक्षित सिपहरू र त्योसँग श्रम र कामसँग सम्बन्धित रोजगारीसँग सम्बन्धित सूचना र जानकारी त्यति नभएको कारण उनीहरूमा समस्या भएको हो। क्या ग्रेजुएट त उनीहरू पढ्ने हिसाबमा त राम्रै छ तर कामको अनुभव हुँदैन, होइन एउटा प्रोफेसनल नेटवर्क अब त्यो खालको चिनजान चिना पर्चीहरू हुँदैन अनि त्यस पछाडि सम्बन्धित सिप हुँदैन भनेपछि हामीले त्यो सिपहरू सिकाइदिन मद्दत गर्न सकिन्छ अनि उनीहरू सिप सिकेर यहीँ त्यो सिप अनुसारको काम खोज्न सक्छन् खोजिदिन सकिन्छ अनुभवहरू बटुल्नलाई सहयोग गर्न सकिन्छ चिनजान गराइदिन सकिन्छ इम्प्लोयरसँग कनेक्ट गराइदिन सकिन्छ यस्ता यस्ता कामहरू त युनिभर्सिटीले कलेजले गर्न सक्छ त्यति गर्दाखेरि अब सबै मान्छे रोकिने यहीँ टिक्ने भन्ने होइन तर यहाँ बस्न चाहनेहरू चाहिँ बस्न सक्छन्।
6: अब यसमा पनि तपाईँको यो कार्यक्रम सञ्चालन गर्दाखेरि चाहिँ चुनौतीको कुरा पनि गरौँ अलिकति के कस्ता चुनौतीहरू हुन सक्छन्?
29: एउटा त अब यसको लागि छुट्टै ह्युमन रिसोर्स छुट्टै चाहियो होइन मानव स्रोत चाहियो त्यो सञ्चालन गर्ने त्यो खालको भनौँ न रेफरल गरिदिने कहाँ कहाँ हो त्यस पछाडि सिप के हो विदेशमा कहाँ के छ यहीँ बसेर खोज्ने कहाँ कहाँ यो जानेको मानव स्रोत चाहियो त एउटा युनिट त छुट्टै सञ्चालन गर्नु पर्यो मानव स्रोत भन्ने बित्तिकै त्यहाँ पैसा चाहिन्छ लगानी पनि गर्नु पर्यो होइन एउटा चुनौती त्यो हो समस्या। दोस्रो कुरा एकजना कुनै अब एकजना दुईजना त्यो एउटा सेल भनौँ न एउटा युनिट खडा गरेर युनिभर्सिटीहरूले बनाइराखेका हुन्छन् ल जेन्तेन आर्थिक स्रोतको पनि व्यवस्थापन गरे र त्यो युनिट पनि खडा गरे अनि त्यस पछाडि उनीहरूले त्यस अनुसार काम पनि गर्न थाले विद्यार्थीलाई सहजीकरण पनि गरिदिन थाले भने फेरि के भन्दा सबै कुराहरू जानेको ह्युमन रिसोर्स पनि त एउटै सेल एउटै युनिटबाट उपलब्ध हुँदैन होइन सिप पनि सबै खालका सिपहरू त्यहाँबाट सिकाउन सम्भव हुँदैन है सबै जानकारीहरू पनि त्यहाँबाट दिन सम्भव हुँदैन इन्टर्नसिपको कार्यक्रमहरू पनि सबै गरिदिनु त्यहाँबाट सम्भव हुँदैन। अब यसको लागि के भने त्यो अर्को चुनौती छ अर्को चुनौती भनेको त्यहाँ यसलाई यत्तिकै फ्री अफ कस्टमा लगाइदिने कि त्यहाँबाट पैसा उठाउने विद्यार्थीसँग अलिअलि पैसा त्यस बापत अब त्यो सञ्चालन गर्न अलिअलि पैसा पनि उठाउनु पर्यो पैसा उठाउने भन्ने बित्तिकै पैसा नउठ्न सक्छ नदिन सक्छन् अनि त्यहाँ गएर सिक्ने नै नचाहने हुन सक्छन्। अर्को चुनौती के छ भन्दा हाम्रो अहिलेको माहौल नै यहीँ सिक्न पाए हुन्थ्यो भन्ने भन्दा सकिएपछि बाहिर गइहाल्ने यहाँ त हुँदैन भन्ने खालको त्यो मानसिकता त्यस्तो बनेको छ मनोवैज्ञानिक असर त्यस्तो पर्छ युवाहरूमा त्यो त्यो अहिलेकोमा छ त्यो अहिलेको माहौल सधैँ त्यस्तो हुने होइन तर पहिला पनि थिएन पछि पनि नहोला तर अहिले प्लस टू पढिसकेपछि अथवा पढ्दै गरेको विद्यार्थीले पनि म त बाहिर जाने हो भन्न सुरु गर्छ अनि तपाईँले यहाँ जस्तो सुकै पहल गरे पनि त्यो पहलप्रति विश्वासै नहुने त्यो विश्वास जित्ने ट्रस्ट जित्नलाई पनि अर्को चुनौती छ। त्यसकारण विभिन्न चुनौतीहरू छन् नभएका होइनन् हुँदा चुनौती हुँदा हुँदै पनि गर्न खोजेका प्रयासहरू त निकै सराहनीय प्रयासहरू
6: हो। एउटा कार्यक्रम छ नि हाम्रो सरकारको पनि पढ्दै कमाउँदै भन्ने त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
29: भर्खरको नीति तथा कार्यक्रम 83-84 अहिलेको नीति कार्यक्रममा पनि त्यो समावेश छ पहिला पनि थियो अनि यो सरकारका विभिन्नहरूमा विभागहरूबाट पनि मन्त्रालयहरूबाट पनि पढ्दै कमाउँदै सिक्दै कमाउँदै यस्तै यस्तै कार्यक्रमहरू थिए यो सुन्नमा एकदमै राम्रो छ। अब यो कार्यान्वयन गर्ने चाहिँ अलि अब जटिल पक्ष हो क्या किनभने ठ्याक्कै कार्यक्रम ल्याउँदैमा सफल भइहाल्छ भन्ने छैन। अब विद्यार्थीलाई के भने अहिलेसम्म हामी पढाउने मात्रै काम गऱ्यौँ सिक्ने मात्रै काम गऱ्यौँ त्यो पनि थ्योरिटिकल नलेज मात्रै दिने काम गऱ्यौँ अब काम पनि गर्ने पढ्ने पनि काम पनि गर्ने गर्दाखेरि उनीहरूको कामको अनुभव पनि सँगै बढ्दै जान्छ पढ्ने काम थ्योरिटिकल नलेजहरू अरू ज्ञानहरू पनि सँगै लिँदै जान्छन् प्राविधिक क्षेत्रमा पनि अगाडि बढ्दै जान्छन् अनि काम पनि हुँदै जान्छ काम सँगसँगै आमदानी पनि हुन्छ त्यो भयो भने यहाँ आमदानीका स्रोतहरू देखेपछि र त्यसैमा चारै अनुभव हासिल गर्दै गएपछि उनीहरू यहीँ टिक्न सक्छन् भन्ने यो यो उद्देश्य एकदमै ठिक छ र अर्को के भने आमदानी नभएर अथवा काम नभएर त्यस आय आर्जन नभएर पढाइ नै छोड्नुपर्ने स्थिति होइन आफ्नो लक्ष्य पूरा गर्न नसक्ने त्यस्तो स्थितिलाई न्यूनीकरण गर्नलाई पनि यो पढ्दै कमाउँदै कार्यक्रम एकदमै राम्रो कार्यक्रम हो। चुनौती भनेको यसको कार्यान्वयनमा हो। अब विदेशतिर पनि के हो भने हाम्रो विद्यार्थीहरू विदेश बढी आकर्षित हुनुको पछाडि चाहिँ त्यहाँ पढ्दै कमाउँदै गर्न पाइन्छ भनेर हो नि त अस्ट्रेलिया जाने विद्यार्थीहरू होइन हप्तामा के भन्छ हप्तामा 3 दिन अथवा 4 दिन पढ्छन् बाँकी दिन काम गर्न पाउँछन् 20 घण्टा काम गर्ने भन्ने कोहीको कति घण्टा कति घण्टा भन्ने हुन्छ अनि त्यही काम गर्न पाइन्छ भन्ने लोभले त्यहाँको कलेज युनिभर्सिटीप्रति आकर्षित भएर जानेहरू हुन्छन् होइन काम गर्दा थोरै काम गरे पनि आफूलाई बाँच्न खान पुग्ने पैसा हुने भएपछि त्यो त्यो आकर्षण चाहिँ मुख्य आकर्षण पढ्दै कमाउँदै गर्न पाइने भनेर आकर्षण हो कि त्यो चाहिँ हाम्रै यहीँ गर्न सक्यो भने त्यसलाई राम्रोसँग कार्यान्वयन गर्न सक्यो भने प्रभावकारी हुन्छ।
6: भनेपछि जुन विद्यार्थीको आकर्षण छ विदेशमा जुन एउटा वातावरण छ पढ्दै कमाउँदै गर्न मिल्ने खालको त्यो भनौ सजिलो तरिकाले बुझ्दाखेरि रोजगारसँग चाहिँ जोडिएको शिक्षाले युवाको मानसिकतालाई चाहिँ अलिकति परिवर्तन गर्न सक्छ भनेर बुझ्नु पर्यो।
29: सक्छ त्यो पढ्दै कमाउँदै गर्दाखेरि उनीहरूको दुवैतिरको लक्ष्य हासिल हुन्छ क्या, पढ्न पनि पाउने अब आमदानी पनि हुने, आमदानी मात्रै होइन त्यो आमदानी गर्ने वातावरण र त्यो फाउन्डेसन पनि अब बिग्रन्छ जानिँदैन होइन, अनि फेरि लड्दै फेरि उठ्दै फेरि लड्दै फेरि उठ्दै गर्नुपर्छ, अनि त्यो काम त उनीहरूले पढ्दै कमाउँदै गर्ने बेलामै सिकिसक्छ नि त होइन, अनि पढिसकेपछि त उनीहरूलाई सजिलो हुन्छ, अनि रियल फिल्डमा त्यो उत्रेपछि अनि उनीहरूलाई त्यो सिक्नुपर्ने बेसिक कुराहरू लडेको उठेको यस्ता अनुभवहरू पहिले लिइसक्छन्, अनि उनीहरूलाई आमदानी गर्ने क्षेत्रमा पछि रोजगारीको क्षेत्रमा जाँदाखेरि उनीहरूलाई सजिलो हुन्छ। यो हाम्रोमा सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रमलाई अब अहिलेको त अलि पहिलादेखिबाटै आएको यो कन्सेप्ट यो अब कन्सेप्ट आयो त्यसलाई प्रभावकारी रूपले कार्यान्वयन हुन गाह्रो भयो, यद्यपि कार्यान्वयन गर्न सकियो भने ठूलो संख्यामा विद्यार्थीहरूलाई यही टिकाउन सम्भव छ।
6: अब यो अभ्यास सफल बनाउने विशेष गरी अभिभावकदेखि लिएर शिक्षक भनौ विद्यालय निजी क्षेत्र उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ यसमा, सँगसँगै सरकारको त छँदैछ।
29: अब सरकारको त यस्ता नीतिहरू बनाइदिने हो, सहजीकरण गरिदिने नै हो सरकारले गर्ने भनेको, नीति कार्यविधिहरू बनाइदिने, त्यही अनुसार अब सरकारको आफ्नो हैसियत अनुसारको अब आफ्ना निकायहरूमा बजेट विनियोजन गर्ने यो सरकारको जिम्मेवारीको कुरा भयो, सरकारले गर्ने कुरा भयो, कलेज युनिभर्सिटीहरूले त्यो खालको वातावरण तयार गर्ने हो, वातावरण भनेपछि कलेज आफैले त्यहाँभित्र काम बनाउँदै काम दिलाउँदै गरेर पनि सबैमा सम्भव हुँदैन, मैले अघि भनिहालेँ नि सबैमा आफैले सम्भव हुँदैन, तर कलेजले के भन्दा रिफर गरिदिन चाहिँ सम्भव हुन्छ, जोड दिनु पर्यो सबै कुरा कलेजले आफै आफ्नो क्षमताले भ्याउँदैन, युनिभर्सिटीको आफ्नो क्षमताले भ्याउँदैन, त्यो हैसियत बोकेका निकायहरू छन् प्राइभेट सेक्टर छन् है निजी के भन्छ गैर सरकारी संस्थाहरू छन् सरकारी निकायहरू छन् भने उनीहरूसँग जोड दिने र त्यहाँका आवश्यकता हाम्रो ह्युमन रिसोर्स तपाईँहरूलाई चाहिने ह्युमन रिसोर्स हामीसँग छ भने यतिले जोड दिने न हो, यमयु गर्न सकिन्छ नि है स्थानीय सरकारसँग यमयु गर्न सकिन्छ, त्यहाँ भएका कामहरू तपाईँहरूका यी कामहरूलाई हाम्रो विद्यार्थी मार्फत गराउनुहोस् भनेर भन्न सकिन्छ, प्राइभेट सेक्टरमा गर्न सकिन्छ, इन्टर्नसिपको लागि पनि विभिन्न कलेजहरूसँग इन्टर्नसिपलाई कम्पलसरी बनायो भने एकदमै राम्रो हुन्छ है, होइन इन्टर्नसिप गराउन सकिन्छ, इन्टर्नसिपलाई कम्पलसरी गराउने खालको त्यो त्यो खालको पाठ्यक्रमहरू त्यसरी लैजान सक्यो भने कलेज युनिभर्सिटीले त्यो गर्यो भनेदेखि कामको क्षेत्रमा प्रवेश गर्छन् र आधारभूत जानकारीहरू प्राप्त गर्छन् क्या, रोजगारीसँग सम्बन्धित अब कोही विद्यार्थी एनजिओ सेक्टरमा आउनुभयो र त्यहाँ एउटा एनजिओमा छ महिना जति इन्टर्नसिपको तहमा बसेर काम गर्नुभयो भने त्यहाँभित्र एनजिओ कसरी सञ्चालन हुने रहेछ, कसरी प्रोजेक्टहरू चलाउने रहेछ, प्रपोजल कसरी राख्ने रहेछ, प्रपोजल राख्दा के चाहिँदो रहेछ, कम्पोनेन्टहरू यस्ता कुरा बेसिक कुराहरू त सिक्नुहुन्छ नि है, अनि ती बेसिक कुराहरू सिकिसकेपछि अनि उहाँहरूलाई त्यो इन्टर्नसिप सकिएपछि प्रोफेसनल वर्ल्डमा जानलाई एकदमै सजिलो हुन्छ।
6: अन्तिममा चाहिँ विशेष गरी यो नेपालमै अवसर खोजिरहेका जति पनि युवाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
29: नेपालमा अवसर खोज्ने विद्यार्थी भाइ बहिनीहरू साथीहरूलाई मेरो अनुभव र मैले देखे जानेको कुराका आधारमा म के भन्न सक्छु भने एउटा त विद्यार्थी भाइ बहिनीहरूले कलेज युनिभर्सिटी सक्ने बित्तिकै उहाँहरूले एकदमै धेरै ठुलो इन्कमको धेरै होइन एकदमै सुविधाजनक रोजगारीको अपेक्षा गर्नु हुँदैन, जिरोबाट सुरु गर्नुपर्छ, त्यसको लागि तयार हुनु पर्यो, मानसिक रूपले तयार हुनु पर्यो है, कहीँ कसैले कति यति यति तलब खाएको छ भनेर 60-70 हजार तलब खान्छ अरे भनेर सिधै 60-70 हजारको अपेक्षा नगरिकन मैले 5 हजारबाट पनि सुरु गर्नुपर्ने हुन्छ अथवा मैले भलुन्टरी काम गरेर सुरु गर्नुपर्ने हुन्छ, म एक दिन त्यहाँ पुग्छु भन्ने हिसाबले त्यो धैर्यता चाहिन्छ एउटा। दोस्रो, हाम्रो शिक्षा प्रणाली एकदमै बढी थियोरिटिकल छ है, सिद्धान्तका कुराहरू बढी हुन्छन्, ज्ञानका कुराहरू बढी हुन्छन्, सिपका कुराहरू त्यति धेरै छैनन्, तर रोजगारीको क्षेत्रमा सिप बढी महत्वपूर्ण हुन्छ। विद्यार्थी भाइ बहिनीहरूले सिप सिक्ने कुरालाई चाहिँ प्राथमिकतामा राख्नुपर्छ। ज्ञान पछाडि सिप उत्तिकै आवश्यक हुन्छ। पढिसकेपछि उहाँहरू कुनै न कुनै सिप आफ्नो रुचि अनुसारको सिप सिक्नलाई म एकदमै आग्रह गर्छु विद्यार्थी भाइ बहिनीहरूलाई। अर्को कुरा भयो, अर्को कुरा के भने यो खोज्ने र कहाँ आफ्नो रुचि अनुसारको काम कहाँ पाइन्छ भन्ने कुरामा सम्बन्धित क्षेत्रका विज्ञ सम्बन्धित क्षेत्रमा काम गरिरहेका संस्था अथवा व्यावसायिक प्रतिष्ठानहरू होइन व्यवसायहरू उनीहरूसँग गएर मैले सिक्न त बाँकी नै मैले पढेर सकेँ तर सिक्न बाँकी नै छ भन्ने कुरा यति चाहिँ ख्याल गर्नुपर्छ है। त्यति भयो भने उहाँहरूले सिक्नुहुन्छ पनि आफूलाई अगाडि पनि लैजानुहुन्छ। सिप सिक्नुपर्छ भन्ने कुरामा चाहिँ मेरो विशेष जोड छ।
6: एकदमै हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद तपाईँलाई।
29: हस् धन्यवाद सर।
6: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बराल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौ र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौ। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौ। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

पञ्चमुनि देव माध्यमिक विद्यालयको कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनि देव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघारमा अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 0-65414184, 98-560-62210 र 98-560-62345।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 9 बज्यो.
4: यो समय किसान

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज। सर्वोच्च अदालतमा उत्पन्न घटनाबारे नेपाल बारको 5 बुधे विमति आन्दोलनको घोषणा।

0: प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। लगत्तै संसदीय सुनवाई समितिको बैठकले शर्मा विरूद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्यल बढ़ेकाले शीघ्र सुनवाई हुन लागेको जानकारी दिनुभयो। प्राप्त उजुरी खोल्नका लागि अहिले संसदीय सुनवाई समितिको बैठक राखिएको छ। उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ। त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ। सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुहुनेछ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाको सम्बन्धमा नेपाल बार एसोसिएशनले 5 बुधे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानून व्यवसायीहरूको छाता संगठन बारको हिजो बसेको बैठकले कायम मुकायम प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो। बारले निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको छ। बारले आज दिउँसो सभा 1 बजे लालटिन बालेर विरोध गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरफिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन। संवैधानिक परिषदले यसअघि सर्वोच्चका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको यो निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले वैशाख 25 रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि त्रिपाठी र सिलवालले दर्पित विरूद्धको निवेदन दिनुभयो थियो। यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि विवाद हिजो कामु प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। कंगो र छिमेकी युगाण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। ती देशमा 300 जनाभन्दा धेरै शंकास्पद संक्रमित रहेका छन्। प्रकोपबाट अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको छ। यी दुई देशमा संक्रमण बढ़दै गएपछि नेपालले पनि जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी शुरू गरेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज चनका अनुसार तत्काल अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न आवश्यक छ। साथै प्रभावित व्यक्ति फेला परेमा क्वारेन्टीनमा राख्ने र परीक्षण गर्ने गरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इबोला संक्रमितमा अचानक उच्च ज्वरो आउने र अत्याधिक थकान महसुस हुने, टाउको मांसपेशी र घाँटी दुख्ने, बान्ता हुने, पखला लाग्ने र शरीरमा डाबर आउने लगायत लक्षण देखिन्छ। संक्रमितको सम्पर्कबाट टाढा रहने, व्यक्तिगत सरसफाईमा ध्यान दिनु नै जोगिने मुख्य उपाय रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बताउनुभयो। देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यस्तै केही ठाउँमा आज पानी पर्ने अनुमान छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको थियो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती र गण्डकी देशको केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी नै रहनेछ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका केही ठाउँमा, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90

0: भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अमेरिकी डलरको भाव अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि एक डलरको खरिद मूल्य 153.86 रूपियाँ र बिक्री मूल्य 154.46 रूपियाँ तोकेको छ, जुन अहिलेसम्मकै उच्च भाव हो। यसअघि हिजो अमेरिकी डलर एकको खरिद दर 153.25 रूपियाँ र बिक्री दर 153.85 रूपियाँ रहेको थियो। भारतमा डलरको मूल्य बढ़े सँगै स्वत नेपालमा पनि बढ़ने गर्छ। डलरको भाव बढ़दा विदेशी मुद्रामा हुने आमदानी बढ़छ। रेमिट्यान्स, निर्यात, विदेशी पर्यटन मार्फत हुने आमदानी बढ़ने गर्छ, तर आयात भने महँगो पर्छ। आज युरोपियन युरो एकको खरिद दर 178.95 रूपियाँ र बिक्री दर 189.64 रूपियाँ। युके पाउण्ड स्टर्लिङ एकको खरिद दर 205.48 रूपियाँ र बिक्री दर 206.28 रूपियाँ। स्विस फ्रेन्क एकको खरिद दर 196.64 रूपियाँ र बिक्री दर 196.40 रूपियाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 110.38 रूपियाँ र बिक्री दर 110.45 रूपियाँ। क्यानेडियन डलर एकको खरिद दर 111.89 रूपियाँ र बिक्री दर 112.32 रूपियाँ छ। सिंगापुर डलर एकको खरिद दर 120.18 रूपियाँ र बिक्री दर 120.65 रूपियाँ तोकिएको छ। नेपाल दूरसंचार प्राधिकरणले नियमअनुसार बुझाउनुपर्ने बख्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने 17 वटा इन्टरनेट इमेल सहित सेवा प्रदायकलाई अनुमति पत्र अर्थात लाइसेन्स किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ। आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई 15 दिनभित्र लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न 17 वटा कम्पनीले विगत केही आर्थिक वर्षदेखि लेखा परीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी रकम र ग्रामीण दूरसंचार विकास कोष आपतको बक्यौता दाखिल गरेका छैनन्। पटक पटक पत्राचार र सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सेवा संचालन क्षेत्र, ग्राहक विवरण र अन्य माग गरिएका कागजात नबुझाएको तथा प्राधिकरणको सम्पर्कमा समेत नआएको सूचनामा उल्लेख छ। दूरसंचार ऐन 2053 को दफा 28 बमोजिम कार्यवाही अगाडि बढ़ाउन अघि प्राधिकरणले दफा 28(4) अनुसार सफाई पेश गर्ने अन्तिम अवसर दिएको जनाएको छ। तोकिएको 15 दिनभित्र चित्तबुद्ध स्पष्टीकरण वा सफाई पेश नगरेमा ती 17 वटा इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र खारेजीको प्रक्रिया अगाडि बढ़ाइने प्राधिकरणले चेतावनी दिएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ। वहाँले कतार, साउदी अरब र यूएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उल्लेख गर्नुभएको छ। यसैबीच इरानका एक वरिष्ठ सैन्य कमाण्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर्न चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 तारीकमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरू गरेका थिए। जवाफमा इरानले खाड़ी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गर्दै आएको थियो। पाकिस्तानी मध्यस्थकर्ताहरू मार्फत अमेरिकासँग कुराकानी भइरहेको पनि इरानले जनाएको छ। अस्ति मात्रै ट्रम्पले इरानका लागि समय घर्किँदै गएको र उनीहरू चाँडै अघि नबढ़ेमा केही दिन केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो। अब खेल खबर। इंग्लिश प्रीमियर लीग फुटबलमा आर्सनलले बर्नलीलाई हराएको छ। उपाधि नजिकै पुगेको आर्सनलले गैराती भएको खेलमा बर्नलीलाई 1-0 हराएको हो। खेलमा एकमात्र गोल काय आवर्टेजले गरे। यो जीतसँगै आर्सनलले शीर्ष स्थानमा 5 अंकको अग्रता बनाएको छ। आर्सनलको 37 खेलमा 82 अंक भएको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको 36 खेलमा 77 अंक छ। सिटीले आज राति हुने खेलमा बर्नमाउथलाई हराउन नसकेमा आर्सनल लीग च्याम्पियन हुनेछ। अन्तिम खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग खेल्नेछ। सार्वजनिक भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज सर्वोच्च अदालतमा उत्पन्न घटनाबारे नेपाल बारको पाँच बुधे विमती आन्दोलनको घोषणा इबोलाको जोखिम कम गर्न नेपालमा पनि उच्च निगरानी थालियो अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न आवश्यक देशैभर गर्मी बढ़्यो आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने कतै कतै पानी पर्ने सम्भावना इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी पाकिस्तानी मध्यस्थकर्ता मार्फत अमेरिकासँग कुराकानी भइरहेको इरानको भनाई र प्रिमियर लीगमा आर्सेनलले बर्नलीलाई हरायो सिटीभन्दा पाँच अंकले अगाडि।

0: 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565391।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
7: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
10: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
11: ल पत्तै छैन है तिमीलाई?
10: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
12: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागन्धकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560 23128 र 98462014726।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
13: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि धुलेगोडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
20: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
17: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: आज पनि खाना काँच है? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
22: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
21: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
22: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न, किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
23: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
24: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
25: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको स्ट्रिङ स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। स्ट्रिङ स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
26: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
27: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
26: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
28: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
27: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
29: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
28: ओम एम आभूषण सुन चाँदी दोकान,
26: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460 69246, 98 0 58 00 8।
30: शुक्ला गण्डकी FM 97.6।
31: उकारी चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
32: मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्भीर्यका भाका,
31: कार्यक्रम गाम्भीर्यका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्ते अनि हार्दिक रूप सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्टमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु मरिमा हाम्रो यस कार्यक्रम गर्दछ हप्ताको साथै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण संसारी उद्योगले हितलेगौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू, राशि अनुसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषण संसारी उद्योगमा गएर दुःखका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुन्छ। बिहानीको समय रहेको छ। आफ्नै गराइसीमा व्यस्त हुनुहुन्छ होला भने कतिपय पायो भने विद्यालय तर्फमा हुनुहुन्छ होला, कतिपय साथी आफ्नो कार्यालयतिर जाने तर्फमा हुनुहुन्छ होला, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला पनि भन्न चाहन्छु। र विदेशमा हुनुहुने तपाईँ सम्पूर्णजना पनि एकदमै आफ्नो स्वास्थ्यको ख्याल राखेर आफ्नो कामहरूमा नियमित रूपमा खटिनु होला पनि भन्न चाहन्छु। खटिनु त खटि नै हुन्छ, भए पनि अलिकति बढी रूपमा आफ्नो स्वास्थ्यको ख्याल राखेर चाहिँ कामहरूमा लाग्नु होला भन्न चाहन्छु। जहाँ हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो विशेष रूपमा स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला भन्दै आज पनि हामी रहेका छौँ मंगलबारको बसाईमा। मंगलबारको बसाईमा तपाईँको माझमा तपाईँको जयन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ मेरो विचार भाइस 72 900 96 36 11 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोकबाट आफ्नो आवाजमा गुनगुनाउन सक्नुहुनेछ र आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना समर्पणहरू चाहिँ छोड्न सक्नुहुनेछ। विशेष आज हामी तपाईँहरूको समग्र लोकभाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछौँ। तपाईँले नै आफ्नो आवाजमा गुनगुनाउन सक्नुहुनेछ। फोन गर्दै गर्नु होला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनपीसी एनसीएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर फोन गर्नु होला। बाहिरको माहौल होइन, मौसमको कुराकानी गर्नु भने पानी पर्छ कि जस्तो भएको छ, आज चाहिँ घाम लागेको छैन, बादल दिएको छ, के हुन्छ हेरौँ, कालो अँधेरो होइन, कालो निलो भन्नु लाग्यो, हुन त हो कालो निलो भए पनि अँधेरो भइसकेको छ दिन चाहिँ, भर्खरै 6 बजेको जस्तो होइन 7 बजेको जस्तो भएको छ दिन चाहिँ बाहिर, ठिकै छ। अब पानी पनि पर्नु पर्यो बिस्तारै होइन, बर्खा पनि लाग्दैछ। आज 1.5 गते गइसकेको छ होइन, अलिक बिस्तारै अब खेतहरू जोत्ने बेला भइसकेको छ, आलिकाला खन्ने होइन, बारी एकातिर मकै धोराउने बेला भएको छ भने एकातिर बारीमा बारी भन्दाको खेत जोत्ने बेला भएको छ, आलिकाला गर्ने बेला भएको छ, धानको बिउ राख्ने, कोदोको बिउ राख्ने, यिनै कामहरूमा व्यस्त हुनुहुन्छ होला। जे गर्दै हुनुहुन्छ मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, स्वस्थ रहनुहोस् भन्न चाहन्छु। यति बेलासम्म कार्यक्रममा पहिलो लोक साङ्गीतिक कोशीले स्वरूप तपाईँहरूको माझमा यो सुमधुर भाकलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। यसमा आवाज रहेको छ जमुना राणा र देवी आचार्यको आवाजमा रहेको छ भने लैशब्द राजु सुनम र जमुना राणाको जमुना सरमको रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, यसमा दुर्गा कमल तपाईँको माझमा राखिसके बहिनी जमुना उज्यालो नभए त जानै हुँदैन। देवी आचार्य र जमुना सोनमको हावासमा रहेको थियो भनेलाई शब्द राजु सोनम र जमुना सोनमको रहेको थियो तपाईँहरूको माझमा। कार्यक्रममा स्थान दिइसके कार्यक्रममा पहिलो लोक सांगीतिको श्रेष्ठहरू पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रमहरूको सुमधुर लोकबाका कार्यक्रममा स्थान दिन्छु। तपाईँहरू फोन गर्न सक्नुहुनेछ, आफ्नै आवाजमा सुमधुर लुकबाकाहरू गुनगुनाउन सक्नुहुन्छ। विशेष आज तपाईँहरूकै आवाजमा रहेका सुमधुर लुकबाकालाई कार्यक्रममा स्थान दिनुभएको छ। तपाईँहरूले आफ्नै आवाजमा गुनगुनाउन चाहिँ सक्नुहुनेछ। यति बेलाको क्रममा भने सुखी माया भन्ने सुमधुर बाकालाई कार्यक्रममा स्थान दिन्छु। यसमा आवाज रहेको छ राजु गुरूङ र शान्ता रानी परेको आवाज वर्गेशनलाई शब्द बाँकी रहेछ चौलानी रामजी खड्काको रामजी खाँडको रहेको छ। यति बेलाको क्रममा सिकानुहोस् सुमधुर बाका।

हजुर हाइडो माया लाइडो पिर थिए सुमधुर भाकामाल तपाईँको माझमा स्थान दिइसकेपछि पनि मन पर्यो होला एकदमै सुमधुर लोक भाका रहेको थियो राजु गुरुङ र शान्तारानी परेको आवाजमा रहेको थियो भने लय शब्द बागी रथ चलाउने र रामजी खाँडको रहेको थियो तपाईँको माझमा मैले स्थान दिइसके यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका जमिरहेका छौं मंगलबारको बसाईमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने दिन हो र तपाईँको फोन आएको छैन त्यही भएर सुमधुर लोकबाकाहरूलाई नै कार्यक्रममा स्थान दिइराखेको छु पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण र सुनचाँदी उद्योगले दुलेगौड़ामा रहेको छ गरगहना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ आधुनिक आकाशको डिजाइनका गरगहनाहरू संसार पत्थर राखिएका गरगहनाहरू कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगहना आवश्यक परेको छ भने तपाईँ रोमेन आभूषण सुनचाँदी उद्योगमा गएर ढुक्काका साथ गरगहनाहरूको कारोबार गर्न सक्नुहुनेछ यति बेलाको क्रममा तपाईँको माझमा अर्को सुमधुर लुगाकालाई कार्यक्रममा स्थान दिइन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु भन्ने यति बेलाको क्रममा भम्बरा फूलमाथि भनिरहेको छ यसमा आवाज रहेको छ इन्द्र जीशी र दीपिका बोइम्बुको लय शब्द इन्द्र जीशीको रहेको छ यसमा दुर्भाका स्वीकार्नुहोस्।

हजुर, सम्बन्ध भएकामा तपाईँको माझमा राखिसके पके पनि भन्नु पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर लुगाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला अनि त्यसपछि फेरि होइन बिदा मागेर जानुपर्ने हुन्छ। एउटा छोटो मोटो एउटा सुमधुर लुगाकालाई कार्यक्रममा स्थान दिन्छु। यति बेला क्रममा यो सुमधुर भाका स्विकार्नुहोस् र यसमा तिम्रो माया फूल जस्तै बसायो भनिरहेको छ। यसमा आवाज रहेको छ रामजी पौडेल र समीक्ष अधिकारीको, लय शब्द नेपाल राणा भाटको रहेको छ। यति बेला स्विकार्नुहोस् सुमधुर भाका।

हजुर, समुद्र भाका मैले तपाईँको माझमा स्थान दिए, पक्कै पनि मन पर्यो होला। आज भने नै समुद्र भाकालाई कार्यक्रममा स्थान दिँदै पनि कार्यक्रमबाट विदा माग्न जानुपर्ने बेला भइसकेको छ। यति जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण सुनजाति उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेशदेखि विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदै आधी खोलाको भनिरहेको छ। यसको आवाज रहेको छ पसन्त थापा र सुमन थापा मगरको, लय शब्द सिपी मगर र सुमन थापा मगरको रहेको छ। यस मधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत आरिमा पनि बिताउँछु। तपाईँको बाँकी बल्छु भने सुकृत भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगुडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9860692648.
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनखेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656705725, मोबाइल 9856338 98416658।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. सिक्ला गण्डकी चार दुले गौडा वाचिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852384 किलोमिटर र 9852383
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकका आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल जारी रहने समवित कार्यसूची छ। प्रस्तावमा सोमबारदेखि छलफल शुरूआत भएको थियो। वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर सोरेङ वाक्लेले यो सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकेपछि बुधबारको बैठकमा मन्त्री डाक्टर वाक्लेले जवाब दिने तालिका छ। यसै गरी राष्ट्रसभाको बैठक पनि आज अपरान्ह 1:15 बजे बस्दैछ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाका सम्बन्धमा नेपाल बार एसोसिएशनले 5 बजे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानून व्यवसायीहरूको छाता संगठन बारको हिजो बसेको बैठकले कायम मुकायम प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो। बारले निवेदन बिना कारण दर्ता नगरे त्यतिकै राख्नु न्यायमा विरोध अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको छ। बारले आज दिउँसो 1:15 बजे लालटिन बालेर विरोध गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरपिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायमु प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटार गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन। संवैधानिक परिषदको यसअघि सर्वोच्चका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको यो निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 मार्चमा रिट पेश गरेर पनि सर्वोच्च प्रशासनले दर्ता गर्न स्वीकार गरेको थियो। त्यसपछि त्रिपाठी र सिलवालकोले दरपिट विरूद्धको निवेदन दिनुभएको थियो। त्यो निवेदन पनि सर्वोच्च अदालतले होल्डमा राखेपछि विवाद हिजो कामु प्रधान न्यायाधीश समक्ष पुगेको हो।

प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनाई आज हुँदैछ। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। लगतै संसदीय सुनाई समितिको बैठकले शर्मा विरूद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। डाक्टर विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनाई समितिका सभापति बोध नारायण श्रेष्ठले न्यायालयमा अन्यल बढ़ेकाले शीघ्र सुनाई हुन लागेको जानकारी दिनुभयो। प्राप्त उजुरी खोल्नका लागि अहिले बिहान 8 बजेका लागि संसदीय सुनाई समितिको बैठक बसेको छ। उजुरी खोलेर सांसदहरूलाई वितरण गर्नेछ। त्यसपछि उजुरीकर्तासँगै छलफल गरिने र सुनाईपछि अनुमोदन भएर राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्ति गर्नुहुनेछ। पोखरा मुलिन सड़क अन्तर्गत अमूली बजारमा निर्माणाधीन 4 लेनको पुलको भौतिक प्रगति 84% पुगेको छ। ब्यास नगरपालिका 4 र 5 मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिक तर्फ 81.2% भएको छ। उक्त खण्डन इन्जिनियर विष्णु प्रसाद पाण्डेले पुल निर्माणाधीन प्रगतिमा भइरहेको जनाउँदै हाल दुवै तर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताउनुभयो। उहाँको अनुसार 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम शुरू गरिएकोमा गत भदौ 21 गते ठेक्काको म्याद सकिएपछि आगामी असार 19 गतेसम्ममा म्याद थप भएको छ। इन्जिनियर पाण्डेका अनुसार पुल निर्माणका लागि विक्रमसम्म 2079 साउनमा सम्झौता भएको थियो। 315 मिटर लामो पुलमा 6 वटा स्थान रहनेछ। इन्जिनियर पाण्डेका अनुसार 1 अर्ब 21 करोड़ भ्याट सहित लागतमा निर्माण भइरहेको पुल 23 मिटर चौड़ाईको एउटै मोनोलेथिक स्ट्रक्चर भएको यो मुलुकै पहिलो पुल हो। निर्माण कम्पनी अनक जेड आइस्टेक जेबीका साइट म्यानेजर दिनेश कुमार श्रेष्ठले थपिएको म्यादभित्रै काम सम्पन्न गराउन आफूहरू लागि परेको बताउनुभयो। पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल 4 लेनको हुनेछ। हाल नदीमाथि रहेको 2 लेनको पुल 370 मिटर लम्बाईको छ। सोही पुलबाट करिब 50 मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ।

0: जिल्ला ट्राफिक प्रहरी कास्कीले गत वैशाखमा 5,263 जना सवारी चालकलाई कार्यवाही गरेको छ। सोही अवधिमा सवारी साधन कार्यवाहीबाट 44,08,500 रूपियाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। ट्राफिक नियमन उल्लंघन गरी संचालन भएका सवारी साधनका चालकलाई कार्यवाही गर्ने गरिएको छ। वैशाख महिनामा 22 सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। दुर्घटनामा परी 5 जनाको मृत्यु भएको र 26 जना घाइते भएका थिए। 12 सवारी साधन दुर्घटना तीव्र गतिका कारण भएको छ। चालकले सवारी चालक अनुमति पत्र नली चलाएका 5 र मादक पदार्थ सेवन गरी चलाएका 3 सवारी साधन दुर्घटना परेको कार्यालयले जनाएको हो। सवारी दुर्घटना न्यूनीकरणसँगै सवारी साधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिक प्रति गर्नुपर्ने व्यवहार र प्रहरीले अपनाउनु पर्ने सुरक्षा सावधानी लगायतका विषयमा नमूना जाँच कार्यक्रम समेत भइरहेको प्रहरी कार्यालयले जनाएको छ। शुक्ला गण्डकी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। सोमबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति नम्र वाग्लेले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो। नगरपालिकामा जन्मेदेखि 15 महिनासम्मका लक्षित 542 जनालाई खोप लगाइएपछि सु घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख डीपी थापाले जानकारी दिनुभयो। उहाँको अनुसार 4 बच्चालाई खोजेर ल्याएर खोप लगाइएको थियो। सो अवसरमा प्रदेश स्वास्थ्य कार्यालय तनहुँका शंकर बाबु अधिकारीले नगर उप प्रमुख खुमबहादुर विगराजुलाई पूर्ण खोप पालिका घोषणाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो। सो अवसरमा नगर उप प्रमुख विगराले खोप सुनिश्चितताको घोषणा गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बस्ने प्रतिरोधात्मक क्षमता बढ़ने भएकाले खोपबाट बालबालिकाहरूलाई वञ्चित गराउन हुने बताउनुभयो। खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरूले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चित घोषणा गरिएको प्रदेश स्वास्थ्य कार्यालय तनहुँका शंकर बाबु अधिकारीले जानकारी दिनुभयो। तनहुँको शुक्ला गण्डकीमा रेडियो भाषा कक्षा कार्यक्रम शुरू गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकीको आयोजनामा शुरू तालिम 1 हप्तासम्म चल्नेछ। आदिवासी जनजातिको भाषा र संस्कृतिको प्रचार प्रसार संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजित तालिमको शुक्ला गण्डकी नगरपालिकाका प्रमुख प्रशासक अधिकृत शिशिर पौडेलले उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले भाषा संस्कृति संरक्षण र विविधताका लागि कतिपय मुलुकले विभिन्न देशबाट नागरिक लगेर राख्ने गरेको बताउनुभयो। उहाँले भाषा संस्कृति संरक्षणका लागि स्थानीय तहसँगै सम्बन्धित समुदायहरूको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। समन्वय परिषदका सल्लाहकार एवं कार्यपालिका सदस्य खिम बहादुर कुमारले गत वर्षदेखि यस क्षेत्रका रेडियोहरूमा मातृभाषामा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले यो प्रयासले सफलता पाएको बताउनुभयो। नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका सचिव एवं कार्यपालिका सदस्य विमल जोशी, परिषदका पूर्व अध्यक्ष तुलसी कुमारी श्रेष्ठ, समन्वय परिषदका उपाध्यक्ष सुरेन्द्र तामाङ, अधिदेवा नेवापूजक सेवा कोषका अध्यक्ष बेलबहादुर श्रेष्ठ, नेपाल मगर संघ शुक्ला गण्डकीका उपाध्यक्ष गंगा थापा लगायतले बोल्नु भएको थियो। नेवार भाषाका कार्यक्रम प्रस्तुता ज्ञानरञ्जन श्रेष्ठ, कुमाल भाषा कि कार्यक्रम प्रस्तुता मार्टिना कुमाल, गुरूङ भाषा कि कार्यक्रम प्रस्तुता प्रतिभा गुरूङ र मगर भाषा कि कार्यक्रम प्रस्तुता सविता झेडी मगर लगायतले आफ्नो अनुभव सुनाउनु भएको थियो। समन्वय परिषदका अध्यक्ष अजकुल कुमार कुमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बिर्सना श्रेष्ठले गर्नुभएको थियो। संकटापन्न जनावर रेड पाण्डा आब्रेको अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्षण क्षेत्रमा क्यामेरा जडान गरिएको छ। दात्री निकाय डोले डोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल बायो कस नेपालले रेड पाण्डाको बसोबास भएको धौलागिरी गाउँपालिका 2 र 3 पर्ने जलजला मुना मरेनी र ढोरपाटन शिकार आरक्षण क्षेत्रमा क्यामेरा ट्रयापिङ विधिबाट हाब्रेको अवस्था पहिचान गर्न थालिएको हो। बायो कस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको आवाज जावत हुने सम्भावित र दिशा भेटिएका ठाउँमा 12 स्वचालित क्यामेरा जडान गरिएको जानकारी दिनुभयो। क्यामेरामा कैद हुने दृश्यको आधारमा रेड पाण्डाको अनुमानित संख्या पहिचान गर्न सहयोग पुग्नेछ। उहाँले भन्नुभयो, यो क्षेत्रमा हाब्रेको पेट र आन्द्रामा हुने परजीवी किरा जुकाको अवस्थाका विषयमा पनि अध्ययन भइरहेको छ। बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा स्याङ्जामा एक युवक पक्राउ परेका छन्। जबरजस्तीकरण गरेको आरोपमा हरिनासका 28 वर्षीय सन्दीप विगलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका विग पनि हरिनासका पालिका छक्कै स्थानीय बासिन्दा रहेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो। विगलाई घटनास्थल आसपासबाट नियन्त्रणमा लिएको र अहिले जबरजस्तीकरण कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि पीड़ित बालिकाको स्वास्थ्य परीक्षणका सहित आवश्यक कानूनी प्रक्रिया गरी बढ़ाइएको प्रहरीले जनाएको छ। घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्ति विरूद्ध जबरजस्तीकरण सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार। कंगो र छिमेकी युगण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक विश्व स्वास्थ्य आपतकालीन घोषणा गरिसकेको छ। 300 भन्दा धेरै शंकास्पद संक्रमित रहेका छन्। यो प्रकोप अहिले कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको अवस्थामा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। साथै संगठनले नै देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ। संगठनले कंगोको राजधानी किन्सामा समेत इबोला संक्रमण भेटिएको प्रयोगशालाबाट पुष्टि भएको जनाएको छ। किन्सासा प्रकोपको केन्द्र मानिएको पूर्वी इतुरी प्रान्तबाट झण्डै 1000 किलोमिटर टाढा पर्छ। संक्रमित व्यक्ति इतुरीबाट यात्रा गरेर आएको अनुमान छ। उत्तरी किम्बु प्रान्तमा पनि शंकास्पद बिरामीहरू फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। पूर्वी कंगोको ठूला शहर गोमामा सबैभन्दा पहिला इबोला संक्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ। विश्व स्वास्थ्य संगठनको आपतकालीन घोषणाले अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दवाब सृजना गर्ने अपेक्षा गरिएको छ। अफ्रिकाको विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयबाट 35 विशेषज्ञको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको छ। टोलीसँगै 7 आपतकालीन औषधि तथा स्वास्थ्य सामग्री पनि पठाइएको छ। खेल समाचार। इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सेनलले बर्नलीलाई हराएको छ। उपाधि नजिक पुगेको आर्सेनलले गैराति भएको खेलमा बर्नलीलाई 1-0 हराएको हो। खेलमा एकमात्र गोल काई हार्व डेजले गरेका थिए। यो जितसँगै आर्सेनल शीर्ष स्थानमा 5 अंकको अग्रता बनाएको छ। आर्सेनलको 37 खेलमा 82 अंक भएको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले 36 खेलमा 70 अंक छ। सिटीले आज राति हुने खेलमा बर्नमाउथलाई हराउन सकेमा आर्सेनल लीग च्याम्पियन हुनेछ। अन्तिम खेलमा आर्सेनलले क्रिस्टन प्यालेससँग खेल्नेछ। हवस्, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनु नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www. शुक्ला गण्डकी fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
4: एसईई 2082 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
4: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
3: जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: पर्याप्त खेल मैदानको व्यवस्था,
3: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
4: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
3: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
4: उचित पुस्तकालयको व्यवस्था।
3: थप जानकारीको लागि सम्पर्क
4: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी सात खैरेनी टार तनहुँ।
3: सम्पर्क नम्बर
4: 0655711195, मोबाइल 98560621122 र 98460181871।
0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143677 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
3: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौड़ामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
5: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
6: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 98560435497 र 98560434585 सम्पर्क गर्नुहोस्।
0: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौड़ा।
7: हाम्रो मोबाइल पसल दुलेगौड़ामा
8: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
7: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
0: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
7: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560556996।
9: With mission into the future of learning.
10: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
9: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
10: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
9: कम वान्स भिजिट द डिफरेंट
10: प्रिन्सिपल डायमन्ड मावि पोखरा 27 तालचोक कास्की, फोन 0165631146 98560361152।
11: साथीना यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
12: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइन कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरम्याट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
13: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार बीपी चोक
13: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 65 75 225 मोबाइल 98 5 33 878 98 4 61 56 58
3: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल में कक्षा 11 को लागि नया भर्ना खुल्यो
4: एसईई 2082 को परीक्षा में 4 जीपीए ल्याउन सफल प्रमिषा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई
3: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधि को माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिंग स्कूलमा कक्षा 11 मा कम्प्युटर साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला
4: हाम्रा विशेषताहरू
3: सुन्दर शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था
4: पुस्तकालयको व्यवस्था
3: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था
4: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था
3: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था
4: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन बेडरूम बाथरूम लन्ड्रीको व्यवस्था
3: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी 5 सेराटोल तनहु सम्पर्क 0655712 98 र 98 5600018 1
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
15: तर महँगो होला नि
14: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका
7: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम अब यूपीबीसीको साथमा
7: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
13: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
16: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना
4: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
16: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ
4: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
16: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन
4: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
16: गरीब तथा जिहिन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ
16: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ फोन नम्बर 0168433385
4: र मोबाइल नम्बर 98 5 60 80 385
17: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ कि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
15: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109466 र 9840694543।
2: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, शुक्ला गण्डकी. Hello, hello.
18: Come on, everybody. Hello, शुक्ला गण्डकी.
2: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् only on 97.6 a complete call show
19: program hello Shukla Gandaki only on Shukla Gandaki FM 97.6 megahertz।

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरङ्ग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस ट्युस्डेको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। र आजको यस एपिसोडमा रहेर तपाईँको रोजाईको गीतहरू कुनै पनि छन् भने रोज्न सक्नुहुन्छ, सँगसँगै गाउँ खाने कथा खेल्नको लागि कार्यक्रममा जोडिन सक्नुहुन्छ र तपाईँको रोजाईको गीत चाहिँ तपाईँले एकजनालाई समर्पित गर्नुपर्ने हुन्छ। र अब कार्यक्रममा जोडिनको लागि स्टोरीको लाइन 98422711 त्यस्तै गरी 98066636111 को बाटोबाट चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है। र स्टुडियोको लाइनको बारेमा त जानकारी गराइ नै हाले, हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा चाहिँ प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखिएका छन् भने, साथै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने तपाईँ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्समा जान सक्नुहुन्छ। र यो पसल चाहिँ रहेको छ डोलेगौंडाको हेल्प पोस्ट चोकमा, गएर सेवा सुविधा चाहिँ लिनुहोला है। यति बेला भने प्रोग्रामको पनि सङ्ग स्वरूप तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। सरर सरर बोलको किहर सिंह लिम्बुको आवाजमा रहेको यो गीत यति बेला भने स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भनी तपाईँ सम्पूर्णको लागि सरर सरर बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु म हेलो नमस्कार हजुर हजुर गुड मर्निङ दाई सन्चै आरामै हुनुहुन्छ गाडी है हजुर अनि के गर्दै हुनुहुन्थ्यो अहिले खाना खानुभयो कि खानुभयो होइन ए ल कुन गीत रोज्नुहुन्छ त नि आज आज राति के देखे सपना है ल हुन्छ दाई तपाईँको लागि यो गीत राख्छु एकजनालाई सम्झनुहोस् त ल हुन्छ अब गाउँ खाने कथा खेलाउँ है त ल तपाईँको लागि प्रश्न यस्तो रहेको छ प्रश्न ध्यान दिएर सुन्नु होला है त सजीव हो भनौ भने काट्दा दुख्दैन निर्जीव हो भनौ भने बढ्न छोड्दैन त्यो के होला सजीव हो भनौ भने काट्दा दुख्दैन निर्जीव हो भनौ भने बढ्न छोड्दैन के होला नौ ठ्याक्कै मिल्यो है हजुर ल सोध्नुहोस् मलाई
1: पाले भनौँ भने त्यो पाले होइन अदल बदल भइरहन्छ त्यो कुन चाहिँ हो
0: अदल बदल भइरहन्छ पाले पाले होइन केसँग सम्बन्धित छ
1: पाले भनौँ भने पाले होइन है तर अदल बदल भइरहन्छ त्यो कुन चाहिँ हो
0: केसँग सम्बन्धित छ त नि
1: यो
0: पाले हो भने पाले हो भनौ भने पाले होइन अदल बदल भइरहन्छ होइन यो घडीको सुई हो कि भएन के भन्नुभयो अरे
1: रङ एन्सर भनेको
0: ए के होला त त्यसो भए अब एकचोटि त भनिहाले समय हो कि त ल ठिक छ त्यसो भए अब धेरै बेर यतिकै नबसौ क्या अरे होइन नआएपछि अब बरु गाउँ छोडिदिए भयो ल लैजानुहोस् मेरो गाउँ त्यसलाई पनि हिँड्दिन त मिल्थ्यो होला दाइ होइन त ल ठिक छ केही नै भएन हुन्छ तपाईँको रोजाइको गीत त राख्छु नि अहिले चाहिँ छुट्टिन्छ है त ओके यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र दाई हुनुहुन्थ्यो स्याङ्जाबाट चाहिँ फोन गर्नुभएको थियो र अब तपाईँ पनि कार्यक्रममा गीत रोज्न चाहनुहुन्छ अनि गाउँ खाने कथा खेल्न चाहनुहुन्छ भने जोडिन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु यति बेला गीत राख्दैछु आज र राति के देखेछ पनि बलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि आज र राति के देखे सक्ने बोलको यो गीत मैले राखिसके। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म। गीत रहेको छ तिमी तारे भीर बोलको गीत चाहिँ रहेको छ। सुझानु सैता

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तिमी तारे भीर मत लहरा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनु होला भनेर पनि भनिराखेको नै छु। यति बेला गीत राख्दैछु हजार जुनेसम्म बोलको गीत चाहिँ रहेको छ र यो गीतसँगै जान्छु म सर्ट कमर्सल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा। टाइम चेक पछि आउने नै छु, सुन्दै गर्नुहोला अनि फोन ट्राई पनि गर्दै गर्नुहोला है त।
1: Entertaining the nation.
2: Babu, yogi timlai kasle sikhaye?
3: Mayale.

मनले लगाएको माया त केही दिनको छाया मात्र, एक दिन मनमै हराउँछ। तर मेरी माया मेरो दिलमा बसेकी छ, मसँगै बाँचेकी छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
2: विगतका वर्षहरूमा गण्डकी नै उत्कृष्ट र एसईई 2082 मा शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
1: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6 फोन नम्बर 0965702039 मोबाइल 9956603636।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311।
5: It's new galaxy time.
6: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
5: संस्थाका विशेषताहरू:
6: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
5: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
6: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्ट का आधुनिक ल्याबहरू।
5: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
6: स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
5: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
6: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
5: विस्तृत जानकारीका लागि
6: न्यू ग्यालेक्सी स्कूल +2 कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट
5: नदीपुर पोखरा।
6: फोन 0615702110 र 5853077।
7: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994।
8: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
8: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
8: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0665905511।
9: सूचना एस तनहू सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 9 गते शनिवार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने नभएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143177 र 98564443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
10: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
11: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
10: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
11: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
12: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
13: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
14: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
15: प्रसन्न, होमवर्क देखाउ त।
16: हस् टीचर।
15: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
16: टीचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
15: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
17: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी, सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0564144484, मोबाइल 98560-33384 र 98560-67988।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Media Services. शुक्लाकण्डकी चार पुले गौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98-65-32-493 र 98-65-38-073
2: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98-65-77-987।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
7: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
7: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98-678-61-87।
9: शुक्ला गण्डकी FM 97.6।
10: शुक्ला गण्डकी टाइम चेक।
11: यति बेला बिहानको ठिक 11 बज्यो।

राइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो श्रोता प्रोग्रामदेखि लिएर आज एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित तपाईँको लागि तपाईँका रोजाइका गीतहरू राखिराखेको छु, सँगसँगै तपाईँको लागि गाउँ खाने कथाहरू चाहिँ लिएर उपस्थित छु। अब राखि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन 98 4 22 72 911 त्यसै गरी 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले है। अब स्टुडियोको लाइन त यही नै भइहाल्यो, कार्यक्रममा जोडिनु होला। हाम्रो प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दाखेरि चाहिँ प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले। यो पसल चाहिँ रहेको छ दुलेगौडाको हेल्पोट चोकमा। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने अथवा नयाँ ब्रान्डका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्समा है। र यो पसल चाहिँ रहेको छ अब हेल्पोसकमा भनेर त भनिराखेको नै छु, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला गाउँ खाने कथा खेल्नको लागि। म तपाईँलाई सोध्छु।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि जान्दिनँ म एकैचोटि के भो कुन्ने कहिले बल्क यो गीत मैले राखिसकेँ सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन 98 4 22 72 9 11 त्यसै गरी 98 66 36 611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाट को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। हेलो नमस्कार हजुर। हेलो नमस्कार। हजुर नमस्कार सन्जी आरे भन्नुहुन्छ? ए ल ठिक छ। अनि खाना खानुभयो कि खानुभयो होइन? हजुर मैले पनि खाइसकेँ है त। हजुर के कस्तो काम हुँदैछ ल सुनाउनुहोस् हाम्रो आफू कसरी
1: थियो?
0: हजुर त्यही त नि। अनि खाना त खाइसक्नु भयो अरे अन्त?
1: हजुर
0: ल ठिक छ। आज चाहिँ कुन गीत रोज्नुहुन्छ त नि? हजुर अब त्यो बाइकको अब अर्को रोज्नु पर्यो फेरि। कुन भन्नु अरे?
1: ससुराली भन्छ है
0: छोरी माग्न जाँदा ससुरा बाले बोलको। कुन भन्नुभयो ठ्याक्कै बुझिन नि त म त। सरकारी जागिर भन्नेवाला हो र छोरी माग्न जाँदा ससुराले ससुरा बाले भन्छन् सरकारी जागिर बोलको छ नि हो त्यो हो र?
1: त्यो
0: होइन ए साली मन पर्यो त्यही त नि बिचको भयो अनि कुन हो कुन हो भन्ने भइरहेको कि अब ससुरा बा बोलको त अरू नि कति गीत छ नि त। हजुर ल ठिक छ हुन्छ तपाईँको रोजाइको गीत राख्छु। एकजनालाई सम्झनुहोस् त। ल हुन्छ अब गाउँ खाने कथा खेलौँ है त। ल तपाईँको लागि प्रश्न यस्तो रहेको छ प्रश्न ध्यान दिएर सुन्नु होला है त। जाडो भए एउटै डल्लो गर्मी भए पानी यो चिज खाए बन्छ बलवान बानी के होला? जाडो भए चाहिँ एउटै डल्लो हुन्छ रे गर्मी भयो भने त्यो पानी हुन्छ रे होइन यो चिज खायो भने चाहिँ हाम्रो बलवान बानी बस्छ रे के होला? हामी बलियो भन्छ अरे कि यो चिज खायो भने के होला? के भन्नुभयो अरे? कोदोको पिठो हजुर यो चाहिँ होइन है। आफू कसरी दिनुहुन्छ? ल हुन्छ त दि अब आफू कसरी मेरो भयो जुन विकास भइसकेको चिज छ त्यो सबै मेरो अब विकास गर्न बाँकी चिज जुन पनि बिग्रेको भत्केको चिज छ त्यो तपाईँलाई छोडिदिए है त। हुन्छ अति नपति नजान्ने कति क्या हो। ल यसको सही उत्तर चाहिँ घिउ है। जाडो हुँदाखेरि एउटा डल्लो बनेर बस्छ नि होइन गर्मी हुँदा त पग्लिन्छ अनि यो चिज खायो भने हामी बलियो हुन्छौ। ल हुन्छ अब तपाईँको रोजाइको गीतलाई त म राख्ने नै छु अब चाहिँ छुट्यौँ है त। हुन्छ यति बेला भने फोन गर्नुभएको थियो ऋषि रामजी हुनुहुन्थ्यो आफू कसरीबाट चाहिँ फोन गर्नुभएको थियो अब उहाँले गीत रोजेर सँगसँगै गाउँ खाने कथा खेलेर गइ नै सक्नुभयो। पालो तपाईँको रहेको छ आउनु होला 98 4 22 72 9 11 को बाटो भएर है कार्यक्रममा जोडिन सक्नुहुन्छ। यति बेला गीत राख्दैछु उहाँको रोजाइमा रहेको साली मन पर्यो बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस्।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि साले मन पर्यो बोलको यो गीत मैले राखिसके घामट सेरे मुभीबाट चाहिँ रहेको थियो सुनिसक्नु भएको छ जसमा आवाज रहेको थियो अस्मिता अधिकारी त्यस्तै गरी कालीप्रसाद बासकोटाको लिरिक्स रहेको थियो कालीप्रसाद बासकोटाको म्युजिक पनि उहाँकै रहेको थियो है यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाट को हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु हेलो नमस्कार हजुर हजुर नमस्कार सन्चै आरामै हुनुहुन्छ हजुर एकदमै आरामै छु है म पनि अनि खाना खानुभयो कि खानुभयो होइन हजुर आज दिउँसोतिर चाहिँ कता जाने हो त नि हजुर पानी आहा पानी कत्रो आहा त ठुलो आहा कि सानै
1: आहा
0: हजुर हजुर ल ठिक छ अलिक ख्याल राख्नु होला है हुन्छ अनि आज चाहिँ कुन गीत रोज्नुहुन्छ हजुरले रितै रहेछ जसले पनि बलेको आगो ताप्ने है हजुर ल हुन्छ तपाईँको लागि यो गीत राख्छु म है ल एकजनालाई सम्झनुहोस् त
1: हजुर
0: हुन्छ अब गाउँ खाने कथा खेलौँ है त ल म सोधौँ कि हजुर सोध्नुहुन्छ पहिला ल हुन्छ प्रश्न यस्तो छ ध्यान दिएर सुन्नु होला है त सेतो खेत कालो बिउ हातले छर्ने मुखले टिप्ने के होला सेतो खेत कालो बिउ हातले छर्ने मुखले टिप्ने के होला लक्ष्मीजी कता जानुभयो गाह्रै पर्यो अब यो के चिजसँग यो निर्जीव हो होइन जीव चाहिँ होइन अब यो अहिलेको समयमा चाहिँ नभए पनि हुँदैन क्या हामीलाई हजुर पहिलाको समयमा चाहिँ नभए पनि हुन्थ्यो भन्दा पनि पहिला कमै मात्रामा हुन्थ्यो अहिले चाहिँ नभए हुँदैन यति त जान्नै पर्छ पास भयो लहब बागमारा म लिउँ है त लहब बागमाराको सबै राम्रो चिज चाहिँ मेरो भयो अब सुधार गर्नुपर्ने चिज चाहिँ हजुरलाई छोडिदिए है त अति नपत्ति नजान्ने कति क्या हो यसको सही उत्तर चाहिँ पढ्ने र लेख्ने है हजुर पढे हामीले सेतो खेत कालो बिउ हातले छर्ने मुखले टिप्ने यो चाहिँ हामीले अब पढ्दै गर्दाखेरि चाहिँ मुखले पढिरहेको हुन्छ नि त टिप्ने बेलामा पनि मुखले टिपिरहेको हुन्छ अनि लेख्ने बेलामा पनि लेख्ने चाहिँ हातले गरिरहेको हुन्छ काम होइन ल अब मलाई सोध्नुहोस् है त हजुर भुभु गर्छ भमरा होइन सुड्छ हात्ती होइन उड्छ चरा होइन भुभु गर्छ भुभु गर्ने त भमरै होइन र भुभु गर्छ तर भमरा होइन यो लामखुट्टे हो र लामखुट्टे पनि होइन के होला त हजुर ल अब हजुरको गाउँ हजुरले फिर्ता लैजानु भयो कि है ल हुन्छ भन्नुहोस् उत्तर के हो झिङ्गा माछा झिङ्गा ए ल हुन्छ हुन्छ कार्यक्रममा जोडिनु भयो अन्तिमसम्म सुन्दै गर्नु होला अहिले चाहिँ छुट्यौँ है त हस् हुन्छ नमस्कार बाई बाई यति बेला भने फोन गर्नुभएको थियो लक्ष्मीजी हुनुहुन्थ्यो बागमाराबाट उहाँले त गाउँ आफ्नो फिर्ता लैहाल्नु भयो तपाईँ पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउनु होला आफूलाई मनपर्ने गीत रोज्नु होला है अनि त्यस्तै गरी अनि गाउँ खाने कथा चाहिँ खेल्नको लागि कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ भनेर त भनिराखेको नै छु है र अब तपाईँले आफ्नो रोजाईको गीत सुन्दै गर्नुहोला यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म। हाम्रो लक्ष्मीजीले रोज्नु भएको गीत चाहिँ ठ्याक्क अगाडि भेटिएन, त्यही भएको भएर एकछिन पछाडि चाहिँ म त्यो गीत राख्ने नै छु। यति बेला अर्को गीत राख्दैछु, को होला त्यो बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि को होला त्यो मसँग बोलको गीत चाहिँ मैले राखिसकेँ है सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने लक्ष्मीजीको रोजाइमा रहेको गीत राख्दैछु। अब उहाँले भन्नुभएको थियो रीति नै रहेछ जसले पनि बलेको आगो ताप्ने भनेर चाहिँ भन्नुभएको थियो। ठ्याक्क त्यो गीत खोज्दै गर्दाखेरि चाहिँ मलाई यो जिन्दगीले चोटो दियो गनी गनी बोलको यो गीतमा चाहिँ बीचमा रहेछ त्यो टुक्का है, त्यही भएको भएर चाहिँ मैले यो गीत नै राखेँ। कहिलेकाहीँ चाहिँ बीचको टुक्का भनिदिनु भयो भने पनि गीत पाउन गाह्रो हुन्छ, त्यही भएको भएर चाहिँ ठ्याक्क कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ त्यो गीत चाहिँ अगाडिकै गीत अगाडिकै टुक्का भनिदिनु भयो भने चाहिँ अलिक सजिलो हुन्छ है। अब कहिलेकाहीँ त तपाईँले खोज्नु भएको गीत पनि नभेट्न सकिन्छ, त्यही भएको भएर पनि अब आफूलाई कुन गीत मनपर्छ त्यो तपाईँले ठ्याक्क सुनेर फिक्स भइसके पछाडि चाहिँ त्यो रोज्नु होला है त। यति बेला तपाईँ सम्पूर्णको लागि यो गीत राख्दैछु। म गीतपछि जान्छु, म छोटो व्यापारिक विश्राममा, विश्राम पछि आउने नै छु, सुन्दै गर्नु होला है त।

0: शुक्ला गंडकी एफएम 97.6
1: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्,
9: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461 16878, 98235 52763।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
10: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-052, मोबाइल 98560-28587।
13: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
14: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
13: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
13: पुराना गरगहना सँग नयाँ सात फेर,
10: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
13: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9859602699।
6: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
15: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
16: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676। मोबाइल 9856602676।
17: कता हिँडेको हो आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050। मोबाइल 9843823811।
19: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल ravin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: अलराइट एकैछिनको यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु. तपाईँको लागि मिठा मिठा गीतहरू त राखिराखेको नै छु है. तपाईँका रोजाइका गीतहरूलाई चाहिँ कार्यक्रममा राख्ने दिन अनि सँगसँगै गाउँ खाने कथा खेल्ने दिन कार्यक्रममा जोडिनुहोला भनेर त भनिराखेको नै छु. यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु म. हेलो नमस्कार हजुर.
1: हेलो हजुर
0: हजुर दर्शन नमस्ते नमस्कार दिदी सन्च्यारम हुनुहुन्छ क्यारे है. हजुर हाम्रो पनि एकदमै ठिक ठाकै छ भन्नु पर्यो. अनि खाना खानु भयो कि क्यानु भयो कुन्नी? खाना खाना बाँकी नै छ ल. अलि मिठो गरेर चाहिँ खानु होला है त त्यसो भए. के कस्तो छ हाम्रो त्यतातिरको मौसम सुनाउनुहोस्.
1: हाम्रो यतातिरको मौसम त भन्नु पर्दा त हेर्नुहोस् अब घाम पनि लागेको छ नि पानी पनि बढेको छ नि एकदम शीतल शीतल मन नगतिमा छ है.
0: हजुर ल ठिक छ. अब कामहरू चाहिँ के कस्तो चल्दैछन् त नि?
1: कामहरू कहिले हराउने यस्तै अब त्यस्तै छ.
0: हजुर ल ठिक छ. अब कार्यक्रम सकेपछि मजाले चाहिँ मिठो गरेर खानु होला है.
1: हजुर
0: ल हजुर चाहिँ कुन गीत रोज्नुहुन्छ ल भन्नुहोस् त. ल हुन्छ अब तपाईँको लागि यो गीत त म राख्छु नि एकजनालाई सम्झनुहोस् त. ल हुन्छ अब गाउँ खाने कथा खेलाउँ है त. र तपाईँको लागि प्रश्न यस्तो रहेको छ प्रश्न ध्यान दिएर सुन्नुहोला. नाङ्लोभरि सुपारी गन्नै नजान्ने व्यापारी के होला?
1: नाङ्लोभरि सुपारी गन्नै नजान्ने व्यापारी.
0: हजुर
1: यो त जिब्रो दाँत होला जस्तो लाग्यो जस्तो जहाँ तम
0: त्यो होइन
1: होइन व्यापारी त्यही भयो.
0: हजुर
1: गाह्रो भयो त
0: ल अब पास गरे नि अब गाउँ लिन पाए भनेर खुसी हुन्छु फेरि फर्काइहाल्नुहुन्छ. यस्तै छ ल हुन्छ. अब तपाईँको पिरुङ गाउँको सबै राम्रो चिज मलाई भयो होइन. विकास गर्नुपर्ने चिज चाहिँ हजुरले छिटो विकास गर्नुहोस् ल अब हजुरलाई छोडिदिए. ल हुन्छ. अति न बत्ती नजान्ने कति क्या हो यसको सही उत्तर चाहिँ तारा है.
1: तारा ए माथिको जुन तारा.
0: हजुर
1: गन्नै नसक्ने अब नाङ्लो भरि सुपारी
0: गन्नै नजान्ने व्यापारी के होला. ल हुन्छ दिदी अब मलाई सोध्नुहोस् है त.
1: अब यो हाम्रै गाउँहरूतिर पाउने अब तपाईँलाई एकदम हिँड्छ कि अब मैले भन्छु जस्तो त्यसो भयो.
0: ल हुन्छ.
1: आत्मा र खुट्टामा चेके दिने दिने मैले के होला भन्नु त.
0: के भन्नु पऱ्यो?
1: आत्मा र खुट्टामा चेके दिने दिने
0: के हो केसँग सम्बन्धित छ? गाउँतिर हुन्छ त भन्नुभयो.
1: गाउँतिर जङ्गलतिर त जङ्गलमा पाउँछ कतै पाउँछ कतै पाउनु फेरि अब
0: ए प्रश्न फेरि एकचोटि भन्नुहोस् त.
1: हातमा र खुट्टामा चेके दिने दिनी
0: भनेको के दिनी दिनी भनेको कि के भनेको
1: नाचेर बस्ने
0: के नाचेर बस्ने.
1: हजुर
0: झ्याउ किरी हो र
1: होइन
0: सिजन आएपछि भन्नुभयो.
1: हजुर
0: के होला त त्यसो भए खाने चिज त होइन.
1: होइन
0: खाने चिज होइन के होला त गाउँ फिर्ता लैजानुहुन्छ कि जस्तो भइसक्यो. ल हुन्छ ल पासै गरिदिए अब विकास गर्न त अब छोड्नै भएन के अरे जसरी गर्नै पर्यो के अरे आफ्नो गाउँलाई होइन. ल अब त्यही पनि ठिक छ फिर्ता लैजानु भयो गाउँ. मैले लिन पाइनँ अब फिर्ता लैजानु न भन्नु. हजुर ल भन्नुहोस् भन्नु
1: जुका
0: ल ल हुन्छ दिदी हस् ल कार्यक्रममा जोडिनु भयो अब आफ्नो हृदयको गीत सुनेर मजाले मनोरञ्जन लिनु होला सँगसँगै खाना पनि खानु होला है ल अहिले चाहिँ छुट्यौँ है त हुन्छ यति बेला भने फोन गर्नुभएको थियो खगीमा दिदी हुनुहुन्थ्यो पिरुङबाट चाहिँ फोन गर्नुभएको थियो दिदीले पनि गीत रोज्नुभयो अनि सँगसँगै गाउँखाने कथा खेलेर गइसक्नुभयो है र आजको यो श्रृङ्खलामा रहेर गाउँखाने कथा खेल्दा खेल्दै अनि तपाईँको रोजाइको गीतलाई कार्यक्रममा राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला चाहिँ भइ नै सक्यो तिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि गीत रहेको छ सुन्छु तिमीले मलाई भुल्नै आँटेको छौ रे बोलको यो गीत राख्छु र हाम्रो यस कार्यक्रमलाई कार्यक्रमको प्राइज स्पोन्सर गरिदिनु भएको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोपाइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै यो गीत राख्दै म सुबिना विदा भए तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com.np लगइन गरी सुन्दै गर्नुहोला नमस्कार बाई बाई हेभ अ गुड डे

0: ఎక్కడి కన్నా నమ్మకండి.
1: ఎమర్జెన్సీ సార్.
2: 97.6
3: शुक्ला गंडा की एफएम 97.6
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि.
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि. यो कपडा मैले त्यही गएर किनेको.
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु. स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ.
6: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार. फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032. स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ.
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन.
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु.
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका. दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको.
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ.
7: अहिले हतार छ, पछि आउँदै गरौँला है.
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ.
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ.
11: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता.
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली. फोन नम्बर 0665709 सार, मोबाइल नम्बर 9847061268
10: 9856602068.
12: प्रसन्न, होमवर्क देखाउ त.
13: हस् टिचर.
12: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो.
13: टिचर, मेरो मानीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु.
12: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है.
14: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता. योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ. मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ. कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ. सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा. फोन 0965714484, मोबाइल 9856033384 र 9856067988.
15: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ.
16: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म.
15: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
16: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म.
15: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण.
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी.
15: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856043343. तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक.
0: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
19: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा।
20: सम्पर्क मोबाइल 98575619 र 98694557056।
21: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
22: ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
23: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
22: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
23: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
22: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-200-412-160 र 98460-78-022।
23: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
24: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
21: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
22: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
23: मोबाइल 98560-55-77।
3: शुक्ला गण्डकी FM 97.6।
25: शुक्ला गण्डकी टाइम चेक।
23: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
26: अध्ययन गर्न संसदीय सुनवाई समितिको बैठकमा विपक्षी दलहरूले समय माग गरेका छन्। आज बिहान बसेको समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले समय माग गरेका हुन्। नेकपा र एमालेका सदस्यहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि जानुपर्ने बताएका हुन्। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनवाईको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। त्यस्तै नेकपाका सांसद वर्षमान पुनले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाबदेही बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा अत्याधिक हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। तर सत्तारूढ़ रासोपाका सांसदहरूले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको संसदीय सुनवाई प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रत गतिमा अगाडि बढ़ाउन माग गरेका छन्। रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू डाक्टर लेखजङ थापा र राजीव खत्रीले सुनवाई प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गर्नुभएको छ। बैठकमा संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्माको सुनवाई प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताउनु भएको छ। न्यायालयमा देखिएको अन्यल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा उहाँको जोड़ छ। प्रधान न्यायाधीशमा सिफारिश डाक्टर शर्मामाथि संसदीय सुनवाई प्रक्रिया

0: प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि मन्त्री डाक्टर वाग्लेले जवाब दिने तालिका छ। आजको प्रतिनिधि सभाको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाउनुभयो। आज दिउँसो सभा 1 बजे राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञ सहितको 15 सदस्यीय टास्क फोर्स गठन गरिएको छ। कार्यदलले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। सूचकको आधारमा 20 वटा वडामा नमूना परियोजना छनौट गरी कार्यान्वयन प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ। संघ प्रदेश र पालिकासँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहतलाई सरल प्रभावकारी र समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ। कार्यदलले दिएको सुझावको आधारमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन कार्य गरिने मन्त्रालयले जनाएको छ। पछिल्लो समय जंगली जनावरहरू बस्तीमा पुगेर आक्रमण तथा बाली नाली नोक्सानी गर्ने घटना बढ़न थालेका छन्। चितवनको इच्छा कामना गाउँपालिका 1 कुलबाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गएको छ। 13 वर्षीय मनितासहित ज्यान गुमाउने बाल बालिकाको संख्या 3 जना पुगेको छ। यसअघि 9 वर्षीय नमूना चेपाङ 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको थियो। नमूना सञ्जय र मनिता एकै परिवारका हुन्। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीवाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको जेठ 1 गते घरमा, सञ्जयको शनिबार राति उपचारको क्रममा र मनिताको आज बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। गएको वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जनाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। त्यसपछि 3 जना बालबालिका गम्भीर बिरामी परेका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा महानगरले अमरसिंह माविको जग्गामा रहेका अनधिकृत संरचनामा डोजर चलायो, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779619 वा 98571314 सम्पर्क गर्नुहुन अनुरोध छ।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने

समितिको तयारी कृषि तथा वन मन्त्रालयद्वारा मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेको छ। आज बिहान महानगरको टोलीले सुरक्षाकर्मीको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको हो। विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचना निर्माण गरी प्रयोग हुँदै आएका थिए। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाएको पोखरा महानगरपालिकाले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 500 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,95,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,94,800 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 45 रूपियाँले बढ़ेको हो। हिजो तोलाको 5,040 रूपियाँमा कारोबार भइरहेको चाँदी आज तोलाको 5,085 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाको लस एन्जलस नजिकै सिमी भ्याली क्षेत्रमा ठूलो डडेलो फैलिएको छ। घाँसे तथा झाड़ी क्षेत्रमा लागेको डडेलो तीव्र हावाका कारण फैलिँदा हजारौं बासिन्दा विस्थापित हुने जोखिम छ। कतिपयले घर छोड्नुपर्ने अवस्था छ। डडेलो फैलिएसँगै निभाउन अग्नि नियन्त्रक लागि परेका छन्। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट झण्डै 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा डडेलो लागेको हो। 1,25,000 जनसंख्या रहेको त्यस क्षेत्रमा आगो फैलन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रक निकायले उच्च सतर्कता अपनाएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। क्यालिफोर्नियाको अग्नि नियन्त्रण निकायले अहिलेसम्म मानवीय क्षति नभएको जनाएको छ। त्यसैगरी उत्तरी लस एन्जलसका विभिन्न आवासीय क्षेत्रमा पनि मानिसलाई सुरक्षित रहन र पूर्व तयारी गर्न भनिएको छ। पछिल्ला वर्ष जलवायु परिवर्तन, लामो खडेरी र अत्यधिक गर्मीका कारण वन तथा झाड़ीजन्य डडेलो र आगलागीका घटना बढ़दै गएका छन्। क्यालिफोर्निया हरेक वर्ष आगलागीको चपेटामा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ। अब खेल खबर। आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका पाउने 8 बजे जयपुरमा शुरू हुनेछ। अंक तालिकामा राजस्थान 12 खेलमा 12 अंकका साथ 5औं र लखनऊ समान 12 खेलमा 8 अंकसहित अंक तालिकाको पुछारमा छ। यसअघि हिजो भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै प्लेअफमा पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन, आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्ने। चितवनको पुलबाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो। ज्यान गुमाउने बालबालिकाको संख्या 3 जना पुग्यो। अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो, हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम। र आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
5: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
6: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
5: सम्पर्क
6: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
5: फोन नम्बर 061-578-053 र 525-515।
7: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
8: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
9: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 98563338, 98461568।
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
11: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
10: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
11: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
10: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142733, मोबाइल 98678-61887।
12: मेरी आमा नि कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
13: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुनचाँदीका गर गहना,
13: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
7: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171-16069, 98067-25229।
13: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141-33222, 98087-69142।
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ, अलमल्ल परे म त।
15: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
14: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
15: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
14: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9811196902।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
3: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
4: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
2: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
3: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
5: चिसापानी आउनुस् आउनुस्, यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटिजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।
0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
8: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
10: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
11: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी।
11: हाम्रा विशेषताहरू
10: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
12: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
10: सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
12: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
10: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562625।
13: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
14: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेड स्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ।
14: मोबाइल नम्बर 9827103966 र 9840694540।
15: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656-70-052, मोबाइल 98-560-28-587।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीवीसी का झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
8: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564-14-411, मोबाइल 98-560-22938 र 98-028-22938।
10: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
11: धूम्रपान भनेको के हो?
10: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
11: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
10: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
11: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
10: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
11: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
10: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
11: साथी भाइको लहलहैमा नपरौ,
10: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
11: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
10: सार्वजनिक स्थलमा धूम्रपान नगरौ,
11: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ।
12: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, डीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
13: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
14: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
15: सम्पर्क 0564-14-221, मोबाइल 98-560-35-921।
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
16: यस यमा।
17: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
18: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
17: पढाई हुने विषयहरू
18: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर साइन्स, मैनेज र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
7: फारम बुझाउने अन्तिम मिति
18: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
7: अन्य जानकारीको लागि
18: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061582798 र 583507। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँमा व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
19: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
20: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
21: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
22: रिमाल हार्डवेयर, सम्पर्क 0654142540, 0654143540।

0: Stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-14175।
2: नमस्कार, म डाक्टर श्रीराम शर्मा। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजे पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
3: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुले गौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्यान सफल प्रदेशकै केन्द्र बिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
4: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
5: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654-14-285 98-560-35-497 र 98-560-34-85 मा सम्पर्क गर्नुहोस्।
1: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: 97.6 Shukla Gandaki FM 97.6
1: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी छो।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-166-34-372।
5: पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको।
5: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98-191-74-888 र 98-448-4800। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0-65-590-511।
7: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
9: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0-65-570-744।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98-560-77-987।
12: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
13: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
12: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नु भएको। छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
13: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
12: दुलेगौडा बजारमै छ नि, तनहुँ सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ शुरू भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस् ल। फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
14: फोन 0654140056, मोबाइल 9856063412 र 9866080615।
13: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
15: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त,
12: एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने,
15: नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था,
12: ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने,
15: आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
16: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
17: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
18: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
19: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
17: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
19: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
20: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
18: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847349839।
21: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
22: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
19: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
22: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
19: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
22: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
19: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
22: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
19: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
23: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
15: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
24: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
19: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
14: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागंध की एफएम 97.6।
1: लो न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त, एउटा सानो लापरवाहीले सिङ्गो बनै सका पनि हो।
3: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
6: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
5: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
5: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
5: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
7: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, सिप्ला गण्डकी तुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 98560262676।
11: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
12: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
11: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
12: अध्यापन हुने विषयहरू
11: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
12: विशेषताहरू,
11: विषय विज्ञद्वारा अध्यापन गराइने,
12: अत्याधुनिक प्रयोगशाला,
11: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0165774444, 543333।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
15: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
2: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनु सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
9: पञ्चमुनि देव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनि देव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4, दोलेगौडा, तनहु। थप जानकारीको लागि सम्पर्क 0564-14-184, 98-560-62-210 र 98-560-62-345।
10: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
11: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
10: पुराना गरगहना सँग नयाँ साथ फेर,
12: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98-560-62-099।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
14: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कुर्सीका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा, तनहु।
15: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 0665-79-9 मोबाइल नम्बर 98-460-62-68 98-560-62-68।
18: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
19: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
18: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
20: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
18: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बस पार पछाडि पट्टि
19: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
21: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
18: होटल टाइटेनिक गोङगोबु बस पार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763 कता हिँडेको आइफोन हातमा लिएर
22: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
18: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
22: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843238811
23: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
24: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
23: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
24: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
23: होम डेलिभरीको पनि व्यवस्था छ
10: सम्पर्क 3 सेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर 3 सेना मोबाइल 9841411178 9560078

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: শুক্লা গণ্ডকি এফএম 97.6 ইটস নিউ গ্যালাক্সি টাইম।
1: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
0: संस्थाका विशेषताहरू:
1: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
0: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
1: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
0: हिसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशीप विजेता
1: स्पेलबी।

0: टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता।
1: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
0: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
1: विस्तृत जानकारीका लागि
0: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट,
1: नदीपुर पोखरा।
0: फोन 0615702110 र 5853 07।
2: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिंस 1994।
3: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
4: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार।
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार।
4: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856620630।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
15: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
16: सम्पर्क 0654142121, मोबाइल 9856035921।
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
17: yes. यमा,
18: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
19: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
20: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
21: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
22: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
23: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट,
22: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
24: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
25: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
24: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
25: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
24: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9171196902।
26: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
27: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
28: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
26: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्थ पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
29: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 मा शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
0: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6 फोन नम्बर 0965702939 मोबाइल 9956603636।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
3: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9956062827 र 9964435031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनसानी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062799।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665709 मोबाइल नम्बर 9857061268
10: 9857062068।
11: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843623811।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9550700778।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: या बुढा 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
3: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
2: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
5: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
5: के शर्त हो त्यस्तो सुनौ न त हामी पनि
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
5: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412410160 र 9840607222
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना
8: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
7: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं
8: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
7: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन
8: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
7: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
8: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ फोन नम्बर 0161433385
8: र मोबाइल नम्बर 9856080385
9: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है
10: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि
9: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
1: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
9: मोबाइल 9560055770

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175 तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
2: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला दिउँसोको ठिक 3 बज्यो
3: सान पाई प्रोडक्ट्स प्रालीको हो
4: राष्ट्रको सान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै, बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप, न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए, 1.25 अर्ब भन्दा बढ़ी राजस्व संकलन। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी। नेपाल खबरमा अब पूरा खबर। संसदीय सुनवाईका क्रममा प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई सांसदहरूले प्रश्न सोधिरहेका छन्। शर्मा अहिले समितिमा उपस्थित भए जवाफ दिइरहनु भएको छ। शर्मामाथि परेका 16 उजुरीमाथिको छलफल सकिएको छ। शर्मा विरूद्ध 16 उजुरीकर्ताले उजुरी दर्ता गराएका छन्। उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा बेन्च फिक्सिङ गरेको आरोप लगाएका छन्। राजनैतिक प्रभाव र पहुँचका आधारमा संवेदनशील मुद्दाको सुनवाई प्रभावित बनाएको उहाँमाथि आरोप छ। केही उजुरीकर्ताले शर्मालाई नेपो बेबी भन्दै पारिवारिक शक्ति र पहुँचको भरमा न्यायिक क्षेत्रमा उक्लिएको आरोप समेत लगाएका छन्। शर्मा न्यायाधीश नियुक्तिपछि नेकपा एमालेसँग निकट बनेको र राजनैतिक प्रभावमा काम गरेको आरोप पनि लगाइएको छ। यसले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उजुरीकर्ताहरूको भनाइ छ। यस्तै काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी विवादित मुद्दामा रिट खारेज गरी झण्डै 2 अर्ब रूपियाँ बराबर भ्रष्टाचार आरोप समेत उहाँले लागेको छ। यस्तै उजुरीकर्ताहरूले एनसेल कर फिर्ता सम्बन्धी विवादास्पद प्रकरणमा पनि शर्माले सहयोगी भूमिका खेलेको दावी गरेका छन्। शक्तिको दुरूपयोग र न्यायपालिकामा परिवारवाद मौलाएको आरोप समेत उजुरीमा समावेश गरिएको छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा बारे संसदीय सुनवाई समितिले आजै औपचारिक सुनवाई गर्दछ। समितिले उजुरीकर्ताका भनाई, प्रमाण र आरोपको गम्भीरता मूल्याङ्कन गरेपछि मात्रै नियुक्तिबारे अन्तिम निर्णय प्रक्रिया अघि बढ़ाउने जनाएको छ। यसैबीच प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका मनोज कुमार शर्माले न्यायालयमा सुधार गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको छ। न्यायालयको सुधारका लागि 1 महिनाभित्र उच्चस्तरीय अध्ययन समिति गठन गर्ने उहाँको योजना छ। उहाँले संसदीय सुनवाई समितिमा पेश गरेको कार्ययोजनामा न्यायाधीश नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि समावेश गरिएको छ। नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्याय अन्यलको विरोध गरेका हुन्। नेपाल बार एसोसिएशनले अस्ति आइतबार बसेको बैठक मार्फत अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सृजना भएको निष्कर्ष निकाल्दै विरोधको कार्यक्रम घोषणा गरेको थियो। त्यही अनुसार आज दिउँसो 1 बजे बारको कार्यालय प्रांगणमा कानून व्यवसायहरू भेला भएर लालटिन बालले विरोध प्रदर्शन गरेका हुन्। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड सहित विरोध प्रदर्शन गरेको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदमा बोल्नका लागि समय माग्नुभएका साम्पाङ समय नपाएपछि संसद बैठक छाडेर जानुभएको छ। त्यसअघि संसद

0: भएको छ। पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएका छन्। पर्यटन विभागले 6500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ। यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा सगरमाथाबाट 1,07,86,91,475 रूपियाँ संकलन गरेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। देशभर तापक्रम बढ़दै गएको छ। आज सबैभन्दा बढ़ी तापक्रम कैलालीको धनगढ़ी एयरपोर्टमा 37.7 डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़दै गएको छ। आधा दिनमा तापक्रम झन बढ़दै जाने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। केही ठाउँमा पानी पर्ने अनुमान भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आउँदा बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्णहरि बुढाथोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको समेत जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखिएका विभिन्न ज्ञाप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन भएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून

संशोधनका लागि सिफारिश गर्नेछ। अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जंग ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनैतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चिङते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ। राष्ट्रपति तेले पदभार ग्रहण गरेको दोस्रो वार्षिकोत्सवको पूर्व सन्ध्यामा राजधानी ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ताईले चीनको गतिविधि बारे चिन्ता व्यक्त गर्नु भएको खबरमा उल्लेख छ। अब खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल 2026-27 को उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजन गर्ने तयारी भएको छ। बीबीएलको आउँदो 16 संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तमिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएल उद्घाटन खेल आयोजन गर्ने योजना अघि बढ़ेको खबरमा उल्लेख छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए 1.25 करोड़ भन्दा बढ़ी राजस्व संकलन। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान पोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
6: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
6: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
6: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811176069, 9807725229।
7: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
8: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
9: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 9867168887।
10: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
11: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
10: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
12: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
13: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी का कपड़ा पनि पाइन्छ।
12: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउस को आड़ेमा। सम्पर्क मोबाइल 9857065119 र 9869547056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
14: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्न पर्यो?
16: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9857062452।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार तुले गौरा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852634093 र 9852638073
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
5: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङ्गोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763
4: प्रश्न होमवर्क देखाऊ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560333484 र 98560667988
7: ए गर्मीमा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
6: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल पत्तै छैन है तिमलाई।
6: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
6: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 9850623128 र 9842614726।
9: हाम्रो मोबाइल पसल दुलेगौडामा
10: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
9: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
11: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
9: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी चार, दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850650996।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
11: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
11: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
11: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
0: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल।

0: यता सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
2: धूम्रपान भनेको के हो?
1: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
2: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
2: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
1: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
2: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
2: साथी भाइको लहलहैमा नपरौ,
1: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
2: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
1: सार्वजनिक स्थलमा धूम्रपान नगरौ,
2: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँ।
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: धुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 धुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656-70-052, मोबाइल 98-560-28-587।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
7: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
7: ओम एम आभूषण सुन चाँदी दोकान।
8: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-70-537, मोबाइल नम्बर 9846-69-246, 9800-58-008।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
12: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
12: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
11: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
12: होइन हतार छ, पछि आउँदै गरौँला है।
13: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरानसँग साटफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
12: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
13: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0656-70-976। चार मोबाइल नंबर 9847 61268 98।

0: को इन्टरनेट गेट कनेक्टेड से कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामेछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी छ।
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: पुआई विस्तृत जानकारीको लागि फोन नम्बर 98550834
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0655706676 मोबाइल 98560062676
8: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
9: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
10: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हामी पनि
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
9: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार्ता नहो।
11: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
9: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
9: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
12: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है।
13: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
14: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स ए महा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थ्यो हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
10: ओम एम आभूषण सुन चाँदी दोकान,
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460-69246, 98058-0008।
13: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
14: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ,
14: मोबाइल नम्बर 98710-39066 र 98460-94543।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965141094, मोबाइल 98560206630।
18: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
23: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
22: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
23: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
22: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
23: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
24: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
22: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: शुक्लागंधा की एफएम 97.6।
1: लो न निदाई वनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त एउटा सानो लापरवाही सिङ्गो बनै सका पनि हो।
3: हाम्रो वन हाम्रो धन, डरले बाटो जोगाउन गरौँ जतन। वनमा डरले लगाउनु कानूनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
8: बाराही एल्युमिनियम अब यूपीवीसी को साथमा।
7: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
7: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
10: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
10: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
10: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 98563043952 र 98066656586।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463023811।
6: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
14: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
15: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
6: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
16: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौड़ाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
14: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847349839।
17: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, शेयर गर्दिन कि क्या हो?
2: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार। साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुविना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा महानगरपालिका 12 स्थित अमरसिंह चौरका टहरा मंगलबार बिहान डोजर लगाएर हटाइएका छन्। त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीहरूले आफै अधिकांश टहरा हटाए पनि बाँकी संरचना आज बिहान डोजर प्रयोग गरी हटाइएको हो। अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेल मैदानको दक्षिणतर्फ पृथ्वी राजमार्गसँग जोडिएको करिब 6 रोपनी क्षेत्रफलमा 52 टहरा रहेका थिए। शहरी सौन्दर्यकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गमा रहेका ती टहराका कारण क्षेत्र अस्वाभाविक देखिँदै आएको थियो। टहरा हटाइएसँगै व्यवसायीहरूले महानगरपालिकाको शहरी सौन्दर्यकरण अभियानमा सहयोग गरेको भन्दै नगर प्रमुख धनराज आचार्यले धन्यवाद व्यक्त गर्नुभएको छ। विक्रम सम्म 2035 सालदेखि व्यवसायीहरूले सो क्षेत्रमा टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए। यसअघि विद्यालयले पटक पटक सूचना जारी गरी स्थान खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले खाली गरेका थिएनन्। अमरसिंह माविका प्रधानाध्यापक कलराम पोखरेलका अनुसार विद्यालयले भविष्यमा भवन निर्माण गरेमा पहिले व्यवसाय गर्दै आएकालाई प्राथमिकता दिने अनौपचारिक सहमति भएको छ। पोखराको पुरानो र विद्यार्थीबीच लोकप्रिय अमरसिंह माध्यमिक विद्यालय यस क्षेत्रको नमूना विद्यालय हो। हाल यहाँ करिब 2800 भन्दा बढ़ी विद्यार्थी र करिब 150 शिक्षक तथा कर्मचारी रहेका छन्। जिल्ला ट्राफिक कार्यालय कास्कीले गत वैशाखमा सवारी साधन कारवाहीबाट रो 44,08,500 राजस्व संकलन गरेको छ। यस अवधिमा 5,263 सवारी साधनका चालक कारवाहीमा परेको कार्यालयका प्रहरी निरीक्षक सुजित कुमार देवकोटाले जानकारी दिनुभयो। ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका सवारी साधनका चालकलाई कारवाही गर्ने गरिएको उहाँको भनाई छ। वैशाख महिनामा 22 सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। दुर्घटनामा परि 5 जनाको मृत्यु भएको र 26 जना घाइते भएका थिए। 12 वटा सवारी साधन दुर्घटना तीव्र गतिका कारण भएको उहाँको भनाई छ। चालकले सवारी चालक अनुमति पत्र नलिई चलाएका 5 र मादक पदार्थ सेवन गरी चलाएका 3 सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। सवारी दुर्घटना न्यूनीकरणसँगै सवारी साधन जाँचको क्रममा प्रहरी कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अपनाउनुपर्ने सुरक्षा सावधानी लगायत विषयमा नमूना जाँच कार्यक्रम समेत भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताउनुभयो। गत जेठ 1 गते शुक्रबार राति अन्दाजी 11 बजे नेपाल चीन जोड्ने लिजी नेचुङ कोरला नाका हुँदै नकली प्रज्ञापन पत्र देखाएर लुकाई छिपाई लैजान खोजिएको 1,18,000 अवैध भेप विद्युतीय चुरोट बोकेको 2 कन्टेनर सहित चालक र सहयोगीलाई भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका छन्। उपल्लो मुस्ताङवासीको प्रमुख तीजी पर्वको मौका छोपी भन्सार कार्यालय अगाडि बाटे गुडाएर लगिएको भेपलाई कार्यालय प्रमुख विदुर चुडालको नेतृत्वमा गएको टोली

बाट स्कार्पियोमा सवार रविन्द्र दर्नाल र चालक दिवेश गढाललाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको भन्सार कार्यालय प्रमुख सुडालले बताउनुभयो। अनलाइन ठगीमा संलग्न रहेको आरोपमा गोर्खाका एकवटा सदस्य सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका, दुईका वडा सदस्य लक्ष्मण लामिछानी सिरान्चो गाउँपालिका, सातका यदो पाण्डे र भीमसेन थापा गाउँपालिका, चारकी कोपिला लामिछाने रहनु भएको छ। रौतहटको चन्द्रनिगाहपुर दुई निवासी रेणुमाया थिङको जाहेरीको आधारमा उनीहरू लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीड़ित थिङले चिट्ठा परेको भन्दै विभिन्न वाहना बनाएर आफूबाट करिब 70 लाख रूपियाँ ठगी गरिएको आरोप लगाउनु भएको छ। घटनापछि रौतहाट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी परीक्षक सीताराम रिजालले जानकारी दिनुभयो। प्रहरी अनुसन्धान अनुसार पक्राउ परेकाहरूले गोर्खाको सर्वसाधारणलाई कर्जा मिलाइदिने प्रलोभन देखाउँदै विभिन्न बैंकमा खाता खोल्न लगाउने गरेको खुलेको छ। विशेष गरी एनआईसीएसिया बैंक र गरिमा विकास बैंकमा रहेका खातामा अनलाइन ठगीबाट प्राप्त रकम जम्मा तथा कारोबार गर्ने गरिएको प्रहरीले जनाएको छ। उहाँका अनुसार खोलिएको खातामा ठगीबाट प्राप्त रकम जम्मा गरी कारोबार सञ्चालन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि भीमसेन थापा गाउँपालिका चारका स्थानीयवासी आक्रोशित बनेका छन्। आफूहरूलाई भ्रममा पारेर बैंक खाता खोल्न लगाइएको भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्। प्रहरी उपरीक्षक रिजालका अनुसार यस प्रकरणमा थप व्यक्तिको पनि संलग्नता हुन सक्ने आशंकासहित अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन परम्परागत मात्र नभई समय सापेक्ष व्यावसायिक हुनुपर्नेमा जोड़ दिनुभएको छ। पोखराको छिनेडाँडा स्थित नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसीमा सोमबारदेखि आयोजित पाँच दिने विशेष तालिमको उद्घाटन गर्दै प्रमुख आचार्यले समय सापेक्ष व्यावसायिक पर्यटनको विकास आवश्यक हुने बताउनुभयो। सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान र यहाँको भूगोल सुहाउँदो पर्यटनको विकास हुनुपर्नेमा जोड़ दिँदै वहाँले हाम्रो वास्तविकता भूगोलसँगै सामाजिक आर्थिक अवस्था समेतलाई आत्मसात गर्दै यसको सुधार गर्न सकिने बताउनुभयो। पोखरा तुलनात्मक रूपमा अन्य क्षेत्रमा भन्दा न्यानो आतिथ्यताको लागि चिनिने उल्लेख गर्दै प्रमुख आचार्यले यो गरिमालाई जोगाई राख्नु होटल व्यवसायको मुख्य जिम्मेवारी रहेको स्मरण गराउनुभयो। गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजनासहित बुद्ध सिंह मार्गको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुग्नुपर्ने बेला अलपत्र जस्तै बनेको छ। सम्झौता अनुसार काम सम्पन्न हुन अब मात्र एक साता समय बाँकी रहँदा भौतिक प्रगति भने मात्र 40% देखिएको छ। पूर्वाधार विकास कार्यालय तनहुका अनुसार आगामी जेठ 12 गते यो ठेक्काको म्याच सकिँदैछ, तर 60% काम अझै बाँकी रहँदा आयोजनाको भविष्य अन्यलमा परेको हो। सफल मैनाचुली जेबीडे 2079 भदौ 27 गते 33 महिनाभित्र सम्पन्न गर्ने गरी 34,27,54,561 रूपियाँमा ठेक्का सम्झौता गरेको थियो। दमौली बस पार्कदेखि सुडेको पुलसम्मको 10 किलोमिटर खण्ड 7 मिटर चौडा कालोपत्रे गर्नुपर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी हालसम्म कटिङ नाला र टेवा पर्खाल लगाउने काममै अल्झिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय चामे मनाङको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पोषण मैत्री स्वास्थ्य संस्था सम्बन्धी स्थानीय तह अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पोषण मैत्री स्वास्थ्य संस्था निर्माणमा जोड़ दिएको छ। जेठ 2 र 3 गते सञ्चालन गरिएको उक्त कार्यक्रम कार्यालय प्रमुख रविना ठगुन्नाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पोषण मैत्री स्थानीय शासनका मुख्य प्रशिक्षक सुदीप चिलुवाल, गण्डकी प्रदेश नीति योजना आयोगका बहुक्षेत्रीय पोषण कार्यक्रम प्रदेश संयोजक रुबी जोशी तथा कार्यालय प्रमुख ठगुनाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन तथ्याङ्क अधिकृत मेघनाथ रेग्मीले गर्नुभएको थियो। अभिमुखीकरण कार्यक्रममा विभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुख, पोषण फोकल व्यक्ति तथा
स्वास्थ्य चौकी प्रमुख वा फोकल व्यक्ति सहित 17 जनाको सहभागिता रहेको थियो। कार्यक्रममा पोषणको विद्यमान अवस्था, राष्ट्रिय पोषण कार्यक्रम, पोषण मैत्री स्थानीय शासन, पोषण मैत्री स्वास्थ्य संस्था तथा पोषण गुणस्तर सुधार निर्देशिका लगायत विषयमा प्रस्तुतिकरण गरिएको थियो। कार्यक्रममा पोषण मैत्री स्थानीय शासन घोषणा गर्न स्वास्थ्य क्षेत्रसँगै कृषि, पशुपक्षी, महिला

0: का बालबालिका, शासकीय प्रबन्ध, खानेपानी, सरसफाई तथा स्वच्छता र शिक्षा क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको विषयमा जोड़ दिएको थियो। गलकोट नगरपालिका 10 पाण्डव खानीको रमुआमा भीरमौलीको मह स्वीकार गरिएको छ। स्थानीय कला संस्कृतिको जगेर्नाको साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रमुआमा आयोजित मह महोत्सवमा भीरमौलीको मह स्वीकार गरिएको हो। शनिबारदेखि शुरू भई 3 दिनसम्म चलेको महोत्सवमा रमुआका सामुदायिक वनमा भीरमौलीको मह स्वीकार गरिएको हो। महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको मह स्वीकार कार्यक्रममा रमुआका तारेभीरमा रहेका मौरीका गोलाबाट मह स्वीकार गरिएको महोत्सव आयोजक सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले जानकारी दिनुभयो। रमुआमा परम्परागत प्रविधि अप्नाएर मात्र महको शिकार गरिँदै आएको छ। अनुभवी र स्थानीय दक्ष मह शिकारीले मात्र मह शिकारमा भाग लिएका थिए। अग्ला भीर पहरामा चढ़ेर मह काट्नु साहसिक र रोमाञ्चक काम पनि हो, अध्यक्ष बुढाले भन्नुभयो। महोत्सवमा करिब 24 शिकारीले मह काट्दा आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको गलकोट नगरपालिका वडा नम्बर 7 मलमका अध्यक्ष राज थापाले जानकारी दिनुभयो। मह काटेपछि सबैले प्रसादी स्वरूप ग्रहण गरेपछि सामुदायिक वन समूह र आयोजकलाई हस्तान्तरण गरिएको थियो। थापाले भन्नुभयो त्यो मह बिक्रीबाट वन समूह र क्लबलाई मनज्ञानदानी हुने थापाको भनाइ छ। हवस्त, हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेटमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल news@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: धुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही धुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर, विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
9: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
10: मोबाइल 9850605577।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
13: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक, कनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
14: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
15: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
14: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
15: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
14: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 9868168।
16: ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
17: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
16: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
17: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
16: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840708022।
18: शुक्ला गण्डकी एफएम 97.6।
19: मिलन विछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
20: सुख दुःखका बिताउने भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस मंगलबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा भाकाहरू चाहिँ राख्नेछु भनेर त भनिराखेको नै छु। स्टुडियोको लाइन 98422712911 त्यस्तै गरी 98066311 चाहिँ तपाईँले कार्यक्रममा सहभागिता जनाउने भन्दा पनि तपाईँले कार्यक्रम सुनिरहँदा कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया चाहिँ हाम्रो यो स्टुडियोको लाइनमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ है। र अब ठ्याक्क कार्यक्रम गरिरहँदाखेरि चाहिँ अब सधैँ फोन गर्नु भनेर भनिरहेको त्यही भएको भएर पनि ठ्याक्क फोन गर्नु भन्ने चाहिँ भन्नु आइ नै हाल्यो, केही भएन। तर पनि अब तपाईँले चाहिँ फोन गरेर आफूलाई कस्तो लाग्छ कार्यक्रम सुनिरहँदा त्यो सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु। यति बेला तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआत स्वरूप भाका राख्दैछु। अब भाका राख्नुभन्दा अगाडि त कार्यक्रमलाई प्रायोजन गरेको बारेमा त जानकारी गराउनु नै पर्यो है। कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनचाँदी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुरानो गरगहना साखेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनचाँदी पसललाई है। यो पसल चाहिँ रहेको छ खैरेनीटार वडा कार्यालयको घारी। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप भाका राख्दैछु। मेरो माया छ भने राधा बोलको भाका चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि मेरो माया छ भने राधा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। क्यारे सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने अर्को भाकामा राख्दैछु, भाका रहेको छ यति बेला एउटा चिठी लेख्न मन लाग्छ, बोलको भाका चाहिँ रहेको छ, सुझानुहोस् है त।

हजुर श्रोता मित्र, जुन मायाले धरधरी रुवायो उही मायालाई देख्न मन लाग्छ है। वाक्य पनि सुनिसक्नुभयो, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब पहिला पहिला त चिठी होइन पत्रहरू चाहिँ लेखिने गरिन्थ्यो, अब अहिले पहिलाको तुलनामा त अहिले त्यस्तो केही पनि छैन होइन। अब विष्णुमाझी अनि त्यसै गरी सृजना विरैठ थापा त्यसै गरी राजन ठकुरीको आवाज चाहिँ रहेको थियो यो भागामा चाहिँ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। आज चाहिँ विशेष गरेर तपाईँको लागि पुराना पुराना भाकाहरूलाई कार्यक्रममा राख्ने दिन राखिराखेको छु। सुनिरहनु भएको छ, मनोरञ्जन लिइरहनु भएको छ होला है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका राख्दैछु, रामदेव पोल तर्ने बोलको भाका चाहिँ रहेको छ, त्यो नै स्वीकार्नुहोस् है त।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनसानी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुनसादी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562 62 09 9।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562 12 474।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
11: हजुर काठमाडौँ दुलेगौंडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461 16878 98235 52 763।

0: नेवा साकिना यो चामचुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा ढेर त्यस्तै, लोभे ढेर त्यस्तै, सोफा पर्दा कार्पेट सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98 5 30 33 800 78, 98 4 61 56 58।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 98460078022।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आज यस मंगलबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा बाकार नै राखिराखेको छु। सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है। यति बेला भने तपाईँ सम्पूर्णको लागि भाका राख्दैछु म, भाका रहेको छ रामपुर फाटेमा बोलको। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, दुखीको घर पर्यो रामपुर फाटैमा बोलको यो भागा मैले राखिसके सुनिसक्नु भएको छ। सबै मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। आजको श्रृंखलामा रहेर तपाईँको लागि यिनै पुराना भाका राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसक्यो। यति जेलसम्म रेडियो सुनेर साथ दिनुभयो, सबै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्थे। अन्तिममा हाम्रो कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसादी पसलका प्रोपाइटर भक्त कुमार रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि चरी बस्यो बासैको सय सयमा बोलको यो भागा राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6
1: शुक्लागंध KFM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: होइन हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरासँग साफ्टवेयर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 98460268
3: 98560268।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460667645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
3: शुक्ला गण्डकी टाइम चेक.
2: यति बेला साँझको ठिक 6 बज्यो.
4: बिहारबाट विस्थापित प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय.
5: देशभर गर्मी बढ़दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो. दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव.
4: कंगो र युगाण्डामा इबोला फैलिएपछि नेपालमा पनि सतर्कता. जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने.
6: आत्तिनुपर्ने कुराहरू छैन, किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन, यो पानीबाट सर्ने रोग पनि होइन. स्रोतको सूचनाहरूमा हामी विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ.
5: चिनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपोत पठायो. चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई.
4: र आईपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै.
7: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ. बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ.
8: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना.
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो.
8: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा.
9: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्.
8: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51 सम्पर्क गर्नुहोला.
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ.
5: नेपाल दर्पणमा अब खबरको सिलसिला. प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आजै शपथ लिँदै हुनुहुन्छ. शपथ लिए लगतै उहाँले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको छ. आज दिउँसो संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुभएका शर्माको केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको छ. संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको हो. संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो. संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ. यस्तै शर्माले आफ्नो सिफारिश विरूद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दवाब नदिएको समितिमा स्पष्टीकरण दिनुभएको छ. संसदीय सुनवाईको क्रममा आज संसदीय समितिमा बोल्दै उहाँले यसबारे स्पष्टीकरण दिनुभयो. उहाँले बार र न्यायालय बीच द्वन्द नभएको समेत स्पष्ट पार्नु भएको छ. सांसदहरूले बार र बेन्च बीचको द्वन्द व्यवस्थापन कसरी गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए.
4: यसैबीच नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्. सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्यायालयको अन्यलको विरोध गरेका हुन्. अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सृजना भएको निष्कर्ष निकाल्दै बारले विरोध गरेको हो. दिउँसो 1 बजे बारको कार्यालय प्रांगणमा कानून व्यवसायीहरू भेला भएर लालटिन बाल्दै विरोध प्रदर्शन गरेका हुन्.
5: सरकारले काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 रूपियाँ पुनस्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजू गरी पुनस्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी

0: फैंकारेको छ।
1: प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक शुरू भए लगतै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आ आफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। यसैबीच सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड़ दिनुभएको छ। आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफलमा भाग लिँदै उहाँहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका जनताको हितका लागि आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्ने बताउनुभयो। सांसद ध्रुवराज राईले साना किसानको हितका लागि बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो।
0: यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिङ वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई नागरिकसँग गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमान्दार प्रयासको रूपमा बुझिदिने सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा विधेयकको सिद्धान्त प्राथमिकतामाथि सांसदले उठाएका जिज्ञासाको जवाब दिने क्रममा उहाँले यस्तो बताउनुभयो। अर्थमन्त्री वाग्लेले यो विधेयक सरकारले विभिन्न राजनीतिक दल को घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई पनि समेट्ने प्रयास गरेको बताउनु भएको छ।
1: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका लागि विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आगामी बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्ण हरि बुढा थोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखि ग्याप तथा फाइण्डिङहरू समिति समक्ष राखेका थिए। साथै केही सांसदहरूले वर्तमान बजेट तथा बजेट तर्जुमा प्रक्रिया सम्बन्धी विषय उठाएका थिए।
0: सशस्त्र प्रहरीले पूर्वी नाका काकरभेटाबाट 1,44,65,000 रूपियाँ बराबरको 570 किलोग्राम 24 क्यारेट सुन र 20,000 अमेरिकी डलर सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल 2 नम्बर हेडक्वार्टरका प्रमुख अम्बिका प्रसाद जोशीले हिजो बेलुकी 5:15 भारतको कोलकाता घर बताउने 39 वर्षीय परम पाठकलाई काकरभिटा भन्सारको चेकपोस्टमा जाँच गर्दा सुनसहित अमेरिकी डलर नेपाली 30,65,000 रूपियाँ र 85,419 भारतीय रूपियाँ सहित बरामद गरिएको बताउनुभयो। पक्राउ परेका भारतीय नागरिकबाट गाड़ी चालक अनुमति पत्र, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
1: देशभर तापक्रम बढ़दै गएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेख्य रूपमा बढ़दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सबैभन्दा बढ़ी तापक्रम कैलालीको धनगढ़ीमा 37.7 डिग्री सेल्सियस मापन गरिएको छ। यस्तै नेपालगंजमा 36.7, भैरवमा 34.8, विराटनगरमा 33 डिग्री तापक्रम मापन गरिएको छ। पछिल्ला केही दिन यता नेपालगंज, धनगढ़ी, भैरवा, टीकापुर, अत्तरिया र महेन्द्रनगर लगायत पश्चिम तराईका जिल्लामा तापक्रम लगातार बढ़िरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढ़िरहेको हो। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आगामी केही दिन अझै गर्मी बढ़ने अनुमान गरिएको छ। सर्वसाधारणलाई दिउँसो 11 बजेदेखि 4 बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ। साथै प्रशस्त पानी तथा झोल पदार्थ सेवन र बालबालिका, ज्येष्ठ नागरिक र बिरामीले विशेष ध्यान दिनुपर्ने स्वास्थ्य कर्मीको भनाइ छ। तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
0: दुर्गा प्रसाईमाथि अनुसन्धान गर्न प्रहरीले थप 3 दिनको अनुमति पाएको छ। हिजो राति वीरगंजमा रहेको होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका पर्साईलाई आज पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जाल मार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको र राज्य विरूद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा पर्साईमाथि अनुसन्धान अघि बढ़ाएको हो। प्रसाईमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ।

0: अनुसन्धानका क्रममा उनका अभिव्यक्ति सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा इबोला संक्रमणको जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनस्थापना खर्च दिने सरकारको निर्णय, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता नागरिकसँग गरिएको प्रतिबद्धता बमोजिम रहेको अर्थमन्त्री वाग्लेको भनाई, पूर्विनाका काकनगर भित्ताबाट 570 ग्राम सुन र नगद सहित एकजना भारतीय नागरिक पक्राउ, देशभर गर्मी बढ़दो क्रममा दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढ़ाएको छ। डब्ल्यूएचओले आइतबार कंगो र युगण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। योसँगै इबोलाबारे नेपालमा पनि चासो बढ़्नु स्वाभाविक। कंगो र सुडानमा सन् 1976 पहिचान भएको यो भाइरस प्राण घातक भए पनि दुर्लभ छ। यसअघि सन् 2014-15 पनि पश्चिम अफ्रिकामा फैलिँदा विश्वव्यापी त्रास बढ़ेको थियो। विश्वव्यापी त्रासका बीच नेपालमा यसको जोखिम चाहिँ कतिको छ त भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचनलाई सोध्नु भएको छ।
8: डब्ल्यूएचओले यो इबोलाको विषयमा पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न भनेर चाहिँ यसले घोषणा गरेको छ। तर यो विश्वव्यापी महामारीको चाहिँ स्तरमा नपुगेको र त्यस हिसाबले चाहिँ हामी चिन्तित हुन नपर्ने अवस्थामा चाहिँ डब्ल्यूएचओले भनेको छ। र डब्ल्यूएचओले वर्गीकरण गरेकोमा चाहिँ अब जुन एउटा सुझाव दिएको छ त्यसमा चाहिँ कसरी चाहिँ प्रथमत जुन ठाउँमा चाहिँ यो समस्या भएको छ त्यो विशेष गरी डीआरसी कंगो र चाहिँ तपाईँको युगान्डा त्यसलाई एक किसिमको उहाँहरूको सुझाव छ भने दोस्रोमा चाहिँ त्यो राष्ट्रहरूसँग वरिपरि भएका चाहिँ राष्ट्रहरू जो चाहिँ अफ्रिकामा पर्छ उहाँलाई चाहिँ त्यो सुझावहरू छ, तर हामी अब नेपाल लगायत यसका चाहिँ दक्षिण एसियाका अन्य राष्ट्रहरू र अन्य तपाईँको चाहिँ अफ्रिकाभन्दा बाहिरको देशहरूलाई चाहिँ एउटै खालको चाहिँ सामूहिक सुझाव दिनुभएको छ।
6: डब्ल्युएचओले चाहिँ हामी जस्तो राष्ट्रलाई चाहिँ के सुझाव दिएको छ?
8: सुसूचित हुन र चाहिँ तयारी अवस्थामा रहन तर धेरै आतंकित नहुन र चाहिँ आफ्ना चाहिँ के अरे जनस्वास्थ्यका जति पनि तयारीका पक्षहरू छन् त्यसलाई चाहिँ चुस्त दुरुस्त राख्नको लागि उहाँहरूको सुझाव छ। अब यसमा नागरिकलाई सूचित गर्ने, नाकाहरूमा आफू सतर्क रहने, जनसमुदायलाई चाहिँ सही जस्तो जानकारी दिने उहाँहरूको चाहिँ सुझाव छ।
6: जस्तो स्थल मार्ग सीमा नाकामा चाहिँ विशेष अप्नाउनु पर्ने सावधानी र हवाई मार्ग हुँदै चाहिँ नेपाल प्रवेश गर्नेलाई चाहिँ रोक्नु पर्ने त्यस्ता केही प्रावधानहरू तोकिएका छन्?
8: रोक्नु पर्ने कुरा त्यस्तो केही शब्दमा केही पनि छैन त्यहाँ। हामीले चाहिँ हाम्रो जनस्वास्थ्यका जति पनि हाम्रा भूमिकाहरू हुन्छ त्यो रियतपूर्वक भइरहेको छ र उहाँले चाहिँ यो के अरे इबोलाको मात्रै होइन अरू पनि विभिन्न खालका चाहिँ स्वर रोगका हामीले निगरानी गरिरहेका हुन्छौँ। त्यही प्रणालीगत रूपमा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य कर्मीहरूले त्यसलाई चाहिँ निगरानी गर्नुभएको छ र यसमा हामीले कसरी बेसी अलिकति सचेत हाम्रा स्वास्थ्य कर्मीहरूलाई चाहिँ यो विषयको बारेमा हामी सचेत राख्छौँ र चाहिँ नाकाहरूमा तपाईँको प्लेनबाट र के अरे स्थानका जति पनि नाकाहरूमा हामी सचेत छौँ, सचेत बनाइराखेका छौँ।
6: अब सचेत छौँ भन्दा भन्दै कहिलेकाहीँ चाहिँ यस्ता सरुवा रोग चाहिँ संक्रामक रोग चाहिँ वात्तै फैलिदिन्छ र नियन्त्रण गर्न गाह्रो हुन्छ। यसअघिका घटनाहरूलाई पनि हामीले लिन सकिन्छ होइन। सरकारले चाहिँ यतिखेर हवाई मार्ग हुँदै प्रवेश गर्नेलाई के कस्ता जाँच गर्ने अथवा के गर्ने संयन्त्रहरू के छन्?
8: यसमा अहिले हामी यसलाई चाहिँ नजिकबाट हेरिरहेको अवस्था हो होइन। डब्ल्युएचओले चाहिँ सम्प्रेषण गरिरहेका जति पनि उहाँहरूको सुझाव छ त्यसलाई हामी नजिकबाट हेरेका छौँ र विशेष गरी चाहिँ हामीले विगत अनुभवहरू होइन विभिन्न खालका महामारीहरूलाई पनि हामीले जुन सिकेका छौँ त्यसको आधारमा विशेष गरी हाम्रो द्रुत प्रतिकार्य टोली तथा आपतकालीन जति पनि चिकित्सकीय समूह परिचालनका जति पनि हाम्रो संरचनाहरू छ त्यसलाई चाहिँ हामीले एकदम सचेत बनाएका छौँ र त्यसमा पनि विशेष गरी संघीय स्तरको चाहिँ हाम्रो के अरे ऱ्यापिड रेस्पोन्स कमिटी भन्नेको हामीले बैठक पनि बसेर के कुराहरू गर्नुपर्छ भन्ने कुराहरूमा हामीले तयारी अवस्थामा छ। हजुर,
6: सीमा नाकामा चाहिँ यतिखेर तयारी गर्न हतारो छ
8: अहिले हामीले यसलाई निगरानीमा राख्ने कुराहरू हो र मैले भने यसमा कसरी बेसी अहिले स्वास्थ्य कर्मी जो हुनुहुन्छ हामी उहाँलाई चाहिँ जो हामीले खटाइरहेका छौँ उहाँलाई चाहिँ हामीले सचेत बनाएका छौँ र अहिले तत्काललाई चाहिँ हामीले विशेष चाहिँ नागरिकहरूलाई चाहिँ र वृद्धन समुदायलाई चाहिँ यसमा धेरै आत्तिनु पर्ने कुराहरू छैन तर चाहिँ हामी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसमा विशेषगरी माथि मन्त्रीज्यूदेखि लिएर सम्पूर्ण मन्त्रालयका र विभाग हामी यसमा चाहिँ एकदम सचेत छौँ र चाहिँ तयारी अवस्थामा छौँ।
6: सुझाव दिनु पर्दाखेरि चाहिँ सतर्कता के अप्नाउने त यतिखेर?
8: सही सूचना र सही स्रोतको सूचनाहरूमा हामीले विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ होइन। यसमा अहिले धेरै आत्तिनु पर्ने कुराहरू छैन किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन, जसरी चाहिँ कोविडको बेला चाहिँ हामीलाई थियो, पानीबाट सर्ने रोग पनि होइन होइन।
0: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन। यसैबीच कंगोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका एक प्रतिनिधिले चेतावनी दिनुभएको छ। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै संक्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओकी डाक्टर एनी एनसियाले बताउनु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले आजसम्म कंगोमा 500 भन्दा धेरै शंकास्पद संक्रमित रहेको बताएका छन् भने छिमेकी युगाण्डामा 1 जनाको ज्यान गएको छ, तर लण्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालाइसिसको मेडिकलको पर्याप्त पत्ता लगाउन नसकेको र 1000 भन्दा धेरै संक्रमित भइसकेका कुरालाई अस्वीकार गर्न नसकिने सुझाव दिएको भनिएको छ। अध्ययनका अनुसार अहिलेको प्रकोप अहिले पत्ता लागेको भन्दा ठूलो र यसको वास्तविक परिमाण अनिश्चित रहेको छ।
7: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति टास्क फोर्स गठन भएको हो। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा थप कार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालीसोर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
11: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
4: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। शेयर बजार आज पनि घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 6.51 अंकले घटेर 2724.39 बिन्दुमा झरेको हो। आज विकास बैंक, फाइनेन्स, माइक्रो फाइनेन्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ। आज 45 कम्पनीको शेयर घटेकोमा 113 बढ़ेको छ। आज 12 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सिटी होटलको शेयर 6.84% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने 14% भन्दा धेरै बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.45 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 78,16,000 किता शेयर 3.08 अर्ब रूपियाँमा कारोबार भएको छ।
0: सबै नागरिक समक्ष डिजिटल पहुँच पुर्याउने लक्ष्यसहित नेपाल टेलिकमले देशका दुर्गम तथा हिमाली बस्तीहरूमा दूरसंचार सेवा विस्तारलाई तीव्रता दिएको छ। भौगोलिक रूपमा विकट र जनसंख्या कम रहेका क्षेत्रमा समेत हेलिकप्टर मार्फत उपकरण ढुवानी गरेर मोबाइल तथा इन्टरनेट सेवा संचालनमा ल्याइएको छ। सरकारको डिजिटल नेपाल अभियान अनुसार दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तार गर्ने योजनालाई कार्यान्वयन गर्दै टेलिकमले व्यावसायिक लाभभन्दा डिजिटल विभेद न्यूनीकरणलाई प्राथमिकता दिएको जनाएको छ।
7: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीले अनुमति लिएका छन्। विभागका अनुसूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो।
0: म्याग्दीमा निर्माणाधीन 132 केबी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाका लागि सामुदायिक र राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय 2 वर्षपछि कार्यान्वयन भएको छ। मालिका गाउँपालिका 7 डाँडाखेतदेखि रघुगंगा गाउँपालिका 3 अम्बाङ जोड्ने 25 किलोमिटर दूरीको प्रसारण लाइनको राइट अफ वे र टावर रहने 25.62 हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न 2080 साल फागुन 6 गते मन्त्री परिषद बैठकले स्वीकृति प्रदान गरेको थियो।
7: सरकारवालाहरूले नेपाललाई विश्व स्तरको आरोग्य गन्तव्यका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीच साझा सहकारी आवश्यक रहेकोमा जोड़ दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकारीमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्श कार्यक्रममा वक्ताहरूले नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन एकीकृत दृष्टिकोण आवश्यक रहेको बताएका हुन्।
0: गण्डकी प्रदेशका पहाड़ी जिल्लाहरूमा परम्परागत भीर मौरीको मह शिकारको चहल पहल बढ़ेको छ। वैशाख जेठको मौसमलाई भीर मौरीको मह शिकारका लागि उत्तम समय मानिन्छ र यही समयमा अक्करे भीरहरूमा जोखिम मोलेर शिकारीहरू मह संकलनमा व्यस्त रहेका छन्। बागलुङको गलकोट नगरपालिका 10 पाण्डव खानीमा रमुवामा पनि हालै मह शिकार शुरू भएको छ। भीरमौरीको मह शिकार अत्यन्त जोखिमपूर्ण मानिन्छ। 15 20 जनाको समूह बनाएर शिकारीहरू भीरमा पुग्छन्। कास्की, म्याग्दी, लमजुङ लगायत पहाड़ी जिल्लाहरूमा पनि यस्तै भीरमौरीको मह शिकार गर्ने परम्परा रहँदै आएको छ।
7: राष्ट्रका लागि हप्तामा 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरू भएको बागमती सफाई अभियान आजदेखि 13 वर्ष पूरा गरी 14 वर्षमा प्रवेश गरेको छ। 2070 साल जेठ 5 गते काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाई अभियान महाअभियान शुरू भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। सफाई महाअभियानको नेतृत्व तत्कालीन मुख्यमन्त्री लीलामणी पौडेलले गर्नुभयो। अहिलेसम्म पनि उहाँको नेतृत्व छ। त्यस बेलादेखि हरेक हप्ता शनिबार बिहान गर्मीमा 7 बजेदेखि 9 बजेसम्म र जाडोमा 7:30 देखि 9:30 बजेसम्म बागमती नदी का विभिन्न ठाउँको किनारमा सफाई हुने गरेको छ।
0: राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ। अतिक्रमित जग्गा छुटाउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदन अनुसार झण्डै 1.5 बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको हो। जिल्ला प्रशासन कार्यालयको प्राविधिकहरूको टोलीले नापजाँच गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार 50 भन्दा बढ़ी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिक रिपोर्ट आएको छ।
7: नेपाल दर्पणमा अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत लियोनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जंग ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनैतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चिङते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यो खेल जयपुरको सवाई मानसिंह रंगशालामा राति पाउने 8 बजे शुरू हुनेछ। राजस्थान 12 खेलमा 12 अंक सहित तालिकाको 5 औं स्थानमा छ। राजस्थान प्लेअफमा पुग्ने सम्भावना कायमै छ। 12 खेलमा 8 अंक सहित पुछारमा रहेको लखनऊ प्लेअफ होडबाट बाहिरिसकेको छ। रोयल च्यालेन्जर्स बेंगलुरू, गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद प्लेअफमा पुगिसकेका छन्। अब प्लेअफमा पुग्ने अन्तिम टोली बन्न पंजाब किंग्स, राजस्थान, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धामा छन्। यसपटक मुम्बई इण्डियन्स पनि प्लेअफ होडबाट बाहिरिसकेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
0: देशभर गर्मी बढ़दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो। दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
7: कंगो र युगाण्डामा इबोला फैलेपछि नेपालमा पनि सतर्कता। जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने।
0: चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
7: र आईपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क Isn't it amazing when the
2: शुक्ला गंडकी एफएम 97.6
3: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143377 र 98564343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: गाउँबाट सपिङ गर्नको लागि दुलेगौड़ा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
5: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
4: सपिङका लागि भनेर दुलेगौड़ा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपड़ा लगाउन मन लाग्ने
5: ल तिमी ढुक्क हौ न दुलेगौड़ा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
4: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौड़ा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
6: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
7: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
6: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
7: त्यसो भए सँगै जाउँ न त दुलेगौड़ा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
8: दुलेगौड़ा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौड़ा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
10: चिकन ससेज बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
11: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 98560285587
12: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
13: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
12: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौड़ामा आउँदै हुनुहुन्छ
13: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
12: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन नम्बर 0654142733 मोबाइल 98678167
14: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
15: हो त एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो
16: हाम्रो वन हाम्रो धन डरेलो बाटो जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
17: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
18: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
19: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
18: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
19: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
18: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
19: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
18: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
19: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
18: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
20: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
18: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: या आज पनि खाना काँचै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्ने कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
2: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडिपट्टि
3: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
5: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ स्योर गर्दिन कि क्या हो
6: पक्नुहोस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौं भ्रमबाट बचौं जिम्मेवार सञ्चार संस्कृति अपनाऊ
5: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
9: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
0: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा।
3: सम्पर्क मोबाइल 9857065119 र 9869475056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: अरुणको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
5: एसईई 2082 मा 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू:
5: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
4: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
5: पर्याप्त खेल मैदानको व्यवस्था,
4: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
5: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
4: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
5: उचित पुस्तकालयको व्यवस्था।
4: थप जानकारीको लागि सम्पर्क
5: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
6: सम्पर्क नम्बर
5: 0655711195, मोबाइल 9856062112 र 9846018171।
7: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
7: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
8: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
7: सम्पर्क
8: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
7: फोन नम्बर 0615780053 र 5255715।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9056-14175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक 7 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560605544.

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा मनोज कुमार शर्माले शपथ लिनुभएको छ। राष्ट्रपति काली शीतल निवासमा मंगलबार साँझ आयोजित समारोहमा शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो। शर्मालाई मंगलबार नै राष्ट्रपति पौडेलले प्रधान न्यायाधीशमा नियुक्त गर्नुभएको हो। यसअघि आज नै संसदीय सुनवाई समितिले शर्मालाई सर्वसम्मतिले प्रधान न्यायाधीशमा अनुमोदन गरेको थियो। शर्माले संसदीय सुनवाई समितिमा न्यायिक सुधार सम्बन्धी आफ्नो कार्ययोजना पेश गर्नुभएको थियो। साथै सांसदहरूले सोधेका प्रश्नहरूको पनि जवाब दिनुभएको थियो। सुनवाईका क्रममा सांसदहरूले दरपीट विरूद्धको निवेदन दर्ता नगर्न दवाब दिएको, अदालतमा ग्रुपिजम रहेको र एनसेलको कर विवाद लगायतका मुद्दामा गरेका फैसलाबारे पनि सवाल उठाएका थिए। संवैधानिक परिषदको गत वैशाख 24 गतेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। 4 असार 2027 वीरगंजमा जन्मनु भएका मनोज कुमार शर्माले काठमाडौँस्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट व्यापार तथा संवैधानिक कानूनमा एलएलएम गर्नुभएको छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपालको श्रम कानूनको सन्दर्भमा संगठन स्वतन्त्रतामा विद्यावारिधि पनि प्राप्त गर्नुभएको छ। उहाँ पूर्व प्रधान न्यायाधीश दामोदर शर्माका भतिज हुनुहुन्छ। 2051 अधिवक्ताको लाइसेन्स लिनुभएका मनोज कुमार शर्माले वकालत गर्दा विभिन्न कम्पनी तथा संस्थालाई कानूनी परामर्श पनि प्रदान गर्नुभएको थियो। सरकारले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबास व्यवस्था आफै गर्न प्रोत्साहनका लागि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्री परिषद बैठकले वैकल्पिक बसोबासको व्यवस्था आफै गर्ने प्रोत्साहन गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम 15,000 प्रति महिना

सेन्टरमा व्यवस्था गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो। बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालय र स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहको समन्वयमा गर्ने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको उहाँले बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। अर्थमन्त्री डाक्टर सोनी बग्लीले छलफलमा उठेका प्रश्नको जवाब दिनुभयो। उहाँले जवाब दिने क्रममा विपक्षी दलहरूको र आफूहरूको साध्य गन्तव्य एउटै भएको भन्दै बाटो मात्र अलग भएको बताउनुभयो। हामी प्रश्नहरूलाई निषेध गर्दैनौ, वादीवादी जायती तत्वबोध भन्नेमा विश्वास गर्छौं, तर साधन साध्य छुट्याउन सक्यो भने राम्रो हुन्छ। डाक्टर बग्लीले भन्नुभयो, साध्य वा गन्तव्यमा तपाईँ हामी बीच फरक छ जस्तो लाग्दैन। देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ़ाउन पाइयोस् र आत्मविश्वास आत्मसम्मानमा बस्न पाइयोस्, यो साझा गन्तव्य हो। उहाँले त्यहाँसम्म पुग्ने बाटोका विषयमा भने फरक पनि रहेको उल्लेख गर्नुभयो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र डाक्टर आरजू राणालाई छलफलको लागि झिकाउन आदेश दिएको छ। पूर्व सभापति देउवाले आफू विरूद्ध पक्राउपूर्जी जारी भएको भन्दै रोक्न अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। त्यसमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकताका साथ छलफलको लागि अगाडि बढ़ाउन आदेश दिएको हो। अन्तरिम आदेश दिनुअघि दुवै पक्षलाई छलफलको लागि झिकाउन समेत अदालतले भनेको छ। यसका लागि जेठ 11 गते पेशी तोकिएको छ। यससँगै पक्राउ अनुमति प्रक्रिया सम्बन्धी कानूनी वैधता र त्यसको आधारबारे सर्वोच्च अदालतमा विस्तृत छलफल हुने भएको छ। सर्वोच्च अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अहिलेसम्म भएका अनुसन्धानको सम्पूर्ण विवरण समेत झिकाउन आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले देउवा दम्पति विरूद्ध पक्राउपूर्जी जारी गरेको थियो। आफूहरू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै पक्राउपूर्जी विरूद्ध अन्तरिम आदेशको मागसहित देउवा सर्वोच्च अदालत पुग्नु भएको हो। पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई विद्युतीय कारोबार ऐन र राज्य विरूद्धको कसुरमा 3 दिन म्याद थप गरेको छ। पर्सा प्रहरी सोमबार राति प्रसाईलाई जरूरी पक्राउपूर्जी दिएर नियन्त्रणमा लिएको थियो। पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले प्रसाईले विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका अभिव्यक्तिहरू दिने क्रममा सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्ध कसैप्रति घृणा वा देश फैलाउने र विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने लगायत अभिव्यक्ति दिएकाले नियन्त्रणमा लिएको बताउनुभयो। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्ष युवा समूहले काठमाडौँको अनाम नगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ। कांग्रेसका युवा नेता कुन्दन काफ्लेले नियमित महाधिवेशन पक्षधर समूहको छलफल गर्ने थलोको रूपमा सम्पर्क कार्यालय स्थापना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, नियमित महाधिवेशन पक्षधर युवा कांग्रेसले जागरणका लागि सम्पर्क कार्यालय स्थापना गरेका हौ। स्थापना गरेको 2-4 दिन भयो, आजदेखि सञ्चालनमा आएको छ। उहाँले भन्नुभयो, पोखरा स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार आज पहिलो पटक भारतको भोपाल लागि मेडिकल रेस्क्यू चार्टर उडान गरिएको छ। उक्त उडान भारतको राजा भोज विमानस्थलका लागि गरिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरोलाका अनुसार मुक्तिनाथ तीर्थ यात्राका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडान मार्फत भोपाल पठाइएको हो। भोपालबाट तीर्थयात्राका लागि नेपाल आएका श्रीवास्तव मुक्तिनाथ क्षेत्रबाट फर्किँदा बिरामी भएपछि उहाँलाई जोमसुमबाट उद्धार गरी पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा 5 दिन उपचारपछि थप उपचारका लागि परिवारले जहाज चार्टर गरेको विमानस्थलले जनाएको छ। चार्टर उडानमा बिरामीका 2 छोरा, चरक अस्पतालका चिकित्सक र नर्स सहित 3 जना स्वास्थ्यकर्मी सहभागी छन्। उक्त विमान आज काठमाडौँबाट पोखरा पुगेको थियो। बिरामीलाई भोपाल पुर्याएपछि विमान पुनः पोखरा फर्कनेछ। पोखराबाट भारतका लागि यो पहिलो डिपार्चर चार्टर उडान हो। महाप्रबन्धक निरौलाले भन्नुभयो, यसअघि भारतको दिल्ली हुँदै एउटा विदेशी चार्टर उडान पोखरा आएको थियो, तर फर्कने उडान बंगलादेश गएको थियो। उहाँका अनुसार यसअघि पोखराबाट चीनको लासा, छेन्दु, भूटान र सिंगापुरबाट चार्टर तथा विशेष उडान भइसकेका छन्। मुक्तिनाथ दर्शनका लागि हरेक वर्ष ठूलो संख्यामा भारतीय तीर्थयात्री नेपाल आउने गर्छन्। अधिकांश भारतीय पर्यटक स्थलमार्ग हुँदै मुक्तिनाथ पुग्ने र फर्कने क्रममा पोखरा काठमाडौँ हुँदै भारतका विभिन्न शहर जाने गर्छन्। पर्यटन व्यवसायहरूले पोखराबाट भारतका प्रमुख शहरमा नियमित अन्तर्राष्ट्रिय उडानको पर्याप्त सम्भावना भए पनि त्यस अनुसार पहल हुन नसकेकोमा गुनासो गर्दै आएका छनृ।

0: गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा बहुवर्षीय ठेक्का लागेका योजनाहरूको दायित्व 10 अर्ब 13 करोड़ रूपियाँ पुगेको छ। मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 को बजेटका विषयमा प्रदेशसभा सदस्यहरूसँग गरेको छलफलमा मन्त्रालयका सचिव नवराज शर्माले यस्तो जानकारी दिनुभएको हो। सचिव शर्माका अनुसार हालसम्म प्रदेशका 11 जिल्लामा 398 योजनाहरू बहुवर्षीय स्रोत सुनिश्चितता पाएर सञ्चालनमा छन्। चालू आर्थिक वर्ष 82-83 मात्रै 5 करोड़ रूपियाँ भन्दा बढ़ी लागतका 19 र 5 करोड़ रूपियाँ भन्दा कम लागतका 68 गरी 87 नयाँ योजनामा बहुवर्षीय स्रोत सुनिश्चितता गरिएको छ। यी 87 योजनाको मात्रै 4 अर्ब 86 करोड़ रूपियाँ दायित्व सिर्जना भएको सचिव शर्माले बताउनुभयो। अघिल्लो आर्थिक वर्ष 79-80 सम्मको दायित्व 11 अर्ब 28 करोड़ रूपियाँ रहेकोमा चालू आर्थिक वर्षमा विनियोजित 5 अर्ब 81 करोड़ रूपियाँ खर्च गरेपछि पनि अझै 5 अर्ब 47 करोड़ रूपियाँ बाँकी रहेको उहाँले जानकारी दिनुभयो। मन्त्रालयको बजेट विनियोजनको अवस्था हेर्दा सबभन्दा धेरै 81% बजेट सड़क खर्च क्षेत्रमा खर्च हुने देखिएको छ। यसैगरी सड़क पुलतर्फ 13.5%, झोलुङ्गे पुलमा 1.17%, भवन तथा शहरी विकासमा 2.67% र परामर्श तथा प्राविधिक सहयोगमा 0.60% बजेट विनियोजन भएको सचिव शर्माले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ। चालू आर्थिक वर्षको भौतिक प्रगतिले भने उत्साहजनक देखिएको छैन। वैशाखको मध्यसम्म मन्त्रालयको कुल भौतिक प्रगति 33.50% मात्रै छ, जसमा प्रदेशतर्फको पुँजीगत खर्च 37% र संघीय सरकारबाट प्राप्त अनुदानतर्फको पुँजीगत खर्च 11.53% छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: हाम्रो मोबाइल पसल धुलेगौंडामा
2: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
3: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
4: हाम्रा विशेषताहरू
3: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
4: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
3: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
4: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% छुट प्रदान गरिनेछ।
3: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0-65-71-479 र 98-60-62-65।
5: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौंडा प्रस्तुत गर्दछ।
6: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ। सम्पर्क 0-65-414-221, मोबाइल 98-65-35-921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल, प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
8: भर्ना फर्म वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
9: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपरान्ह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585 98560 3597 र 98560 3485 सम्पर्क गर्नुहोस्।
10: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडा।
11: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
12: With mission into the future of learning.
13: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
12: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
13: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
12: कम वान्स भिजिट द डिफरेन्ट
13: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की फोन 0615631046 98560 3152।
14: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
15: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
14: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
15: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
14: योग्य तथा अनुभवी प्राध्यापकहरू द्वारा पठन पाठन
15: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
14: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था।
15: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
14: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0614330385
15: र मोबाइल नम्बर 98560 3585।
16: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
17: किन आमा, के भएर?
16: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
17: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
16: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
17: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ।
16: मोबाइल 98560 43952 र 98066 56586।
18: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
17: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
18: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
17: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
18: दुलेगौडा बजारमै छ नि, तनहुँ सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
15: फोन 0654140056, मोबाइल 98560 3512 र 98660 80615।
17: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
19: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स सिटिबिटी द्वारा मान्यता प्राप्त
20: एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने
19: नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने पढाइपछि राम्रो तलबको व्यवस्था
20: ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने
19: आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्
21: सुन्नुहोस् है फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म
22: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
0: बाँकी समाचार निर्वाचन आयोगले गत फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ मंगलबार आयोगले निर्वाचन खर्च विवरण सार्वजनिक गरेको हो 4,96,78,39,045 रूपियाँमा निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ निर्वाचनको लागि सरकारले आयोगलाई 6,71,92,87,200 रूपियाँ उपलब्ध गराएको थियो कुल मतदाता संख्या 1,89,03,689 आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 प्रति मतदाता सरदर 263 रूपियाँ खर्च हुन आएको छ पोखरा महानगरपालिका 12 स्थित अमरसिंह चौरका टहरा मंगलबार बिहान डोजर लगाएर हटाइएका छन् त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीले आफै अधिकांश टहरा हटाए पनि बाँकी संरचना आज बिहान डोजर प्रयोग गरी हटाइएको हो अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेल मैदानको दक्षिणतर्फ पृथ्वी राजमार्गसँग जोड़िएको करिब 6 रोपनी क्षेत्रफलमा 52 टहरा थिए शहरी सौन्दर्यकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गमा रहेका ती टहराका कारण क्षेत्र अस्वाभाविक देखिँदै आएको थियो टहरा हटाइएसँगै व्यवसायीहरूले महानगरपालिकाको शहरी सौन्दर्यकरण अभियानमा सहयोग गरेको भन्दै नगर प्रमुख धनराज आचार्यले धन्यवाद व्यक्त गर्नुभएको छ 2035 सालदेखि व्यवसायले सो क्षेत्रमा टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए यसअघि विद्यालयले पटक पटक सूचना जारी गरी स्थान खाली गर्न आग्रह गरे पनि व्यवसायले खाली गरेका थिएनन् अमरसिंह माविका प्रधानाध्यापक बलराम पोखरेलका अनुसार विद्यालयले भविष्यमा भवन निर्माण गरेमा पहिले व्यवसाय गर्दै आएकालाई प्राथमिकता दिने अनौपचारिक सहमति भएको छ पोखराको पुरानो र विद्यार्थीबीच लोकप्रिय अमरसिंह माध्यमिक विद्यालय यस क्षेत्रको नमूना विद्यालय हो हाल यहाँ करिब 2,800 भन्दा बढी विद्यार्थी र करिब 150 शिक्षक तथा कर्मचारी रहेका छन् जिल्ला ट्राफिक कार्यालय कास्कीले गत वैशाखमा सवारी साधन कारबाहीबाट 44,08,500 रूपियाँ राजस्व संकलन गरेको छ यस अवधिमा 5,263 सवारी साधनका चालक कारबाहीमा परेको कार्यालयका प्रहरी निरीक्षक सुजित कुमार देवकोटाले जानकारी दिनुभयो ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका सवारी साधनका चालकलाई कारवाही गर्ने गरिएको उहाँको भनाइ छ वैशाख महिनामा 22 सवारी साधन दुर्घटना परेको कार्यालयले जनाएको छ दुर्घटना परि 5 जनाको मृत्यु भएको र 26 जना घाइते भएका थिए 12 सवारी साधन दुर्घटना तीव्र गतिका कारण भएको उहाँको भनाइ छ चालकले सवारी चालक अनुमति पत्र नलिई चलाएका 5 र मादक पदार्थ सेवन गरी चलाएका 3 सवारी साधन दुर्घटना परेको कार्यालयले जनाएको छ गत जेठ 1 गते शुक्रबार राति अन्दाजी 11 बजे नेपाल चीन जोड्ने लिजी नेचुङ कोरला नाका हुँदै नक्कली प्रज्ञापन पत्र देखाएर लुकाई छिपाई लैजान खोजिएको 1,58,000 अवैध भेप विद्युतीय चुरूट बोकेको 2 कन्टेनर सहित चालक र सहयोगीलाई भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका छन् उपल मुस्ताङवासीको प्रमुख तिजी पर्वको मौका छोपी भन्सार कार्यालय अगाडिबाटै गुडाएर लगिएको भेपलाई कार्यालय प्रमुख विदुर चोडालको नेतृत्वमा गएको टोलीले लोमाथाङ 2 एक्ले भट्टीबाट ना 6 ख 4743 नम्बरका चालक धादिङ घर भएका सन्तोष लामा र ना 5 ख 7921 नम्बरको कन्टेनरका चालक नुवाकोटका फुन्चु दोर्जे तामाङ र सहगी पासाङ शेर्पालाई ठूलो परिमाणको विद्युतीय चुरोटसहित महँगो जुत्ता 5,037 मोजासहित कपड़ा बरामद गरिएको छ सोही अवैध विद्युतीय चुरूटको ढुवानीमा संलग्न भएको आशंकामा तल्लो मुस्ताङको थासाङ गाउँपालिकाको लेटेबाट स्कार्पियोमा सवार रविन्द्र दर्नाल र चालक दिपेश गढाललाई प्रहरीको सहयोगमा नियन्त्रण लिएको भन्सार कार्यालयका प्रमुख चुडालले जानकारी दिनुभयो अनलाइन ठगीमा संलग्न रहेको आरोपमा गोर्खाका 1 वडा सदस्यसहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ परेमा भीमसेन थापा गाउँपालिका 2 का वडा सदस्य लक्ष्मण लामिछानी सिरान्चोक गाउँपालिका 7 का एदु पाण्डे र भीमसेन थापा गाउँपालिका 4 की कोपिला लामिछानी रहनु भएको छ रौतहटको चन्द्रनिगापुर 2 निवासी रेणुमाया थिङको जारीका आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ पीड़ित थिङले चित्त परेको भन्दै विभिन्न वाहना बनाएर आफूबाट करिब 70 लाख रूपियाँ ठगी गरिएको आरोप लगाउनु भएको छ घटनापछि रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो। प्रहरी अनुसन्धान अनुसार पक्राउ परेकाहरूले गोर्खाका सर्वसाधारणलाई कर्जा मिलाइदिने प्रलोभन देखाउँदै विभिन्न ब्याङ्कमा खाता खोल्न लगाउने गरेको खुलेको छ। विशेष गरी एनआईसीसी ब्याङ्क र गरिमा विकास ब्याङ्क रहेको खातामा अनलाइन ठगीबाट प्राप्त रकम जम्मा तथा कारोबार गर्ने गरिएको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन परम्परागत मात्र नभई समय सापेक्ष व्यावसायिक हुनुपर्नेमा जोड़ दिनुभएको छ। पोखराको छिङ्गेडाँडास्थित नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज सोमबारदेखि आयोजित पाँच दिने विशेष विशेष तालिमको उद्घाटन गर्दै प्रमुख आचार्यले समय सापेक्ष व्यावसायिक पर्यटनको विकास आवश्यक हुने बताउनुभयो। सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान र यहाँको भूगोल सुहाउँदो पर्यटनको विकास हुनुपर्नेमा जोड़ दिँदै उहाँले हाम्रो वास्तविकता भूगोलसँगै सामाजिक आर्थिक अवस्थालाई समेतलाई आत्मसात गर्दै यस क्षेत्रको सुधार गर्न सकिने बताउनुभयो। पोखरा तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा न्यानो आतिथ्यका लागि चिनिने उल्लेख गर्दै प्रमुख आचार्यले यो गरिमालाई जोगाइराख्नु होटल व्यवसायको मुख्य जिम्मेवारी भएको उल्लेख गर्नुभयो। गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना सहित बुद्धसिंह मार्गको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुग्नुपर्ने बेला अल्पत्र जस्तै बनेको छ। सम्झौता अनुसार काम सम्पन्न हुन अब मात्र एक सप्ताह समय बाँकी रहँदा भौतिक प्रगति भने 40% देखिएको छ। पूर्वाधार विकास कार्यालय तनहुँको अनुसार आगामी जेठ 12 गते यो ठेक्काको म्याच सकिँदैछ, तर 60% काम अझै बाँकी रहँदा आयोजनाको भविष्य अन्यलमा परेको हो। सफल मैनाचुली जेबीले 2079 भदौ 27 गते 33 महिनाभित्र सम्पन्न गर्ने गरी 34,27,54,561 रूपियाँमा ठेक्का सम्झौता गरेको थियो। दमौली बसपारदेखि सुरेको पुलसम्मको 10 किलोमिटर खण्ड 7 मिटर चौडा कालोपत्र गर्नुपर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी हालसम्म कटिङ नाला र टेवा पर्खा लगाउने काममै अल्झिएको छ। बुद्धसिंह मार्ग उपभोक्ता संघर्ष समितिका अध्यक्ष सिद्धान्त थापा मगरले काम कच्चो गतिमा हुँदा स्थानीयले वर्षामा हिलो र हिउँदमा धुलोको शास्ति खेप्नु परेको बताउनुभयो। उहाँले पटक पटक सम्बन्धित निकायको ध्यानकर्षण गराउँदा पनि सुनवाई नभएको गुनासो गर्नुभयो। प्रदेश जनस्वास्थ्य कार्यालय 4 मनाङको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पोषण मैत्री स्वास्थ्य संस्था सम्बन्धी स्थानीय तह अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पोषण मैत्री स्वास्थ्य संस्था निर्माणमा जोड़ दिएको छ। गलकोट नगरपालिका 10 पाण्डव खानीको रमुवामा भीर मौरीको मह शिकार गरिएको छ। स्थानीय कला संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रमुवामा आयोजित मह महोत्सवमा भीर मौरीको मह शिकार गरिएको हो। शनिबारदेखि शुरू भई 3 दिनसम्म चलेको महोत्सवमा रमुवाका सामुदायिक वनमा भीर मौरीको मह शिकार गरिएको हो। महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको मह शिकार कार्यक्रममा रमुवाका तारे भीरमा रहेका मौरीका गोलाबाट मह शिकार गरिएको महोत्सव आयोजक सरस्वती युवा क्लबका अध्यक्ष एम बुडाले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डक 12 वडा सभापतिमा टुकबहादुर गुरूङ सर्वसम्मत चयन हुनुभएको छ। गुरूङको नेतृत्वमा आज 11 सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। उपसभापतिमा दीपक सुनार, सचिवमा शेषबहादुर गुरूङ विशान, सदस्यहरूमा नवल गुरूङ, पवन गुरूङ, खिम माया भुजेल, रिना र विलास गुरूङ रहनु भएको छ। शेयर बजार आज पनि घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 6.51 अङ्कले घटेर 2724.39 बिन्दुमा झरेको छ। आज विकास बैंक, फाइनेन्स, माइक्रो फाइनेन्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ। आज 145 कम्पनी शेयर घटेकोमा 113 बढ़ेको छ। आज 12 कम्पनी शेयर भने घटबड़ भएको छैन। आज सिटी होटलको शेयर 6.84% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने 14% भन्दा धेरै बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2,45,00,00,000 करोड़को कारोबार भएकोमा आज 346 कम्पनीका 78,16,000 किता शेयर 3,08,00,00,000 रूपियाँमा कारोबार भयो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालको लागि स्थगित गरिएको दावी गर्नुभएको छ। उहाँले कतार, साउदी अरब र यूएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालको लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उल्लेख गर्नुभएको छ। यसैबीच इरानका एक वरिष्ठ सैन्य कमाण्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर्न चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 तारीकमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरू गरेका थिए। जवाफमा इरानले खाड़ी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गरेको थियो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुकुम्बासीलाई बसोबास व्यवस्था आफै गर्न प्रोत्साहन रकम उपलब्ध गराउने सरकारको निर्णय, प्रधान न्यायाधीशमा मनोज शर्माद्वारा शपथ ग्रहण। सर्वोच्च अदालतले देउवा दम्पतीसँग छलफल गर्ने, हिजो पक्राउ परेका दुर्गा प्रसाई थप 3 दिन प्रहरी नियन्त्रणमा रहे। फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनको खर्च 4,96,00,00,000, गण्डकीको भौतिक मन्त्रालयमाथि बहुवर्षीय योजनाको 10,13,00,00,000 दायित्व। पोखराबाट भारतका लागि पहिलो मेडिकल चार्टर उडान, अमर सिंह चौरका टहरा भत्काइयो। इरानमाथिको सैन्य आक्रमण तत्कालको लागि स्थगित गरेको ट्रम्पको दावी। हवस् त, हामीलाई एटिन्जेलसँग सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल neweshsukelagandeki@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
4: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो।
23: SEE 2082 को परीक्षा मा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
4: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 मा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
23: हाम्रा विशेषताहरू:
4: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
23: पुस्तकालयको व्यवस्था,
4: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
23: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
4: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
23: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
4: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहु। सम्पर्क 0655571298 र 98560001।
24: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
25: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
24: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
25: मुख्य कार्यालय चिफले ढुङ्गा पोखरा,
24: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
25: फोन गर्नुहोस् 0655905511।
24: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
25: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
24: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
25: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
24: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
3: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइराछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
25: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707044।
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
26: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
27: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा।
26: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
27: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
28: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
29: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
28: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
29: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
28: योग्य तथा अनुभवी प्राध्यापकहरू द्वारा पठन पाठन,
29: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
28: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
29: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
28: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0168433385
29: र मोबाइल नम्बर 98560380385।
30: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
31: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
30: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
31: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
30: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
31: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562642।
29: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
32: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
29: पढाइ हुने विषयहरू
32: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
29: फारम बुझाउने अन्तिम मिति
32: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
29: अन्य जानकारीको लागि
32: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061582798 र 5835007। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।

0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
0: मोबाइल 9850605577।
4: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
5: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
4: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0965702039, मोबाइल 9855636636।
6: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो?
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
10: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
10: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: इट्स न्यू ग्यालेक्सी टाइम।
19: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
4: संस्थाका विशेषताहरू:
19: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
4: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
19: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
4: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
19: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
4: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
19: पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: विस्तृत जानकारीका लागि
19: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट,
4: नदीपुर पोखरा।
19: फोन 0615702110 र 5853077।
4: बी द ग्यालेक्सियन्स।
20: Feel the difference. Dedicated to academic excellence since 1994.
21: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
22: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
21: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
22: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
21: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
23: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
24: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98 060 13 425।
25: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
26: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
25: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
26: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
25: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
26: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
27: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
25: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98 4161 16 878 98 235 52 7063।

0: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
0: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
1: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
0: सम्पर्क
1: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
0: फोन नम्बर 061 578053 र 525 515।

0: Stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: अर्लीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
2: एसईई 2082 4GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अर्लीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
2: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
1: जिहिन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
2: पर्याप्त खेल मैदानको व्यवस्था,
1: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
2: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
1: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
2: उचित पुस्तकालयको व्यवस्था।
1: थप जानकारीको लागि सम्पर्क
2: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
3: सम्पर्क नम्बर
2: 0655711195, मोबाइल 98506062112 र 98460818871।
4: कता हिँडेको हो आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
6: It's new galaxy time।
2: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
1: संस्थाका विशेषताहरू:
2: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट,
1: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
2: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
1: हिसान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
2: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
1: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ।

0: पढ़ाई तथा खेलकूदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
1: विस्तृत जानकारीका लागि
0: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट
1: नदीपुर पोखरा।
0: फोन 0615702110 र 5853 07।
2: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेन्स सिन्स 1994।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
6: लो न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त, यहाँ त सानो नपरिमाले सिङ्गो बनाइसका पनि हो।
8: हाम्रो वन, हाम्रो धन, डरले बाटो जोगाउन गरौँ जतन। वनमा डरले लगाउनु कानुनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
10: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9921552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
10: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
12: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
15: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
16: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
15: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
16: अध्यापन हुने विषयहरू
15: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
16: विशेषताहरू
15: विषय विज्ञद्वारा अध्यापन गराइने
16: अत्याधुनिक प्रयोगशाला
15: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
17: होइन भाउजू यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
18: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यही गएर किनेको
17: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
19: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी दुलेगौडा भित्री बजार फोन नम्बर 065-70-290 मोबाइल नम्बर 98-460-81-457 र 98-136-26-032 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाउँ
20: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना
21: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
20: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ
21: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
20: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन
21: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
20: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
21: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ
20: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ फोन नम्बर 061-433-385
21: र मोबाइल नम्बर 98-560-80-385 राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
22: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
23: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट चन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
24: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
25: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बिपी चोक
24: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 065-70-225 मोबाइल 98-560-33-878 98-461-658
26: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
27: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
26: के रे नानी त भर्खर 17 लागि होइन र
27: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
26: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
27: ए हो र
28: नेपाल सरकार विज्ञापन बोर्ड
29: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
17: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
30: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल
17: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
30: शुद्ध सुन तथा चाँदीका गर गहना
17: छापावाला सुन चाँदीका गर गहना
30: राशि अनुसारका पत्थर
0: कम्प्युटर तौल प्रविधि,
30: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ,
30: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171609, 98067725229,
30: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332, 98087692142।
1: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
2: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
3: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह्न 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 98560354497 र 98560348485 सम्पर्क गर्नुहोस्।
0: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौंडा।
4: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहनासँग नयाँ साथ फेर,
0: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560692099।
6: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरासँग साफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665709, मोबाइल नम्बर 98460261268,
9: 98560261268।
0: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक शान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 मा अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। गरौं। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका चार दोलेगौड़ा तनहु। थप जानकारीको लागि सम्पर्क 0564141184 98562210 र 98562345।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
30: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9556007078।
13: With mission into the future of learning.
14: Diamond Mavi, Talchukko Bharna Sambandhi Suchana.
13: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha
14: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
13: कम वान्स भिजिट द डिफरेंट
14: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की। फोन 0615631146 98560361।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा। मोबाइल 9856033398 र 9845410950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
15: SEE 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
1: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 मा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
15: हाम्रा विशेषताहरू
1: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
15: पुस्तकालयको व्यवस्था,
1: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
15: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
1: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
15: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
1: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल तनहुँ। सम्पर्क 0655712198 र 9856000181।
16: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गर्दिन कि क्या हो?
18: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
19: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
20: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
22: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
21: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
22: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
21: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
22: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
21: थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
23: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
24: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 मा शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
23: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0-65-570-239, मोबाइल 98-560-63-636।
25: शुक्ला गण्डकी FM 97.6।

देशमा आएको जुन परिवर्तन छ यो स्कुलहरूमा पनि आउनु जरुरी छ। हाम्रा हजारौं कमरेडहरूको रगत खोलो बनाइन बनाए पार्टी हो यो। जनताका मुहार हुनु हाँसो नआउँदै कहिले धमिलो गर्न चाहँदैमा धमिलो हुँदैन यो।

0: शुक्ल गण्डकी एफएम 97.6
1: नेपालको संविधान प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठाले समर्पण रहेको छ।
2: वरिष्ठताको रोलक्रम नपछ्याइकन अदालतको बागडोर सम्हाल्न लागेका प्रधान न्यायाधीशका सामु कस्ता चुनौती?
3: न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने, सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
2: अनि कङ्गोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको WHOद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार, अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन WHOले 6 टन औषधि सहितका सामग्री पठाएको छ। WHOले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्य कर्मीहरूका लागि PPE सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो शहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढ़ाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेहब्रेयससले बताएका छन्। नैरोबीबाट BBC संवाददाता थोमस मकवाना भन्छन्,
4: This current strain of the virus does not have a vaccine.
2: यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन, तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पतालभन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत ICCले आफू विरूद्ध पक्राउ पूर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। ICCले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई ICC र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मानेका थिए। भारतमा एकै सातामा 2 पटक इन्धनको मूल्य बढ़ाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्य पूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढ़ेको इन्धनको मूल्यका कारण भाउ बढ़ाउन जरूरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ़दै जाँदा भारतमा महँगी बढ़ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिँदै आएको अवधि छोट्याउन लागेको छ। विदेशी नागरिकहरू लागू औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाइ छ। यसअघि कयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका 2 पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका 2 पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो BBC नेपाली सेवा हो।
5: साझापखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
1: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठाले समर्पण रहेको छ। संविधानवाद, न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, मानव अधिकार, नागरिकका मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
5: झण्डै दुई साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ तीनजनालाई पन्छाएर शर्मालाई सो पदमा सिफारिश गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए।
1: न्याय प्रशासनमा दुई किसिमका हुन्छ, एउटा सम्पादन र कुरा हुन्छ, चाहिँ सम्पादन भने अर्को न्याय प्रशासन हुन्छ। प्रशासनमा यी दर्ता गरिने दर्पित गरिने सरकार सबै कार्यहरू चाहिँ के हो त भन्नुहुन्छ, यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई स्वतन्त्र हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्नुहुन्छ र दर्ता गर्ने अदालतसँग त्यो प्रक्रिया त्यो प्रयोग गर्नुभएकोमा चाहिँ मेरो केही टिप्पणी गर्न चाहिँ।
5: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
6: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि, ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
5: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर। यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
6: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरू को कसरी चाहिँ डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा अर्को चुनौती छ। अब ती मुद्दाहरू प्राय जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू 9 मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले वाच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
5: गराएर आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ।
6: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
5: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनी भन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ, अथवा होइन यसले त गतिरोध ल्याउने पो छाट्छ भन्ने लाग्छ तपाईँलाई?
6: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीशको हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन, तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई सुस्त र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँ चाहिँ बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय किनबेच भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको संकेतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
5: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च। नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
6: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू रूप चल्छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोज सुमनले बार नेपाल बार एसोसिएसन र स्वर्गत बार एसोसिएसनसँग राम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई आफ्नो ठाउँमा राखेर उसले अगाडि बढ्ने
5: उनी थिए संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साखे। अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्रीपरिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
7: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सो भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
5: मन्त्री परिषदको निर्णयमा वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फेरि अर्को प्रसंग छोटकरीमा, फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,00,000 रूपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,000 भन्दा बढ़िरहेको हिसाबमा प्रति मतदाता 263 रूपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये 1 जना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: कंगो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लण्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रुवाण्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कड़ाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रुवाण्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल सिगान रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
5: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
3: ए कान्छा बा कता हिँड्नु भयो छोरालाई लिएर
0: कता हुनु नि नानी छोराले एसी सक्यो यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको
3: ल कान्छा बा पनि अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न कलेज पढायो डिग्री सक्यो जागिर पाउने होइन बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा
0: ए हो र नानी त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ
3: दुलेगौडा बजारमै छ नि तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ छोरालाई त्यही लगेर भर्ना गर्नुहोस् ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा
4: फोन 0654140056 मोबाइल 9856603412 र 9866080615
0: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्
5: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स सिटिबिटीद्वारा मान्यता प्राप्त एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने पढाइपछि राम्रो तलबको व्यवस्था ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्
6: सुन्नुहोस् है फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पिटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0665905511
7: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना
8: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 को लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 मा भर्ना खुल्यो
7: पढाइ हुने विषयहरू
8: विज्ञान तर्फ बायोलोजी तथा कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ
7: फारम बुझाउने अन्तिम मिति
8: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म
7: अन्य जानकारीको लागि
8: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला सम्पर्क फोन नम्बर 061582798 र 5835057 हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँमा व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ
9: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइराछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
11: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658705744।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
14: मंगलम पुनरी कक्ष मंगलाया तनुहरी
15: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
16: ओमकार
15: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
16: ओमकार
15: अनि घरमा पूजा सामग्री पनि छैन भने
16: ओमकार
15: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
16: नानी पनि
17: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
15: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
18: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0658414377 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
19: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0658770676, मोबाइल 98560062676।
22: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
23: धूम्रपान भनेको के हो?
22: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
23: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
22: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
23: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
22: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
23: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
22: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
23: साथी भाइको लहलहैमा नपरौं,
22: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं,
23: धुम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
22: सार्वजनिक स्थलमा धुम्रपान नगरौं,
23: घरभित्र र बच्चाको अगाडि कहिल्यै धुम्रपान नगरौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँ।
2: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
23: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
23: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
4: सम्पर्क मोबाइल 9857065119 र 9869577056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: ए गर्मीमा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 96.6।

मायाले दिँदैछु भन्दैछु।

आज त सम्पूर्ण जगतको रक्षा गर्ने कालीको उपासना भइस। तैले कालीको सेवा गर्नेछस्, कालीले तेरो रक्षा गर्नुहुनेछ। शुभम कल्याणमस्तु।

0: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
0: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
1: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
0: सम्पर्क
1: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
0: फोन नम्बर 0161578053 र 525715।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
3: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
4: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुप्लागण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850623128 र 9462614726।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है।
6: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
13: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9850602630।
12: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
16: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
16: हाम्रा विशेषताहरू:
15: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
16: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
15: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
16: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
15: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 98562625।
17: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
19: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
20: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
21: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
22: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
21: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
22: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
21: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678167।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560605544.

नमस्कार, राति 10 बजेको शुक्रा गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shukragandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पहिलो पटक भारतको भोपालका लागि मेडिकल रेस्क्यू चार्टर उडान गरिएको छ। उक्त उडान भारतको राजा भोज विमानस्थलका लागि गरिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मुक्तिनाथ तीर्थयात्राका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडान मार्फत भोपाल पठाइएको हो। भोपालबाट तीर्थयात्राका लागि नेपाल आएका श्रीवास्तव मुक्तिनाथ क्षेत्रबाट फर्किँदा बिरामी भएपछि उनलाई जमसोमबाट उद्धार गरी पोखरा स्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा 5 दिन उपचारपछि थप उपचारका लागि परिवारले जहाज चार्टर गरेको विमानस्थलले जनाएको छ। चार्टर उडानमा बिरामीका दुई छोरा, चरक अस्पतालका चिकित्सक र नर्स सहित 3 जना स्वास्थ्यकर्मी सहभागी रहेका छन्। उक्त विमान मंगलबार काठमाण्डुबाट पोखरा आएको थियो। बिरामीलाई भोपाल पुर्याएपछि विमान पुनः पोखरा फर्किनेछ। पोखराबाट भारतका लागि यो पहिलो चार्टर उडान हो। महाप्रबन्धक निरौलाले भन्नुभयो, यसअघि भारतको दिल्ली हुँदै एउटा विदेशी चार्टर उडान पोखरा आएको थियो, तर फर्कने उडान बंगलादेश गएको थियो। उहाँका अनुसार यसअघि पोखराबाट चीन, लोसो, छेन्दु, भूटान र सिंगापुरबाट चार्टर तथा विशेष उडान भइसकेका छन्। मुक्तिनाथ दर्शनका लागि हरेक वर्ष ठूला संख्यामा भारतीय तीर्थयात्री नेपाल आउने गर्दछन्। अधिकांश भारतीय पर्यटक स्थल मार्ग हुँदै मुक्तिनाथ पुग्ने र फर्कने क्रममा पोखरा काठमाडौँ हुँदै भारतको विभिन्न शहर जाने गर्दछन्। पर्यटन व्यवसायीहरूले पोखराबाट भारतका प्रमुख शहरमा नियमित अन्तर्राष्ट्रिय उडानको पर्याप्त सम्भावना भए पनि त्यस अनुसार पहल हुन नसकेकोमा गुनासो गर्दै आएका छन्। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मा बहुवर्षीय ठेक्का लागेका योजनाहरूको दायित्व 10 अर्ब 13 करोड़ रूपियाँ पुगेको छ। मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 बजेटका विषयमा प्रदेश सभा सदस्यसँग गरेको छलफलमा मन्त्रालयका सचिव नवराज शर्माले यस्तो जानकारी दिनुभएको हो। सचिव शर्माका अनुसार हालसम्म प्रदेशका 11 वटा जिल्लामा 398 वटा योजनाहरू बहुवर्षीय स्रोत सुनिश्चितता पाएर सञ्चालनमा छन्। चालू आर्थिक वर्ष 2082-83 मात्रै 5 करोड़ रूपियाँ भन्दा बढ़ी लागतका 19 वटा र 5 करोड़ रूपियाँ भन्दा कम लागतका 68 वटा गरी 87 वटा नयाँ योजना बहुवर्षीय स्रोत सुनिश्चित गरिएको छ। यी 87 वटा योजनाको मात्रै 4 अर्ब 46 करोड़ रूपियाँ दायित्व सिर्जना भएको सचिव शर्माले बताउनुभयो। अघिल्लो आर्थिक वर्ष 2079-80 दायित्व 11 अर्ब 28 करोड़ रूपियाँ रहेकोमा चालू आर्थिक वर्षमा विनियोजित 5 अर्ब 81 करोड़ रूपियाँ खर्च गरेपछि पनि अझै 5 अर्ब 47 करोड़ रूपियाँ बाँकी रहेको उहाँले जानकारी दिनुभयो। मन्त्रालयको बजेट विनियोजनको अवस्था हेर्दा सबैभन्दा धेरै 81% बजेट सड़क क्षेत्रमा खर्च हुने देखिएको छ। त्यसै गरी सड़क पुलतर्फ 13.5%, झुलुङ्गे पुलमा 1.7%, पवन तथा शहरी विकासमा 2.67%

सितम्बर सिंह चौरका टहरा मंगलबार बिहान डोजर लगाएर हटाइएका छन्। त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीहरूले आफ्नै अधिकार अंश टहरा हटाए पनि बाँकी संरचना आज बिहान डोजर लगाएर हटाइएको हो। अमर सिंह माध्यमिक विद्यालयको समेतमा रहेको खेल मैदानको दक्षिणतर्फ पृथ्वीराज मल्लसँग जोडेको करिब 6 रोपनी क्षेत्रफलमा 52 टहरा रहेका थिए। शहरी सौन्दर्यकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गमा रहेका ती टहराका कारण क्षेत्र अस्वाभाविक देखिँदै आएको थियो। टहरा हटाएपछि व्यवसायहरूले महानगरपालिकाको शहरी सौन्दर्यीकरण अभियानमा सहयोग गरेको भन्दै नगर प्रमुख दण्डाचार्यले धन्यवाद व्यक्त गर्नुभएको छ। विक्रम सन् 2035 सालदेखि व्यवसायहरूले सो क्षेत्रमा टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए। यसअघि विद्यालयले पटक पटक सूचना जारी गरी स्थान खाली गर्न आग्रह गरेको पनि व्यवसायीले खाली गरेका थिएनन्। अमर सिंह माविका प्रधानपक बलराम पोखरेलका अनुसार विद्यालयले भविष्यमा भवन निर्माण गरेमा पहिले व्यवसाय गर्दै आएकाहरूलाई प्राथमिकता दिने अनौपचारिक सहमति भएको छ। पोखराको पुरानो र विद्यार्थी बीच लोकप्रिय अमर सिंह माध्यमिक विद्यालय यस क्षेत्रको नमूना विद्यालय हो। हाल यहाँ करिब 2800 भन्दा बढी विद्यार्थी र करिब 150 शिक्षक तथा कर्मचारी रहेका छन्। नारायणगढ मुकलिङ सड़क खण्डमा उच्च जोखिम न्यूनीकरणको लागि पहिरो नियन्त्रणको काम गर्ने भएको छ। डिभिजन सड़क कार्यालयले पोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढ़ाएको छ। सो सड़क खण्डका नाप्सी खोला, काली खोला र तुइन खोलामा पहिरो नियन्त्रणका कामहरू गर्न लागि हो। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाप्सी खोलाको दुवैतर्फको भित्तमा पहिरो रोकथामको काम हुँदैछ। नारायणगढ़बाट 32.1 किलोमिटर मुगलिनतर्फ खोला छ, जसको नारायणगढ़ तर्फको डाँडाको उचाइ 120 मिटर र मुगलिन तर्फको उचाइ 90 मिटर रहेको छ। यसैगरी काली खोलाको नयाँ मायाको भित्तको पहिरो रोकथामको काम गरिनेछ। नास्टी खोलाबाट 500 मिटर मुगलिन तर्फ पर्ने नारायणगढ तर्फको भित्ताको उचाइ 60 मिटर र मुगलिन तर्फको उचाइ 50 मिटर छ। सोही सड़कको तुइन खोलामा नारायणगढ तर्फ रहेको 105 मिटर अग्लो भित्ताको पहिरो रोकथामको कार्य अगाडि बढ़ाइने भएको छ। यो ठाउँ नारायणगढबाट 33.9 किलोमिटर टाढा रहेको छ। ट्राफिक प्रहरीकारीले कास्कीले गत वैशाखमा सवारी साधन कार्यवाहीबाट रू 44,08,500 रूपियाँ राज्य संकलन गरेको छ। यस अवधिमा 5,263 सवारीका चालक कार्यवाहीमा परेको कार्यालयका प्रहरी निरीक्षक सुजित कुमार देवकोटाले जानकारी दिनुभए। ट्राफिक नियमन उल्लंघन गरी सञ्चालन भएका सवारी साधनका चालकलाई कार्यवाही गर्ने गरिएको उहाँको भनाइ छ। वैशाख महिनामा 22 सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। दुर्घटनामा परि 5 जनाको मृत्यु भएको र 626 जना घाइते भएको थियो। 12 सवारी साधन दुर्घटना तीव्र गतिका कारण भएको उहाँको भनाइ छ। चालकको सवारी चालक अनुमति पत्र नदी चलाएका 5 र माता पोता सेवन गरी चलाएका 3 सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। अनलाइन ठगीमा संलग्न भएका आरोपमा पोखर्खाका 1 वडा सदस्य सहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका 2 वडा सदस्य लक्ष्मण लामिछाने, सिरान्चो गाउँपालिका 7 का यदु पाण्डे र भीमसेन थापा गाउँपालिका 4 की कोपिला लामिछाने रहनु भएको छ। रौतहटको चन्द्रनिगापुर 2 निवासी रेणुमाया थिङको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीड़ित थिङले चिट्ठा परेको भन्दै विभिन्न वाहना बनाएर आफूलाई करिब 70 लाख रूपियाँ ठगी गरेको आरोप लगाउनु भएको छ। घटनापछि रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको जिल्ला प्रहरीकारले रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम विजयले जानकारी दिनुभए। प्रहरी अनुसन्धान अनुसार पक्राउ परेकाहरूले गोर्खाका सर्वसाधारण कर्जादीलाई दिने प्रलोभन देखाउँदै विभिन्न बैंकमा खाता खोल्न लगाउने गरेको खुलेको छ। विशेष गरी एनआईसीएसएफ बैंक र गरिमा विकास बैंकमा रहेको खातामा अनलाइन ठगीबाट प्राप्त रकम जम्मा तथा कारोबार गर्ने गरिएको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिकाका प्रमुख धन्नाचार्यले पोखराको पर्यटन परम्परागत मात्र नभई समय सापेक्ष व्यावसायिक हुनुपर्नेमा जोड़ दिनुभएको छ। पोखराको छिनेडाँडा स्थित नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसीमा सोमबारदेखि आयोजित 5 दिने विशेष ट्रेन द ट्रेनर विषयको 5 दिने विशेष तालिमको उद्घाटन गर्दै प्रमुख आचार्यले समय सापेक्ष व्यावसायिक पर्यटकको विकास आवश्यक हुने बताउनुभयो। सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान र यहाँको भूगोल सुहाउँदो पर्यटनको विकास गर्नु पर्नेमा जोड़ दिँदै उहाँले हाम्रो वास्तविकता भौगोलिकसँगै सामाजिक आर्थिक अवस्था समेतलाई आत्मसात गर्दै यस क्षेत्रको सुधार गर्न सकिने बताउनुभयो। पोखरा तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा

0: समय अतिथ्यका लागि चिनिने उल्लेख गर्दै प्रमुख आचार्यले यो गरिमालाई जोगाइराख्नु होटल व्यवसायहरूको मुख्य जिम्मेवारी रहेको स्मरण गराउनुभयो। गण्डकी पर्दैछ चितवनसँग जोड्ने गौरवका आयोजना सहित बुद्ध सिंह मार्गको कालोपत्रे गनेका मन्थिम शर्मा पुग्ने पर्ने बेला अलपत्र जस्तै बनेको छ। संशोधन अनुसार काम सम्पन्न हुन अब एक साता मात्र बाँकी रहँदा भौगोलिक प्रगति पनि 40% देखिएको छ। पूर्वोत्तर विकास कार्यालय तनहुँका अनुसार आगामी जेठ 12 गते यो ठेकाको म्याच सकिँदैछ, तर 60% काम अझै बाँकी रहँदा आयोजनाको भविष्य अनुमान परेको हो। सफल महिना चुली जेबीले 2079 भदौ 27 गते 30 महिनाभित्र सम्पन्न गर्ने गरी 34,27,54,561 रूपियाँ ठेक्का सम्झौता गरेको थियो। त मौली पश्चातदेखि सूर्यको पुलसम्मको 10 किलोमिटर खण्ड 7 मिटर चौडा कालोपत्र गर्नुपर्ने जिम्मेवारी पाएको निर्माण कम्पनीहरूसम्म कटिङ नाला र टेवा पर्खाल लगाउने काममा अल्झिएको छ। बुद्ध सिंह मार्ग उपभोक्ता संघर्ष समितिका अध्यक्ष सिद्धान्त थापा मगरले काम कसुवा गतिमा हुँदा स्थानीयले वर्षायमा इलामे र धुलोमा हिउँदमा धुलोको शास्ति खेप्नु परेको बताउनुभयो। उहाँले पटक पटक सम्बन्धित निकायमा दानाको संग्रहलाई पनि सुनाई नभएको गुनासो गर्नुभयो। गलपुर नगरपालिका 10 पाण्डव खानीको रमुवामा वीर मौरीको मह स्वीकार गरिएको छ। स्थानीय कला संस्कृतिको जोगानका साथै पर्यटन प्रबन्धन गर्ने उद्देश्यले रसुवामा आयोजित महोत्सवमा वीर मौरीको मह स्वीकार गरिएको शनिबारदेखि शुरू भई 3 दिनसम्म चलेको महोत्सवमा रमुवाका सामुदायिक वनमा वीर मौरीको मह स्वीकार गरिएको हो। महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको मह स्वीकार कार्यक्रममा रमुवाका तारे वीरमा रहेका मौरीका गोलाहरू मह स्वीकार गरिएको महोत्सव आयोजक सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले जानकारी दिनुभयो। राष्ट्रिय जनता पार्टी शुक्ला गण्डकी 12 वडा सभापतिमा टोक बहादुर गुरूङ चयन भएका छन्। गुरूङको नेतृत्वमा मंगलबार 11 सदस्य कार्य समिति सर्वसम्मत चयन गरेको हो। उपसभापतिमा दीपक सोनार, सचिवमा शेष बहादुर गुरूङ विशान, सदस्यहरूमा नवल गुरूङ, पवन गुरूङ, खिम माया भुजेल, रिना र दिलास गुरूङ रहेका छन्। अब सामलाई जिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनुहुनेछ। जिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुनेछ। जिन्जेलसम्मको लागि सपरिवारलाई दिन सामुसँग झाल ढोकाको चुक्को लगाएर सुत्नुहोला। औषधि खानु बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै श्रीमा गुदा पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्री, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUK LAGANDAKI@gmail.com।

0: शुक्लागण्डकी एफएम 97.6 कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
1: जनहितका लागि शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 5 बज्यो।

0: रजिस्टर राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
1: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840694530
2: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी
3: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: फुआई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634
6: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
7: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
6: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
7: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
0: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
9: चिकन ससेज बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 9856285587
0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856033398 र 9845010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
11: शुक्ला गण्डकी एफएम 97.6
12: घटना दुर्घटना
13: कला संस्कृति
12: स्थानीय राष्ट्रिय
14: अन्तर्राष्ट्रिय खेलकुद
15: जे देख्छौ त्यो भन्छौ सूचना तपाईको अधिकार।

शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एकमात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल जेठ महिनाको 6 गते बुध बुधबार अधिक दृष्ट शुक्ल पक्षको चतुर्थी तिथि अङ्ग्रेजी मिति अनुसार मे 20 तारीक सन् 2026 नेपाल सम्वत 1146। आज विश्व महर्षि दिवस। सूर्यदेव बिहान 5:13 भयो भने सूर्यास्त साँझ 6:49 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। इस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

लाई बसोबास व्यवस्था आफै गर्न प्रोत्साहन रकम उपलब्ध गराउने सरकारी निर्णय प्रधान न्यायाधीशमा मनोज शर्माद्वारा शपथ ग्रहण सर्वोच्च अदालतले देउवा दम्पतिसँग छलफल गर्ने हिजो पक्राउ परेका दुर्गा प्रसाद थप तीन दिन प्रहरी नियन्त्रणमा रहने फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनको खर्च 4,96,00,00,000 गण्डकीको भौतिक प्रगति मन्त्रालयमाथि बहुवर्षीय योजनाको 10,13,00,00,000 दायित्व गण्डकी प्रदेशको बजेट अधिवेशन 11 गतेबाट पोखराबाट भारतका लागि पहिलो मेडिकल चार्टर उडान अमर सिंह चौर काटहरा भत्काइयो र ईरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी।

0: अब समाचार विस्तारमा सुन्नुहो। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा मनोज कुमार शर्मा शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार साँझ आयोजित समारोहमा शर्माले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पद तथा गोपनीयताको शपथ लिनुभएको हो। शर्मालाई मंगलबार नै राष्ट्रपति पौडेलले प्रधान न्यायाधीशमा नियुक्ति गरेको हो। यसअघि मंगलबार नै संसदीय सुनवाई समितिले शर्मालाई सर्वसम्मतिले प्रधान न्यायाधीशमा अनुमोदन गरेको थियो। शर्माले संसदीय सुनवाई समितिमा न्यायिक सुधार सम्बन्धी आफ्नो कार्ययोजना पेश गरेको थियो। साथै सांसदहरूले सोधेका प्रश्नहरूको पनि जवाफ दिएको थियो। सुनवाईका क्रममा सांसदहरूले दरपीठ विरूद्धको निवेदन दर्ता नगर्न दवाब दिएको अदालतमा पीजमा रहेको र एन्सरको कर विवाद लगायतका मुद्दामा गरेको फैसलाबारे पनि सवाल उठाएको थियो। संवैधानिक परिषदको गत वैशाख 24 गतेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। चार असारमा 2027 वीरगंजमा जन्मिएका मनोज कुमार शर्माले काठमाडौँ स्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट व्यापार तथा संवैधानिक कानूनमा एलएलएम गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालको श्रम कानूनको सन्दर्भमा संगठन स्वतन्त्रतामा विद्यावारिधि पनि प्राप्त गरेका छन्। उनी पूर्व प्रधान न्यायाधीश दामोदर शर्माका भतिज हुन्। 2051 अधिवक्ताको लाइसेन्स लिएका मनोज कुमार शर्माले वकालत गर्दा विभिन्न कम्पनी तथा संस्थालाई कानूनी परामर्श पनि प्रदान गरेका थिए। सरकारले दुर्घटनाग्रस्त बस्तीबाट हटाइएकाहरूलाई भौतिक बसोबास व्यवस्था आफै गर्न प्रोत्साहनका लागि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्री परिषद बैठकले वैकल्पिक बसोबासको व्यवस्था आफै गर्ने प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम 15,000 प्रति महिना 3 महिनासम्मका लागि उपलब्ध गराउने निर्णय गरेको हो। त्यस्तै 5 भन्दा बढ़ी सदस्य भएको परिवारका लागि प्रति सदस्य 2,000 दरले 3 महिनाका लागि सो रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यको प्रति परिवार रकम ₹15,000 प्रति महिना र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास खर्च उपलब्ध गराउने निर्णय भएको भनिएको छ। त्यस्तै वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो। बालबालिका तथा विद्यार्थीहरूको पठन पाठन तथा विद्यालय व्यवस्थापन सेवाको सुनिश्चितता स्थानीय तहको समन्वयमा गर्ने निर्णय गर्न हिजो मन्त्री परिषद बैठकले गरेको उहाँले बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुभएको छ। उहाँले जवाब दिने क्रममा विपक्षी दलहरूको र आफूहरूको साध्य गन्तव्य एउटै भएको भन्दै बाटो मात्र अलग बताउनु भएको छ। हामी प्रश्नहरू निषेध गर्दैनौ, बाधे बाधे जाएते ततम तत्वबोध भन्नेमा विश्वास गर्दछौ, तर साधन र साध्य छुट्याउन सक्यौं भने राम्रो हुन्छ। डाक्टर वाग्लेले भन्नुभयो, साध्य वा गन्तव्यमा तपाईहरू हामी बीच फरक छ जस्तो लाग्दैन। देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ़ाउन पाइयोस्, रातमा सम्मानमा बस्न पाइयोस् यो साधन गन्तव्य हो। उहाँले त्यसमा पुग्ने बाटोका विषयमा पनि फरक पनि रहेको बताउनुभयो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र डाक्टर राजु राणालाई छलफलका लागि भिचिका हुन आदेश दिएको छ। पूर्व सभापति देउवाले आफू विरूद्ध पक्राउपर्जी जारी भएको भन्दै रोक्न अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। त्यसपछि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकताका साथ छलफलका लागि अगाडि बढ़ाउन आदेश दिएको हो। अन्तरिम आदेश अनुसार दुवै पक्षलाई छलफलका लागि झिकाउन समेत अदालतले भनेको छ। यसका लागि जेठ 11 गते पेशी तोकिएको छ। यससँगै पक्राउ अनुमति प्रक्रिया सम्बन्धी विशेष वैधानिक र त्यसको आधारबारे सर्वोच्च अदालतमा विस्तृत छलफल हुने भएको छ। सर्वोच्च अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अहिलेसम्म भएका अनुसन्धानको सम्पूर्ण विवरण समेत झिकाउन आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले देउवा दम्पति विरूद्ध पक्राउपोजी जारी गरेको थियो। आफूहरू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै पक्राउपोजी अन्तरिम आदेशको मागसहित देउवा सर्वोच्च अदालत पुगेका हुन्। पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाद तपसाईलाई विद्युतीय कारोबारी ऐन राज्य विरूद्धको कसुरमा तीन दिन म्याद थप गरेको छ। पर्सा प्रहरीले सोमबार राति प्रसाईलाई जरूरी पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिएको थियो। पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले प्रसाईले विभिन्न संचार माध्यम तथा सामाजिक संचार मार्फत विभिन्न किसिमको अभिव्यक्तिहरू दिने क्रममा सार्वजनिक नैतिकता शिष्टाचार विरूद्ध कसैप्रति घृणामा द्वेष फैलाउने र विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने लगायतका अभिव्यक्ति दिएकोले नियन्त्रणमा लिएको बताइएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देवावती युवा समूहले काठमाडौँको अनामनगरमा सम्पर्क कार्य स्थापना गरेको छ। कांग्रेसका युवा नेता कुन्दन काफ्रेले नियमित महाधिवेशन पक्षधर समूहको छलफल गर्न थलोका रूपमा सम्पर्क कार्यालय स्थापना गरेको बताउनुभयो। उहाँले भन्नुभयो, नियमित महाधिवेशनका पक्षधर युवा कांग्रेसले जागरणका लागि सम्पर्क कार्यालय स्थापना गरेका हौ। स्थापना गरेको दुई चार दिन भयो, आज मंगलबारदेखि सञ्चालनमा आएको छ। पोखरा स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पहिलो पटक भारतले भोपाल लागि मेडिकल रेस्क्यू चार्टर उडान गरेको छ। उक्त उडान भारतको राजा भोज विमानस्थलका लागि गरिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मुक्तिला दर्शनका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडान मार्फत भोपाल पठाइएको हो। भोपालबाट तीर्थयात्राका लागि नेपाल आएका श्रीवास्तव मुक्तिनाथ क्षेत्रबाट फर्किँदा बिरामी भएपछि उनलाई चम्सुमबाट उद्धार गरी पोखरा स्थित सरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा पाँच दिन उपचारपछि थप उपचारका लागि परिवारले जहाज चार्टर गरेको विमानस्थलले जनाएको छ। चार्टर उडानमा बिरामीका दुई छोरा चरक अस्पतालका चिकित्सक र नर्स सहित तीनजना स्वास्थ्य कर्मी सहभागी रहेका छन्। उक्त विमान मंगलबार काठमाडौँबाट पोखरा आएको थियो। बिरामीलाई भोपाल पुर्याएपछि विमान पुनः पोखरा फर्किनेछ। पोखराबाट भारतका लागि यो पहिलो पटक डिपार्चर चार्टर उडान हो। महाप्रबन्धक निर्मलले भन्नुभयो, यसअघि भारतको दिल्ली हुँदै एउटा विदेशी चार्टर उडान पोखरा आएको थियो, तर फर्किने उडान बंगलादेश गएको थियो। उहाँका अनुसार यसअघि पोखराबाट चीनको लोसा, छेन्दु, भूटान र सिंगापुरका चार्टर तथा विशेष उडान भइसकेका छन्। मुक्तिनाथ दर्शनका लागि हरेक वर्ष ठूलो संख्यामा भारतीय तीर्थयात्री नेपाल आउने गर्दछन्। अधिकांश भारतीय पर्यटक स्थल मार्ग हुँदै मुक्तिनाथ पुग्ने र फर्कने क्रममा पोखरा काठमाडौँ हुँदै भारतका विभिन्न शहर जाने गर्दछन्। पर्यटन व्यवसायहरूले पोखराबाट भारतका प्रमुख शहरहरूमा नियमित अन्तर्राष्ट्रिय उडानको प्रयत्न सम्भावना भए पनि त्यस अनुसार पहल हुन नसकेकोमा गुनासो गर्दै आएका छन्। गण्डकी प्रदेशको बजेट अधिवेशन यही जेठ 11 गते सोमबारबाट शुरू हुने भएको छ। मन्त्री परिषदको सिफारिशमा प्रदेश प्रमुख दिल्ली राज भट्टले मंगलबार अधिवेशन आह्वान गर्नुभएको हो। जेठ 11 गते अपरान्ह 2 बजेबाट अधिवेशन आह्वान गरिएको हो। जनजी आन्दोलनका क्रममा नदीपुरमा रहेको प्रदेशसभा सचिवालय ध्वस्त भएपछि यसपटकको अधिवेशन पोखराको मालेपाटन स्थित कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहालमा हुनेछ। प्रदेशसभा सचिवालय रामघाट स्थित तत्कालीन पशुपति तथा मत्स्य विकास निर्देशनालयको कार्यालयमा सारिए पनि त्यहाँ हाल तयार भएको छैन। प्रदेश सभाका सचिव गोविन्द पौडेलले संरचना अभावका कारण अस्थायी व्यवस्थापन गरी बैठक सञ्चालन गर्न लागि बताउनुभयो। आगामी अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, बजेट प्रस्तुति लगायतका छलफलहरू गरी पारित हुनेछ। गण्डकी मध्य सरकारको भौतिक पूर्वाधार विकास र यातायात व्यवस्था मन्त्रालयमा बहुवर्षीय ठेक्का लागेको योजनाहरूको दायित्व 10 अर्ब 13 करोड़ रूपियाँ पुगेको छ। मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 बजेटका विषयमा प्रदेशसभा सदस्यसँग गरेको छलफलमा मन्त्रालयका सचिव नवरा शर्माले यस्तो जानकारी दिनुभएको हो। सचिव शर्माका अनुसार हालसम्म प्रदेशका 11 जिल्लामा 398 योजनाहरू बहुवर्षीय स्रोत सुनिश्चितता पाएर सञ्चालनमा सञ्चालन आर्थिक वर्ष 2082-83 मात्रै 5 करोड़ रूपियाँ भन्दा बढ़ीको लागतका 19 र 5 करोड़ भन्दा कम लागतका 68 गरी 87 नयाँ योजनामा बहुवर्षीय स्रोत सुनिश्चित गरिएको छ। यही 87 योजनाको मात्रै 4 अर्ब 86 करोड़ रूपियाँ दायित्व सिर्जना भएको सचिव शर्माले बताउनुभयो। गत आर्थिक वर्ष 2079-80 दायित्व 11 अर्ब 28 करोड़ रूपियाँ रहेकोमा चालू आर्थिक वर्षमा विनियोजित 5 अर्ब 81 करोड़ रूपियाँ खर्च गरेपछि पनि अझै 5 अर्ब 47 करोड़ रूपियाँ बाँकी रहेको उहाँले जानकारी दिनुभयो। मन्त्रालयको बजेट विनियोजनको अवस्था हेर्दा सबैभन्दा धेरै 81% सड़क खर्च क्षेत्रमा खर्च हुने देखिएको छ। यसै गरी सड़क पुलतर्फ 13.5%, झोलुङ्गे पुलमा 1.17%, भवन तथा शहरी विकासमा 2.67% र परामर्श तथा प्राविधिक सहयोगमा 0.60% बजेट विनियोजन भएको सचिव शर्माले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ। चालू आर्थिक वर्षको भौतिक प्रगति भने उत्साहजनक देखिएको छैन। वैशाखको मध्यसम्ममा मन्त्रालयको कुल भौतिक प्रगति 33.50% मात्र छ। जसमा प्रदेशको पुँजीगत खर्च 37% र संघीय सरकारबाट प्राप्त अनुदानतर्फको पुँजीगत खर्च 11.53% छ। निर्वाचन आयोगले गत फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। मंगलबार आयोगले निर्वाचन खर्च विवरण सार्वजनिक गरेको हो। 4,96,78,39,45 रूपियाँ निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ। निर्वाचनका लागि सरकारले आयोगलाई 6,71,92,87,200 रूपियाँ उपलब्ध गराएको थियो। कुल मतदाता संख्या 1,89,03,689 आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 प्रति मतदाता सरदर 263 रूपियाँ खर्च हुन आएको छ। पोखरा महानगरपालिका 12 समर्थसँग चौरका धारा महुवा बिहान डोबर लगाएर हटाइएका छन्। त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीहरूले अझै अधिकांश टहरा हटाएर बाँकी संरचना हिजो बिहान डोजर प्रयोग गरेर हटाइएको हो। अमरसिंह माध्यमिक विद्यालयको समितोमा रहेको खेल मैदानको दक्षिणतर्फ पृथ्वीराजसँग जोड़िएको करिब 6 रोपनी क्षेत्रफलमा 52 टहरा रहेका थिए। शहरी सौन्दर्यीकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्ग मा रहेका ती टहराका कारण क्षेत्र स्वाभाविक देखिँदै आएको थियो। टहरा हटाइएसँगै व्यवसायीहरूले महानगरपालिकाको शहरी सौन्दर्यीकरण अभियानमा सहयोग गरेको भन्दै नगर प्रमुख धन्दा चाचार्यले धन्यवाद व्यक्त गर्नुभएको छ। विक्रमसम्म 2035 सालदेखि व्यवसायीहरूले यो क्षेत्रमा टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए। यसअघि विद्यालयले पटक पटक सूचना जारी गरी स्थान खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले खाली गरेका थिएनन्। अमरसिंह माविका प्रधानध्यापक बलराम पोखरेलका अनुसार विद्यालयले भविष्यमा भवन निर्माण गरेमा अहिले व्यवसाय गर्दै आएकाहरूलाई प्राथमिकता दिने औपचारिक सहमति भएको छ। पोखराको पुरानो र विद्यार्थीबीच लोकप्रिय अमरसिंह माध्यमिक विद्यालय क्षेत्रको नमूना विद्यालय हो। हाल यहाँ करिब 2,800 भन्दा बढ़ी विद्यार्थी र करिब 150 शिक्षक कर्मचारी रहेका छन्। नारायणगढ मुगलिन सड़क खण्ड उच्च जोखिम न्यूनीकरणको लागि पहिरो नियन्त्रणको काम गरिने भएको छ। डिभिजन सड़क कार्यालयले पोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढ़ाइएको हो। सो सड़क खण्डका नाप्सी खोला, काली खोला र तुइन खोलामा पहिरो नियन्त्रणका लागि काम गर्न लागि हो। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार र नाप्सी खोलाको दुईतर्फको भित्तोमा पहिरो रोकथामको काम गरिँदैछ। नारायणगढ़बाट 32.1 किलोमिटर मुगलिनतर्फ खोला छ, जसको नारायणगढ़तर्फको डाँडाको उचाई 120 र मुगलिनतर्फको उचाई 90 मिटर रहेको छ। यसै गरी काली खोलाको दायाँ बायाँको भित्तोको पहिरो रोकथामको काम गरिनेछ। नाप्सी खोलामा 500 मिटर मुगलिनतर्फ पर्ने नारायणगढ़तर्फको भित्ताको उचाई 60 मिटर र पोखलेनतर्फको उच्च 50 मिटर छ। सोही सड़कको दुई खोलामा नारायणगढ़तर्फ रहेको 105 मिटर अग्लो भित्ताको पहिरो रोकथामको कार्य अगाडि बढ़ाइने भएको छ। यो ठाउँ नारायणगढ़बाट 33.9 किलोमिटर टाढा रहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गत वैशाखमा सवारी साधन कारवाहीबाट रू 44,08,500 रूपियाँ राजस्व संकलन गरेको छ। यस अवधिमा 5,263 सवारी साधनका चालक कारवाहीमा परेको कार्यालयका प्रहरी निरीक्षक सुजित कुमार देवकोटाले जानकारी दिनुभयो। ट्राफिक नियम उल्लंघन गरी संचालन भएको सवारी साधनका चालकहरूलाई कार्यवाही गर्ने गरिएको उहाँको भनाइ छ। वैशाख महिनामा 22 सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। दुर्घटनामा 5 जनाको मृत्यु भएको र 26 जना घाइते भएको थियो। 12 सवारी साधन दुर्घटना तीव्र गतिका कारण भएको उहाँको भनाइ छ। चालकले सवारी चालक अनुमति पत्र नदी चालक पद चलाएका 5 र मादक पदार्थ सेवन गरी चलाएका 3 सवारी साधनहरू दुर्घटना परेको कार्यालयले जनाएको छ। अनलाइन ठगीमा संलग्न भएका आरोपमा गोर्खाका 1 वडा सदस्य सहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका 2 वडा सदस्य लक्ष्मण लामिछाने, सिधानचोक गाउँपालिका 4 यदु पाण्डे र भीमसेन थापा गाउँपालिका 4 कोपिला लामिछाने रहनु भएको छ। रौतहटको चन्द्र निगाहापुर 2 निवासी रेणुमाया थिङको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीड़ित थिङले चिठा परेको भन्दै विभिन्न बहानामा बनाएर आफूबाट करिब 70 लाख रूपियाँ बढ़ी ठगिएको आरोप लगाउनु भएको छ। घटनापछि रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिचालले जानकारी दिनुभयो। प्रहरी अनुसन्धान अनुसार पक्राउ परेकाहरूको गोर्खाका सर्वसाधारणलाई कर्जा दिलाइदिने प्रलोभन देखाउँदै विभिन्न बैंकमा खाता खोल्न लगाउने गरेको खुलेको छ। विशेष गरी एसिया बैंक र गरिमा विकास बैंकमा रहेको खातामा अनलाइन ठगीबाट प्राप्त रकमहरू जम्मा तथा कारोबार गर्ने गरिएको उहाँले प्रहरीले जनाएको छ। पोखरा महानगरपालिकाका प्रमुख भन्दा चाचार्यले पोखराको पर्यटन परम्परागत मात्र नभई समय सापेक्ष व्यावसायिक हुनुपर्नेमा जोड़ दिनुभएको छ। पोखराको छिनेडाँडा स्थित नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसीमा सोमबारदेखि आयोजित 5 दिने विशेष ट्रेन द ट्रेनर विषयक 5 दिने विशेष तालिमको उद्घाटन गर्दै प्रमुख आचार्यले समय सापेक्ष व्यावसायिक पर्यटनको विकास आवश्यक हुने बताउनुभयो। सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान र यहाँको भूगोल सुहाउँदो पर्यटनको विकास गर्नुपर्ने जोड़ दिँदै उहाँले हाम्रो वास्तविकता भूगोलसँगै सामाजिक आर्थिक तथा अवस्थालाई समेतलाई आत्मसात गर्दै यस क्षेत्रको सुधार गर्न सकिने बताउनुभयो। पोखराको तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा न्यानो आतिथ्यका लागि चिनिने उल्लेख गर्दै प्रमुख आचार्यले यो गरिमालाई रोगाई राख्नु होटल व्यवसायहरूको मुख्य जिम्मेवारी रहेको स्मरण गराउनुभयो। ध्यानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिखली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलिङवाडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्या का एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
10: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
12: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिरसँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ, साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी